0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पितृपृष्ठका खबर। दिपी राजमार्ग अन्तर्गत काभ्रे पलान्सोको नमोबुद्ध नगरपालिका दुई बुच्चाकोट नजिकै सेल्फी डाँडामा बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलान्सोका अनुसार बनेपाबाट रोसी गाउँपालिका छ सुगुरे साँदै गरेको अरण्यको यातायातको 23X8398 नम्बरको बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमा मृत्यु भएको हो भने 16 जना यात्रु घाइते भएका छन्। प्रहरी नायब उपरीक्षक रविन विष्टले बनेपाबाट रोसीतर्फ जाँदै गरेको बस शुक्रबार दिउँसो 2:15 बजे अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खोर्समा खसेको बताउनुभयो।
2: सरकारले घरमै बसेर सेवा लिन पाइने लक्ष्यसहित सार्वजनिक सेवा प्रणालीलाई डिजिटल बनाउने घोषणा गरे पनि व्यवहारमा भने त्यो अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। अनलाइन सेवा शुरू भएको दावी गरिए पनि अधिकांश सरकारी सेवा अझै कागजी प्रक्रियामै सीमित रहेका छन्। परिणामस्वरूप सेवा ग्राहीहरूलाई कार्यालय धाउन, कागज बोक्न र घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता कायमै रहेको छ।
1: विनियोजन विधेयक 2083 का विभिन्न शीर्षकमाथि हुने छलफल र जवाफ असार 1-4 राखिएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकले विनियोजन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसमितिले स्वीकृत गरेको छ।
2: सर्वोच्च अदालतले बाल सैनिक प्रयोगलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानून बनाउन निर्देशनात्मक आदेश दिएको छ। बाल सैन्य दुरूपयोग सम्बन्धी मुद्दामा शुक्रबार फैसला गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोगलाई पूर्ण रूपमा निषेध गर्नुपर्ने भनेको छ।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिशका लागि पेश गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन गरिएको हो।
2: पोर्चुगल सरकारले डिपोर्ट अर्थात निष्कासनको अवस्थामा पुगेका झण्डै 2000 नेपालीलाई अस्थायी आवासीय अनुमति टीआरसीका लागि आवेदन दिन मौका दिएको छ। पोर्चुगलमा रहेका आप्रवासीहरूलाई कानूनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थी निकाय एआईएमएले नक्कली प्रमाणीकरण फेक स्टाम्प प्रकरणका कारण गम्भीर कानूनी संकटमा फँसेका नेपालीहरूलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिने मौका दिएको हो।
1: गत भदौ 23-24 गतेको जेएनजी आन्दोलनमा चलेर क्षति भएको जिल्ला प्रशासन कार्यालय मोरङको सभाहालको निर्माण शुरू भएको छ। उच्च अदालत विराटनगरको प्रबलीकरण समेत समाधान चलिरहेको छ। जेएनजी आन्दोलनमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयका 4 भवन मध्ये एउटा निर्माणाधीन प्रमुख जिल्ला अधिकारी आवास भत्काउने ठेक्का, सहायक प्रमुख जिल्ला अधिकारी आवास तथा पुरानो प्रशासन कार्यालय भत्काउने कार्य समेत चाँडै शुरू गरिने भएको छ।
2: मधेस प्रदेश सरकारले बजेट फ्रीज हुने समस्या न्यूनीकरण गर्न आगामी आर्थिक वर्षदेखि नयाँ रणनीति अप्नाउन लागेको छ। प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले विगतमा अनुपयुक्त तथा कार्यान्वयन गर्न नसकिने योजना बजेटमा समावेश गरिँदा ठूलो रकम खर्च हुन नसकेर फ्रीज हुने समस्या देखिएको बताउनुभयो।
1: कर्णाली प्रदेश सरकारले निर्देशनालयहरूलाई जिल्ला कार्यालयमा परिणत गर्ने निर्णय गरेको छ। कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठकले 5 निर्देशनालयलाई खटुआ गरी जिल्ला कार्यालयमा परिणत गर्ने निर्णय गरेको हो। जिल्ला कार्यालयमा परिणत हुने निर्देशनालयमा पूर्वाधार विकास, खानेपानी, सिंचाई, ऊर्जा, कृषि, पशुपन्छी लगायत रहेका छन्।
2: ट्राफिक जाम अत्याधिक हुने तीनकुने जड़ीबुटी खण्डमा फ्लाईओभर अण्डरपास निर्माणको काम थाल्न 1.5-2 वर्ष लाग्ने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग जाइकाको सहुलियतपूर्ण ऋण सहयोगमा यसको निर्माण गर्न लागेको हो। 2 भदौ 2082 बसेको मन्त्री परिषद बैठकले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट 34.49 करोड़ जापानी येन अर्थात करिब 30.08 करोड़ नेपाली रूपियाँ सहुलियतपूर्ण ऋण सहायता लिने निर्णय गरेसँगै निर्णय प्रक्रिया अगाडि बढ़ाउन बाटो खुलेको हो।
1: ग्लोबल आईएमई बैंक लिमिटेडको संचालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त हुनुभएको छ। शुक्रबार बसेको बैंकको संचालक समिति बैठकले भट्टराईलाई रिक्त रहेको स्वतन्त्र महिला संचालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। पश्चिम एसियामा विद्यमान अशान्ति हट्ने विश्वास बढ़ेको छ। अमेरिका र इरान बीच जारी युद्ध समाप्त गर्न उच्च राजनैतिक तहमा सहमति भएको दावीसँगै शान्तिको सम्भावना देखिएको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुवै मुलुकलाई दिगो शान्तिका निम्ति सम्झौताका प्रयासलाई अधिकतम प्रयोग गर्न आह्वान गरेसँगै शान्तिको प्रयास समेत सार्थक हुने देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध टुंग्याउन उच्च राजनीतिक तहमा स्वीकृत भइसकेको दावी गर्दै इरानमाथि तय गरिएको आक्रमण र बमबारी रोकिएको घोषणा गर्नुभएको जनाइएको छ। तथापि इरानले वार्ताको सबै कुरा मिलेको भने स्वीकार गरेको छैन।
2: नेपाली खबरमा अब खेलकुदका खबर। सर्वाधिक पाँच पटक विश्वकप जित्ने ब्राजिल लामो समयदेखि आफ्नो छैटौं विश्वकप उपाधिको पर्खाइमा छन्। सन् 2002 ब्राजिललाई उपाधिले पर्खिरहेको छ। सोही अभियान अन्तर्गत ब्राजिलले विश्वकप फुटबल 2026 आफ्नो पहिलो खेल बलियो मोरक्को विरूद्ध खेल्दैछ। यसैबीच मेक्सिको जीतमा गोल भन्दा बढ़ी रातो कार्ड प्राप्त भएको छ भने विश्वकप फुटबल अन्तर्गत शुक्रबार दक्षिण कोरियाले पुनरागमन जीत हात पारेको छ।
1: अब विचार तथा विश्लेषण। फुटबलको महापर्व शीर्षकमा गोर्खापत्र दैनिकमा प्रजित साक्यको विचार छापिएको छ। विश्वकप फुटबलको 23 संस्करण अमेरिका, मेक्सिको र क्यानाडामा शुरू भइसकेको छ। विश्वका 101 खेलाड़ी आफ्नो जीवनकै उत्कृष्ट खेल खेलेर 5 हप्तापछि फिफा विश्वकप ट्रफी चुन्ने पर्खाईमा छन्। विश्वकप फाइनल अमेरिकाको न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा जुलाई 19 हुनेछ। सो राति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान गर्नुहुनेछ।
2: शालिग्राम पर्यटन शीर्षकमा हरिकृष्ण शर्माले लेख्नु भएको छ। कालीगण्डकी नदीले कटान गरेको बगरमा सजाइएका भगवानसँगै जलवायु परिवर्तनका कारण भोग्नु परेको असर। 8 शताब्दीमा निर्माण भएको मुस्ताङको ऐतिहासिक स्थल घर झोङ किल्ला सहित विभिन्न प्राचीनकालीन सभ्यता झल्किने गरी ढुंगामा विभिन्न कला कोदिएको छ। अहिले यस स्थानमा स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउन थालेका छन्। कालीगण्डकी नदीले कटान गरेको बगरमा सजाइएका भगवानले असर परेको विषयमा आजको गोर्खापत्र दैनिकमा शालिग्राम पर्यटन शीर्षकमा हरिकृष्ण शर्माले लेख्नु भएको छ।
1: जटिल शहरका विसंगत रहर शीर्षकमा नागरिक दैनिकमा सौभाग्य वालीको विचार छापिएको छ। काठमाण्डुको वास्तविक चुनौती ट्राफिक वा प्रदूषण मात्र होइन, सबैभन्दा ठूलो प्रश्न हो। नेपाली युवाले आफ्नै देशमा सम्मानजनक भविष्य देख्न सक्छन्। राष्ट्रको सफलता त्यही दिन प्रमाणित हुनेछ जब सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य हुन्छ। काठमाण्डौ लाखौं नेपाली सपनाको केन्द्र हो। अवसरसँगै यहाँ संघर्ष, असमानता र निराशाका कथा पनि उत्तिकै गहिरा छन्। राजधानीले सफलताका उज्याला अनुहार देखाउँछ, तिनका पछाडि लुकेका पीड़ा र बलिदान कमैले देख्छन्। पीएचडी गरेको श्रीमती र व्यवसाय गर्ने सपना बोकेका श्रीमानको कथा आजका हजारौं नेपाली युवाको प्रतिनिधि कथा हो। अवसरको अभाव, ऋणको बोझ र आर्थिक असुरक्षाले उनीहरूलाई विदेश जाने कठिन निर्णय लिन बाध्य बनायो।
2: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एनआरएन 99.1।
1: सरकार बदलिएको छ, तर के हाम्रो सोच, चिन्तन र कार्यशैली बदलिएको छ? के नीति, कानून र संरचनाहरू बदलिएका छन्?
2: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमय
1: हरेक आइतबार राति 8 बजे एपीवान टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
2: कार्यक्रम सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।

0: समयको ख्याल राखौं। 6 बज्यो।
1: खरो विषयमा दरो बहस, नेपाली बहस।
2: यस नेपाली बहसका साथमा
3: प्रीति तयारी चाउचाउ।
4: ग्लोबल आईडी बैंक, सबैका लागि बैंक।
5: डिसोम फाइबर नेट।
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
7: यति बेला बिहानको 6 बज्यो।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: सरकारी जग्गाहरु खाली गर्ने बाटो खुल्यो प्रतिवेदन कार्यान्वयनको लागि भूमि व्यवस्था मन्त्रालयद्वारा सहजीकरण समिति गठन
3: विश्वकप फुटबलको रौनक थपिँदै ठूलो पर्दामा सामूहिक रूपमा खेल हेर्नेहरूको संख्या बढ्दो सार्वजनिक ठाउँमा खेल प्रसारण गर्दा प्रशासनलाई जानकारी दिएमा सुरक्षा चुनौती कम हुने
4: पूर्व जानकारी भयो भने त्यसको सुरक्षा योजना तयार गरेर सुरक्षित वातावरणमा खेलको आनन्द लिने अवस्थाको सिर्जना हुन्छ
2: स्पेस एक्स र औपचारिक रूपमा शेयर बजारमा प्रवेश एलन मस्क विश्वको पहिलो खर्बपति बने
3: र विश्वकप फुटबलमा अग्रता जोगाउन नसक्दा क्यानाडासँग बोस्निया बराबरीमा रोकियो अहिले बिहान पाउने 7 बजे अमेरिका र पाराग्वेले खेल्दै
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
6: एयरटेल अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ बेचर अप्लायंसेस बेचर को बानी लाग्छ
5: सुरक्षित गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
6: Better appliances.

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर गरेको छ। न्यायाधीशद्वय टेक प्रसाद ढुङ्गाना र शान्ति सिंह थापाको संयुक्त इजलासले जेठ 29 गते संक्षिप्त आदेश जारी गर्दै निगमको सञ्चालक सदस्य नियुक्ति प्रक्रियामा मनपरी गरिएको भन्दै यही वैशाख 31 गते गरिएको नियुक्ति निर्णयलाई हिजो बदर गरिदिएको हो। अदालतले सुशासनको मूल्य र मान्यता विपरीत भएको ठहर गर्दै योग्यता क्रमका आधारमा पुनः निर्णय गर्न सरकारका नाममा परमादेश समेत जारी गरेको छ। सर्वोच्चको आदेशमा भनिएको छ, अब छनौट समितिको सिफारिशमा परेको योग्यता क्रम अनुसारका उम्मेद्वारलाई सुशासनको मूल्य एवं मान्यता विपरीत नहुने गरी स्पष्ट आधार र कारणसहित पुनः निर्णय गर्न विपक्षीहरूका नाममा परमादेश जारी गरेको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। यस्तै सर्वोच्च करको आदेश पनि छ। सर्वोच्च अदालतले बाल सैनिक प्रयोगलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानून बनाउन निर्देशनात्मक आदेश दिएको छ। बाल सैन्य दुरूपयोग सम्बन्धी मुद्दामा हिजो फैसला गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोगलाई पूर्णत निषेध गर्नुपर्ने भनेको छ। सशस्त्र द्वन्दकालमा बाल सैनिकको भर्ना र प्रयोगको विषयलाई लिएर लेनिन विष्ट लगायतले दायर गरेको रिटमा सुनवाई गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले सरकारका नाममा आदेश जारी गरेको हो। सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनको मानवाधिकारको गम्भीर उल्लंघनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको महसुस भएको इजलासले भनेको छ। युद्ध अपराधमा नेताद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई अभियोजन गर्नुपर्ने निवेदनको मागमा भने सर्वोच्चले आदेश जारी गर्न अस्वीकार गरेको छ। सर्वोच्चले सेनामा समायोजन हुन नसकेका व्यक्तिहरूलाई सरकारी दस्तावेजमा अयोग्य र बहिर्गमित शब्द प्रयोग नगर्न पनि परमादेश गरेको छ। सशस्त्र द्वन्द्वमा समावेश बाल सैनिकहरूलाई सरकारले दिएको आर्थिक राहत पर्याप्त नभएको पनि सर्वोच्चले जनाएको खबर कान्तिपुरले लेखेको छ। यस्तै हिजै नै सर्वोच्च अदालतले कर्मचारी संगठन खारेजीको आदेशलाई अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको छ। कर्मचारी संगठन ट्रेड युनियन खारेजी सम्बन्धी सरकारी निर्णय कार्यान्वयनको बाटो खुल्ने गरी सर्वोच्च अदालतले आदेश दिएको हो। संवैधानिक इजलासले हिजो यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नहुने तथा पूर्ण सुनवाईका लागि पेश गर्ने आदेश गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: भारत भ्रमण सम्पन्न गरेको केही दिनमै परराष्ट्र मन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। भोलिदेखि असार 3 गतेसम्म हुने परराष्ट्र मन्त्री खनालको चीन भ्रमणलाई नेपाल चीन सम्बन्धको भविष्य, बीआरआई कार्यान्वयन, कनेक्टिभिटी, व्यापार घाटा न्यूनीकरण र चीनको बढ़दो चासोबीच नेपालको सन्तुलित कूटनीतिक रणनीतिको महत्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणको क्रममा मन्त्री खनालले चिनिया विदेश मन्त्री वाङ यी र चिनिया कम्युनिष्ट पार्टी सीपीसीका वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेपालले हालै भारतसँग सम्बन्ध सुधार र आर्थिक सहकार्यलाई प्राथमिकता दिएको सन्देश दिएपछि चीनले पनि नेपालको विदेश नीतिको दिशालाई नजिकबाट नियालिरहेको छ। यही पृष्ठभूमिमा हुन लागेको भ्रमणको प्रमुख उद्देश्य बेजिङलाई नेपाल कुनै एक शक्ति केन्द्रतर्फ नढल्किएको र सन्तुलित कूटनीति नै सरकारको मूलनीति भएको चीनसामु विश्वास दिलाउनु रहेको विश्लेषण गरिएको छ।
1: नेपाल सरकारले कार्यान्वयनको निर्णय गरेसँगै 3 दशक अघि गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदनले सार्थकता पाएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले गरेको निर्णयपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुने निश्चित भएको छ। सरकारको यो निर्णयले सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खोलेको छ। उल्लेखित सार्वजनिक जग्गा तथा सरकारी जग्गा अतिक्रमणकारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रक्रिया पनि अगाडि बढ़ने भएको छ। पूर्व सचिव रामबहादुर रावलको नेतृत्वमा गठित उक्त आयोगले काठमाडौँ महानगरका विभिन्न ठाउँमा जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा पुगेको ठहर गर्दै फिर्ता गर्न र दोषीमाथि कार्यवाही गर्न समेत सिफारिश गरेको थियो। त्यही सिफारिश कार्यान्वयन गर्ने हिजोको मन्त्री परिषद बैठकले निर्णय गरेको हो। यसैबीच भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले हिजो नाति विभागका उपमहानिर्देशक

0: कृष्ण प्रसाद सापकोटा को संयोजकत्व में 8 सदस्यीय समिति गठन गरेको खबर गोरखा पत्रले लेखेको छ।
1: खाद्यान्न बिक्री का लागि एक समय बस्ती आसपास गल्ला मण्डी हुन्थे। सीजन अनुसार उब्जाएका खाद्यान्न लगेर सर्वसाधारणले मण्डी अर्थात भण्डारमा बिक्री गर्थे। ग्रामीण क्षेत्रमा बजार विस्तार नभएका बेला यस्ता मण्डी व्यापारिक केन्द्र रहेका थिए। खाद्यान्न र वस्तु विनिमय गर्ने भएका कारण बाह्रै महिना चहल पहल हुन्थ्यो। शहरीकरणसँगै गाउँघरमा व्यापारिक केन्द्र बने, किनबेचको परम्परा बदलियो, जसले गर्दा ग्रामीण क्षेत्रबाट यस्ता गल्ला मण्डी हराउन थालेका छन्। पहिलेका गल्ला मण्डी अहिले आधुनिक बजारमा परिणत भइसकेका छन्। घरमै पुग्ने कतिपय व्यापारीहरूले तौलमा समेत किसानलाई ठग्ने गरेको गुनासो बढ़ेको छ। गल्ला भण्डारमा तत्काल वा निश्चित समयभित्र भुक्तानी पाइने ग्यारेन्टी हुन्थ्यो, तर अहिले उधारोमा अन्न उठाएर व्यापारी बेपत्ता हुने जोखिम उत्तिकै बढ़ेको पनि किसानहरू गुनासो गर्छन्। पहिला जस्तो गल्ला व्यवसाय नहुँदा व्यवसायलाई जीविकोपार्जन गर्नै धौधौ हुन थालेको कपिलवस्तु दुई रमतहलामा श्याम ट्रेडर्स संचालन गरिरहेका गल्ला व्यवसायी पुजारी गुप्ताले बताउनु भएको छ। गल्ला भण्डार हराउनुको एउटा कारण मधेसमा पछिल्लो समय खाद्यान्न उत्पादनमा आएको गिरावट हो। देशको अन्न भण्डार भनिने मधेसका खेत पलटिङले चिराचिरा रहेका छन्, जसका कारण उत्पादकत्व दिनानुदिन घट्दो छ। फेरि यो गल्ला व्यापार मण्डी जति बने आधुनिक बजार शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
0: कायाकैरनमा विश्वकप फुटबल र सामूहिक रूपमा खेल हेर्ने संस्कृतिको विषयमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
4: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खाल, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन आदेश, परराष्ट्र मन्त्री खनाल भोलिदेखि चीन भ्रमणमा जाँदै रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णयसँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। नेपाल भारतको संयुक्त सीमा कार्य समूह अर्थात बाउण्ड्री वर्किङ ग्रुप बीडब्ल्यूजीले दक्षिण सीमा क्षेत्रको 10 गजा र सीमा व्यवस्थापनको कार्य शुरू गरेको छ। बीडब्ल्यूजीका प्राविधिकहरू नेपालको पूर्वी सीमादेखि पश्चिमसम्मै खटिएका छन्। पश्चिम नेपालको सीमावर्ती जिल्ला बाँकेमा नेपाली पक्षले 49 वटा सीमा स्तम्भको मरमत गरिसकेको छ भने 22 वटाको पुननिर्माण गरेको छ। भारतीय प्राविधिकहरूले पनि 46 वटाको मरमत र 16 वटाको पुननिर्माण निर्माण गरेका छन्। सीमा तथा दश कजा व्यवस्थापन कार्यमा दुवै देशका प्राविधिकहरू संलग्न छन्। संयुक्त सीमा कार्य समूहले जिल्लाको 65 किलोमिटर सीमा क्षेत्र दश गजामा देखिएका समस्याको समाधान गरिसकेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यसैबीच नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका 5 थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीलाई स्थानीय बासिन्दाले प्रतिकार गरेर फर्काइदिएका छन्। एसएसबीको टोली हिजो बिहान 7 बजे थारू टोलमा प्रवेश गरेपछि स्थानीय बासिन्दाले होहल्ला गर्दै उनीहरूलाई भारतीय भूमितर्फ नै लखेटेका हुन्। नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीलाई आफ्नै भूमिमा फर्कन भन्दै फर्काएको दृश्य सामाजिक सञ्जालमा देखिन्छ। नदी नारायणी नदीमा निर्माण हुन लागेको तटबन्धको काम रोक्न एसएसबी यसअघि जेठ 17 नेपाली भूमिमा प्रवेश गरेका थिए। हिजो बिहान पुनः भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा देखिएपछि खेतमा काम गरिरहेका स्थानीय बासिन्दाले नेपाली भूमिमा किन प्रवेश गरेको भन्दै आपत्ति जनाएका थिए। स्थानीय र भारतीय सुरक्षाकर्मीबीच केही समय सामान्य विवाद समेत भएको थियो। स्थानीयको प्रतिवादपछि भारतीय सुरक्षाकर्मी आफ्नो भूमितर्फ फर्किएका थिए। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्ताको समस्या पुरानो समयदेखि रहँदै आएको उल्लेख गर्दै कूटनैतिक रूपमा सरकारले आवश्यक कदम चाल्ने बताउनु भएको छ।
0: राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा चित्त नबुझाएर 33,851 विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। शिक्षक र बोर्डको लापरवाहीका कारण 5% भन्दा बढ़ी विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको छ। विद्यार्थीले 500 शुल्क बुझाएर पुनर्योगका लागि अनलाइन आवेदन दिएका थिए। नतिजामा सुधार भएका विद्यार्थी मध्ये धेरैको उत्तर पुस्तिकामा शिक्षकले प्राप्ताङ्क जोड्न नै गडबड़ गरेको पाइएको छ। उत्तर पुस्तिकाभित्र विद्यार्थीको प्राप्ताङ्क शिक्षकहरूले जोड्न छुटाएको पाइयो। इन्ट्री गर्दा 70 अंक ल्याउने विद्यार्थीको अंक 7 मात्र इन्ट्री भएका जस्ता केस पनि भेटिए। परीक्षा नियन्त्रक टुकराज अधिकारीले भन्नुभयो, उत्तर पुस्तिकाभित्र 68 अंक प्राप्त गरेको भए पनि जोड्न छुटाएर वा त्रुटि गरेर 32 मात्र दिएको पनि भेटिएको पुनर्योगमा सहभागी एक कर्मचारीले बताएका छन्। कतिपय विद्यार्थीले अंक प्राप्त गरेको भए पनि इन्ट्री गर्दा 0 कायम भएर नतिजामा एनजी पनि आएको थियो। यस वर्ष विद्यालयमा उत्तर पुस्तिका परीक्षण गरेका कारण नतिजामा आशंका गर्दै आवेदन दिने विद्यार्थीको संख्या बढ़ेको थियो। गएको वर्ष 27,317 जनाले पुनर्योगका लागि आवेदन दिएकामा यस वर्ष झण्डै 34,000 आवेदन दिएका छन्। यस पटक पनि त्रुटि संख्या वृद्धि भएको परीक्षा नियन्त्रक अधिकारीले जनाउनुभयो। अघिल्ला वर्षहरूमा 3-4% नतिजामा त्रुटि भेटिने गरेको थियो। बिहिबार 80 31,516 जना विद्यार्थीको पुनर्योगको नतिजा आएको छ, जसमा 1,810 जनाको नतिजामा परिवर्तन आएको छ। अर्थात 5.73% विद्यार्थीको पुनर्योगमा नतिजा परिवर्तन भएर आएको खबर कान्तिपुरले लेखेको छ।
1: विश्वकप फुटबलका धेरै खेलहरू रातीको समयमा हुने भएकोले सार्वजनिक ठाउँमा ठूलो पर्दा राखेर सामूहिक रूपमा खेल हेर्ने भीड़ बढ़न थालेको छ। खेलप्रेमीहरूका लागि यस्तो व्यवस्था उत्साहको विषय भए पनि सुरक्षा चुनौतीहरू पनि देखिन थालेका छन्। रातीको समयमा ठूलो संख्यामा मानिस भेला हुँदा भीड़ व्यवस्थापन, पार्किङको अव्यवस्था, झैझगड़ा तथा चोरीका घटना हुन सक्छ। त्यस्तै अत्यधिक आवाज, जाँडरक्सी खाने तथा सार्वजनिक ठाउँको अनुशासन कायम राख्नु पनि चुनौतीपूर्ण बन्न सक्छ। काठमाडौँ सहित केही जिल्ला प्रशासन कार्यालयले सामूहिक रूपमा खेल प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले कार्यालयबाट अनुमति लिनुपर्ने भनेका छन्। थप जानकारी विकास चापागाईबाट।
7: काठमाडौँको ताहाचल बस्ने साइरस श्रेष्ठसँग 20 वर्ष अघि सन् 2006 विश्वकप फुटबल हेरेको अनुभव छ। त्यसबेला टेलिभिजनमा एन्टिनाको प्रयोग गरी हेरिने विश्वकप फुटबल अहिले प्रविधिको विकाससँगै सबैको पहुँचमा पुगेको छ, तर पनि केही चुनौती रहेको उहाँ बताउनुहुन्छ।
8: फरक क्वालिटी वाइज त अब पहिला हेर्दाखेरि ब्ल्याक एन्ड व्हाइटमा हेर्न सुरु गरेको थियौँ हामीले त, अनि त्यही हो, च्यानल पनि राम्ररी आउँदैन थियो, एन्टिनाको जमाना थियो पहिला, सबैले एक्सेस त थिएन हेर्नलाई। अहिलेको टाइममा सबैसँग एक्सेस हुँदा पनि तर अब त्यही पेमेन्टको कुरामा चाहिँ अब मिडल क्लास अनि हाई क्लासहरूले त अभियसली सक्नुहुन्छ, उहाँहरूले त किनेरै हेर्नुहुन्छ, तर सबैजनाले चाहिँ हेर्न नपाउँदा चाहिँ अलिकति चित्त चाहिँ दुख्छ।
7: यस वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा शुरू भएको विश्वकप फुटबलका खेल हुने समय नेपाली समय अनुसार अनुकूल छैन। उता दिउँसोमा खेल हुँदा यता राति हुन्छ, कतिपय सार्वजनिक ठाउँमा ठूलो पर्दा लगाएर पनि खेल प्रेमीहरू भेला भएर हेर्ने गर्छन्। यस्तो बेला विशेष गरी महिला र बालबालिकालाई सुरक्षाको दृष्टिकोणबाट केही समस्या पर्न सक्छ भन्नुहुन्छ पोखराका सिद्धार्थ गौतम।
9: त्यो अब मान्छेमा डिपेन्ड गर्छ, मान्छेको सोच र नियत कस्तो छ भन्ने कुरामा। आफूले गएर गेम हेर्नु त रमाइलोको लागि हो, तर त्यही सोचले कति मान्छेले नहेर्न सक्छ, त्यही सोचले फाइदा लिन सक्छ। तर सेक्युरिटीहरू अलिकति टाइट चाहिँ हुनुपर्छ। हेर्न त वर्ल्ड कप फुटबल भनेको फुटबल हो, रमाइलो हो, त्यो जय झगडा चाहिँ हुनु भएन।
7: एकातर्फ रातिमा खेल, अर्कोतर्फ सार्वजनिक ठाउँमा गएर खेल हेर्न चुनौती, अनि घरमै टिभीमा खेल हेर्न छुट्टै पैसा तिर्नुपर्ने बाध्यता रहेको काठमाडौँका किशु आङ्लावती गुनासो गर्नुहुन्छ।
10: डिफेन्स त धेरै छ, अब पहिला अब टाइम जोनले गर्दा पनि अब हाम्रो गेम त राति हुन्छ, रातिको 11-12 बजे अनि 2-3 बजे 7 बजेतिर हुन्छ। त्यही भएर स्पेसली अब म कलेज पढ्नेलाई पनि अब बिहान उठेर गेम हेर्नुहुन्छ कि रेडी पनि हुनु भन्ने हुन्छ। कलेज वर्क भएको बेला चाहिँ साह्रो गाह्रो हुन्छ, कतारदेखि चाहिँ सब्सक्रिप्सन लिनुपर्ने जो भएको थियो, राइट्सहरू पनि अब वर्ल्ड कप महँगोमा बेच्छ अनि अब कम्पनी जस्तो पनि प्रफिट खानै पर्छ। त्यही भएर
7: काठमाडौँ सहित केही जिल्ला प्रशासन कार्यालयले सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले कार्यालयबाट अनुमति लिनुपर्ने भनेका छन्। पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड़ जम्मा गरी समुदायमा असर पर्ने एवं शान्ति सुरक्षा खलबलिन सक्ने हुँदा सबैलाई अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल बताउनुहुन्छ।
11: कतिपय व्यक्तिहरूले चाहिँ मादक पदार्थ सेवन गर्ने अवस्था र समाजमा उल्लङ्घन गर्ने अवस्था पनि हुन सक्ने भएको हुनाले अब बालबालिका महिला पनि अब सार्वजनिक स्थानमा प्रदर्शन गर्ने र त्यहाँ चाहिँ सबैजना जम्मा हुने हो भने आजको समयमा सबैलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिनलाई अलिकति चुनौती हुन सक्छ भन्ने हिसाबले चाहिँ त्यसको पूर्व जानकारी होस् र हामीले स्पेसिफिक यहाँ यसरी चाहिँ सार्वजनिक प्रदर्शन हुँदैछ, यहाँ समूहमा जम्मा हुँदैछन् भन्ने पूर्व जानकारी भयो भने त्यसको सुरक्षा योजना तयार गरेर सुरक्षित वातावरणमा खेलको आनन्द लिने अवस्थाको सिर्जना हुन्छ भन्ने हिसाबले चाहिँ हामीले यो तयारी गरेका छौँ। अहिले
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
14: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
12: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। पछिल्लो समय काठमाडौँ उपत्यकाका यातायात कार्यालयको सेवा प्रवाहमा सुधार देखिएको छ। ती कार्यालयहरूले कर्मचारी थपेर विदाको दिन सेवा दिएर होस् वा अनलाइन प्रणाली शुरू गरेर भए पनि सेवाग्राहीलाई शास्तिमुक्त बनाउन थालेका छन्। अहिले लामो लाइन र समय नलाग्ने, कागजातको फोटोकपी बोकिरहनु नपर्ने भएको छ। सेवाग्राहीले आफ्नो अनुकूल सेवा लिन सक्ने गरी कार्यालयको समय व्यवस्थापन भएको छ। यातायात व्यवस्था कार्यालय चाबहिलले शनिबार र विदाको दिन पनि सेवा प्रवाह गरिरहेको छ। बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म कार्यालय खोलिएको छ। यो कार्यालयबाट प्रिन्ट भएको सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स शनिबार र आइतबार पनि लिन सकिन्छ। चाबहिल कार्यालयले सेवा प्रवाहलाई छिटो छरितो बनाउन शनिबार र आइतबार मात्र होइन विदा नभएको दिनमा पनि बेलुका 6 बजेसम्म सेवा दिइरहेको छ। नयाँ लाइसेन्सको परीक्षा, वर्ग थप, नवीकरण, प्रतिलिपि दिने जस्ता सेवा दिइरहेको चाबहिल कार्यालयले आधा घण्टामा सेवा गराएको काम सम्पन्न गर्ने गरेको छ। कार्यालयका प्रमुख पेशल कुमार पोखरेलले चाबहिल कार्यालय सेवा गराएको चाप रहने ठाउँ भएको बताउनुभयो। साथै उहाँले सेवालाई प्रभावकारी र छिटो छरितो बनाउन प्रक्रियामा प्रवेश गरेपछि 30 मिनटमै काम सक्ने समेत बताउनु भएको छ। लाइसेन्स लिन आउनेको चाप बढ़ेपछि बिहान 7 बजेदेखि नै वितरण गर्ने गरेका छौं उहाँले भन्नुभयो। शनिबार र आइतबार पनि 9 बजेदेखि 3 बजेसम्म वितरण हुन्छ। 3-4 वर्षदेखि लाइसेन्स नपाएका सेवाग्राही अहिले लाइसेन्स पाउँदा खुशी भएका छन्। काम छिटो हुँदा सेवाग्राही खुशी शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
0: अब विदेशको खबर। स्पेस एक्स औपचारिक रूपमा शेयर बजार प्रवेश गरेसँगै एलन मस्क विश्वकै पहिलो खर्बपति बन्नुभएको छ। प्रविधि उद्यमी मस्कको कुल सम्पत्ति $10 खर्ब भन्दा धेरै रहेको छ। बीबीसीका अनुसार अस्ति बिहिबार रकेट कम्पनी स्पेस एक्सको प्राथमिक सार्वजनिक निष्कासन आईपीओ पछि उहाँ खर्बपति बन्नुभएको हो। एलन मस्कको मुख्य सम्पत्ति स्पेस एक्स र टेस्लामा रहेको उहाँको शेयर हिस्सा हो। स्पेस एक्सले आईपीओ मार्फत सर्वाधिक $75 अर्ब संकलन गरेको थियो। स्पेस एक्समा मात्रै मस्कको शेयरको रकम झण्डै $8.66 अर्ब छ। अमेरिकी बजारमा सन् 2026 जून 12 देखि कारोबार शुरू भएपछि उहाँको सम्पत्तिमा उछाल आएको हो। मस्कको यो सम्पत्ति विश्वका अरू 4 धनी व्यक्तिको कुल सम्पत्ति भन्दा पनि धेरै छ। दोस्रो स्थानमा रहेका ल्यारी पेजको सम्पत्ति मस्कको तुलनामा झण्डै 1/3 मात्रै छ। एलोन मस्कको सम्पत्ति ताइवान, स्वीडेन र दक्षिण अफ्रिका जस्ता धेरै देशको कुल अर्थतन्त्र भन्दा पनि ठूलो भएको छ। 54 वर्षीय मस्कले टेस्ला र स्पेस एक्स बाहेक न्यूरालिंक, द बोरिङ कम्पनी जस्ता अरू प्रविधि कम्पनीहरू पनि स्थापना गर्नुभएको छ। त्यस्तै सामाजिक सञ्जाल प्लेटफर्म एक्स अर्थात ट्विटर पनि उहाँकै हो।
1: अब खेल खबर। फिफा विश्वकप फुटबलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोविना बीचको खेल बराबरी भएको छ। सह आयोजक समेत रहेको क्यानाडाले आज बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एण्ड हर्जगोविनासँग 1-1 गोलको बराबरी खेलेको हो। खेलको 21 मिनटमा जोबो लुकिचले गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए, तर बोस्नियाले अग्रता जोगाउन सकेन। 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। काइल लारिनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले 1-1 अङ्क बाँडेका छन्। विश्वकपको चौथो खेलमा अहिले बिहान 7:45 आयोजक अमेरिका र पाराग्वेले खेल्दैछन्। सन् 2010 पछिका 3 विश्वकपमा पाराग्वे छनौट हुन सकेको थिएन। अमेरिकाले 16 वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किएको टोलीसँग खेल्न लागेको हो। विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरूआत गरेका छन्।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। काभ्रेको नमोबुद्ध नगरपालिका 2 बुच्चा कोटको बीपी राजमार्गमा हिजो दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको छ भने 16 जना घाइते भएका छन्। बनेपाबाट रोशी खार्पा चोकतर्फ छुटेको 23/8398 नम्बरको पूर्व रनीको यातायातको बस अनियन्त्रित भएर सड़कबाट करिब 300 मिटर तल खसेर दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ।
1: गैराती पूर्व र मध्य क्षेत्रका केही ठाउँमा हल्का वर्षा भएको छ। आज पनि देशभर बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिन यता देशभर वर्षा भएसँगै गर्मी घट्न थालेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकीको हिमाली र पहाड़ी भेगका थोरै ठाउँ तथा बाँकी पहाड़ी र तराई भेगका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको 1-2 ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान छ।
0: पोर्चुगल सरकारले डिपोर्ट अर्थात निष्कासनको अवस्थामा पुगेका झण्डै 2000 नेपालीलाई अस्थायी आवासीय अनुमति टीआरसी का लागि आवेदन दिन मौका दिएको छ। पोर्चुगलमा रहेका आप्रवासीलाई कानूनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थ निकाय एआईएमएले नक्कली प्रमाणीकरण अर्थात फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानूनी संकटमा फसेका नेपालीलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिन मौका दिएको हो।
1: पूर्वाधार विकास मन्त्रालयले अघि बढ़ाएको डिजिटल मोबिलिटी सेवा संचालन सम्बन्धी मापदण्ड राइड हेलिङ मस्यौदा प्रति सरकारवालाले असन्तुष्टि जनाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
0: काया कैरनमा अब पालो उखानको,
1: जति धेरै मानिस उति धेरै कुरा।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन आदेश।
0: रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णयसँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो। प्रतिवेदन कार्यान्वयनको लागि भूमि व्यवस्था मन्त्रालयद्वारा सहजीकरण समिति गठन।
1: विश्वकप फुटबलको रौनक थपिँदै ठूलो पर्दामा सामूहिक रूपमा खेल हेर्नेहरूको संख्या बढ़दो, सार्वजनिक ठाउँमा खेल प्रसारण गर्दा प्रशासनलाई जानकारी दिएमा सुरक्षा चुनौती कम हुने।
0: स्पेस एक्स औपचारिक रूपमा शेयर बजारमा प्रवेश, एलन मस्क विश्वको पहिलो खर्बपति।
1: र विश्वकप फुटबलमा अग्रता जोगाउन नसक्दा क्यानाडासँग बोस्निया बराबरीमा रोकियो, अहिले बिहान पाउने 7 बजे अमेरिका र पाराग्वेले खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। संसद बैठकमा उठेर विरोध गरिरहने श्रम संस्कृति पार्टीका हर्क साम्पाङसँग यो कार्टुन सम्बन्धित छ। यहाँ श्रम संस्कृति पार्टी लेखिएको कार्यालय अघिल्तिर हर्क साम्पाङ जस्तै देखिने मान्छे छन् अनि पत्रकारसँग उनी भन्दैछन्, संसदमा किन नगारे, त्यस्ता बस्ने ठाउँमा नि के जानु हौ, उठ्ने भए पो दौडेर जानु त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: हे भगवान्, यो टोयलेट भुरेर पानी पनि माथि आउनलाई सक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
3: ए दाइ ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। पाँच मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
4: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी पाँच मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
5: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
3: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु।
5: प्रोप्राइटर नोने थारू।
4: सम्पर्क नम्बर 98144450 र 98 3173।

0: द्विपटक बैंक अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: अनलिमिटेड
2: यति मात्र होइन, लायन्स गेट प्ले मा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
1: हो र हो नि। एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 89.6 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट लुम्बिनी प्रदेशमा नयाँ आर्थिक नियमावली स्वीकृत, बजेट कार्यान्वयन थप प्रभावकारी हुने अपेक्षा। शिक्षामा गरिएको लगानी भविष्य निर्माणको आधार भएको पूर्व सांसद फारूकीको भनाई, शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालनमा ठूलो सहजता हुने। रातिको समयमा नागरिकलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउन हाई मास्ट लाइट जडान गरिएको नगर प्रमुख थापाको कथन, आवागमन सहज र दुर्घटनाको जोखिम न्यूनीकरणमा टेवा पुग्ने। कपिलवस्तुमा 25 लाख बराबरको यौन उत्तेजक औषधि बरामद, तस्करी नियन्त्रणमा सुरक्षा निकाय सक्रिय। लगातारको वर्षाले तराईमा राहत, कृषि गतिविधि सञ्चालन गर्न सहज भएको किसानको भनाई। र अज्ञा खोलामा अवैध उत्खनन, जेसीबी र टिप्पर प्रहरीको नियन्त्रणमा आवश्यक कार्यवाहीका लागि बुद्धभूमि नगरपालिका पठाइयो।
1: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्निरेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
0: अब समाचार विस्तारमा। लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदको बैठक बिहिबार सम्पन्न भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार बेलुका बसेको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली 2083 स्वीकृत गरेको छ। सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको उक्त नियमावली मन्त्री परिषदबाट स्वीकृत गरिएको हो। नयाँ नियमावली लागू भएसँगै बजेट कार्यान्वयन तथा वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी, सहज र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ। यसअघि आन्तरिक रकमान्तरका लागि सम्बन्धित मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था रहेकोमा अब सो प्रक्रिया थप सहज हुने बनाइएको छ। त्यसै गरी योजना संशोधनको अधिकार सम्बन्धित मन्त्रालयलाई नै प्रदान गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो। यसले योजना कार्यान्वयनमा देखिने ढिलासुस्ती न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। अघिल्लो नियमावलीमा योजनाको नाम संशोधन गर्ने अवधि पौष मसान्तसम्म मात्र कायम रहेकोमा नयाँ नियमावलीले उक्त समय सीमा चैत्र मसान्तसम्म पुर्याएको छ। यस व्यवस्थाले कार्यान्वयनका क्रममा आवश्यक देखिएका योजनाहरूको नाम तथा विवरण संशोधन गर्न थप समय उपलब्ध हुने भएको छ। प्रदेश सरकारका अनुसार नयाँ नियमावलीले बजेट कार्यान्वयनलाई परिणाममुखी, पारदर्शी तथा उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। पूर्व सांसद सराज अहमद फारूकीले शिक्षामा गरिएको लगानी भविष्य निर्माणको आधार भएको बताउनु भएको छ। कपिलवस्तुको विजयनगर गाउँपालिका 2 लुहरौलामा अवस्थित जनजागृति माध्यमिक विद्यालयमा 4 कोठे 2 तल्ले नयाँ विद्यालय भवनको शिलान्यास कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो। नयाँ भवनले विद्यालयको शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ। फारूकीले ग्रामीण क्षेत्रको विद्यालयहरूको भौतिक पूर्वाधार सुदृढ हुनुले शिक्षाको गुणस्तर अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। यस्तै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार महत्वपूर्ण आधार भएको बताउँदै विद्यालयको शैक्षिक वातावरण सुधार गर्न गाउँपालिका निरन्तर लागिरहेको बताउनुभयो। उहाँले निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह समेत गर्नुभयो। यसै गरी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले शिक्षामा गरिएको लगानी नै समृद्ध समाज निर्माणको आधार भएको बताउनुभयो। उहाँले विद्यालयको भौतिक पूर्वाधार सुदृढ भएसँगै विद्यार्थीले थप राम्रो वातावरणमा अध्ययन गर्ने अवसर पाउने जिकिर गर्नुभयो। यस्तै प्रधानाध्यापक मिर्जा प्रसाद चौधरीले नयाँ भवन निर्माणले विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालनमा ठूलो सहजता ल्याउने बताउनुभयो। उहाँले विद्यार्थीलाई सुरक्षित व्यवस्थित र गुणस्तरीय सिकाइ वातावरण प्रदान गर्न भवन महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्दै भवन निर्माणका लागि सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत थारूले नयाँ भवन निर्माणपछि विद्यार्थीलाई सहज सुरक्षित र व्यवस्थित हुने बताउँदै भवन निर्माणलाई विद्यालयको विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताउनुभयो। पूर्व सांसद फारूकीको पहलमा भवन निर्माण हुन लागेको विद्यालय प्रशासनले जनाएको छ। भवन निर्माणको ठेक्का एमएस भिक्टोरिया हाइड्रो कन्स्ट्रक्सनले पाएको छ। निर्माण कम्पनीका ठेकेदार प्रकाश गौतमका अनुसार करिब 1 करोड़ रूपियाँको लागतमा भवन निर्माण हुन लागेको हो। नगरलाई उज्यालो सुरक्षित र व्यवस्थित बनाउने लक्ष्यसहित कपिलवस्तुको शिवराज नगरपालिकाले विभिन्न स्थानमा हाईमास्ट लाइट जडान अभियानलाई तीव्रता दिएको छ। सड़क सौन्दर्यीकरण, रातिकालीन आवागमनको सहजता तथा सार्वजनिक स्थलहरूको सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले चरणबद्ध रूपमा मुख्य चोक तथा बजार क्षेत्रमा हाईमास्ट लाइट विस्तार गरिरहेको हो। चालू आर्थिक वर्ष अन्तर्गत खरेन्द्रपुर नहर चोक, वनकट्टी समिति चोक तथा शिवपुर उमरी चोकमा हाईमास्ट लाइट जडानको काम हुने भएको छ। करिब 15 लाख रूपियाँ सम्झौतामा उक्त योजनाको निर्माण जिम्मेवारी काठमाण्डु स्थित कर्मदा ट्रेड एण्ड सप्लाई प्रणालीले लिएको छ। जडान कार्यको प्रगति तथा गुणस्तरको मूल्यांकन गर्न बुधबार नगरपालिकाको टोलीले सम्बन्धित स्थानहरूको स्थलगत अनुगमन गरेको हो। अनुगमनमा वडा नम्बर 1 का वडाध्यक्ष खिमविक्रम केसी, वडा नम्बर 3 का वडाध्यक्ष टेकलाल सापकोटा, वडा नम्बर 4 का वडाध्यक्ष नसिम अहमद खान, नगरपालिकाका पूर्वाधार शाखा प्रमुख रामजी नेपाली, सब इन्जिनियर शिव पराजुले, निर्माण व्यवसायी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो। टोलीले निर्माण कार्यको प्राविधिक पक्ष, गुणस्तर तथा निर्धारित मापदण्ड अनुसार काम गर्न निर्देशन दिँदै गुणस्तरीय निर्माणमा जोड़ दिएको जनाएको छ। नगर प्रमुख अजय थापाका अनुसार हाईमास्ट लाइट जडान कार्यक्रम नगरलाई आधुनिक, सुरक्षित र आकर्षक बनाउने दीर्घकालीन योजनाको हिस्सा रहेको हो। उहाँले सड़क सौन्दर्यीकरणसँगै रातिको समयमा नागरिकलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले नगरका प्रमुख चोक तथा सार्वजनिक स्थलहरूमा हाईमास्ट लाइट जडानलाई प्राथमिकतामा राखिएको बताउनुभयो। नगरका प्रमुख व्यापारिक तथा आवागमन केन्द्रहरूलाई उज्यालो बनाउने लक्ष्य अनुसार योजना विस्तार गरिने नगर प्रमुख थापाले जानकारी दिनुभयो। स्थानीयवासीका अनुसार हाईमास्ट लाइट जडानपछि रातिको समयमा आवागमन सहज हुनुका साथै दुर्घटनाको जोखिम न्यूनीकरण, सुरक्षा व्यवस्थापनमा सुधार तथा बजार क्षेत्रको आकर्षण बढ़ने विश्वास गरिएको छ। भारतबाट तस्करी गरी भित्राइएका 25 लाख मूल्यको यौनवर्धक औषधि बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपालले भारतबाट ल्याउँदै गरेको अवस्थामा हिजो बिहान 10:30 बजेतिर कृष्णनगर 1 शिवनगरबाट 330 थान युरिफिल इफेक्ट नामक औषधि बरामद गरेको हो। सो औषधि यौन उत्तेजनाका लागि प्रयोग गरिने स्वास्थ्यकर्मी बताउँछन्। उक्त औषधि सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म कपिलवस्तुले बरामद गरेको हो। विशेष सूचनाका आधारमा सशस्त्र डीएसपी यज्ञमान साउथको टोलीले सो यौनवर्धक औषधि बरामद गरेको हो। उक्त औषधिको बजार मूल्य 24,75,000 रहेको जनाइएको छ। बरामद औषधि कृष्णनगर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल 28 हेडक्वार्टर प्रमुख सशस्त्र प्रहरी परीक्षक गोपाल अधिकारीले बताउनुभयो। नेपालमा औषधि तथा सर्जिकल सामग्रीको कर बढ़ेसँगै सीमा क्षेत्रबाट चोरी तस्करी तथा अवैध ओसार पोसार मौलाएको हो। सम्भावित चोरी तस्करी निरुत्साहन गर्न सीमा क्षेत्रमा नियमित गस्ती र कडाई गरिएको अधिकारीले बताउनुभयो। सशस्त्र प्रहरीले केही महिनामै 2 करोड़ बढ़ीको अवैध माल सामान पक्राउ गरी भन्सार बुझाइएको बताउनुभयो। 93 किलोमिटरको सीमा नाकाका कारण तस्करी सीमा अपराध लगायतका क्रियाकलाप नियन्त्रणमा सुरक्षाकर्मीलाई ठूलो चुनौती रहेको छ। तराई क्षेत्रमा केही सातादेखि बढ़दो गर्मी र पानीको अभावले जनजीवन कष्टकर बनेको थियो। चर्को घामका कारण सर्वसाधारण मात्र होइन किसान र विद्यार्थी पनि प्रभावित बनेका थिए। तर पछिल्लो साता लगातार वर्षा हुन थालेपछि वातावरण शीतल बनेको छ भने खेतीपातीको कामले पनि गति लिएको छ। एक रिपोर्ट। तराई क्षेत्रमा अत्याधिक बढ़ेको उखरमाउलो गर्मीका कारण जनजीवन प्रभावित बनेको थियो। सर्को घाम र लामो समयसम्म पानी नपर्दा किसानहरू धानको ब्याड राख्न समेत सकसमा थिए। गर्मीका कारण बालबालिका वृद्ध वृद्धा कर्मचारी तथा दैनिक ज्याला मजदूरहरूको दैनिकी पनि प्रभावित बनेको थियो। तर पछिल्लो साता यता लगातार वर्षा हुन थालेपछि अवस्था फेरिन थालेको छ। वर्षासँगै वातावरणमा शीतलता बढ़ेको छ भने किसानहरू खेतबारीमा व्यस्त देखिन थालेका छन्। वर्षाले धानको ब्याड राख्न सहज बनाएको छ भने तरकारी तथा अन्य बालीमा पनि आवश्यक चिस्यान पुगेको छ। बारगंगाका किसान गंगादेवी पौडेलका अनुसार लामो समयसम्म पानी नपर्दा खेतीपाती प्रभावित बनेको थियो। वर्षा शुरू भएपछि धानको बिउ गोड्ने तथा पुनः ब्याड राख्ने काम शुरू गरिएको उहाँ बताउनुहुन्छ। साथै अन्य कृषि गतिविधि सञ्चालन गर्न पनि सहज भएको उहाँको भनाइ छ।
2: केही पानी परेको बेलामा यी खेत धान सारिहालियो बिउको लागि अनि अलि शीतल महसुस भयो।
0: वर्षाले मकाई धान तथा विभिन्न तरकारी बालीमा समेत सकारात्मक प्रभाव पारेको किसानहरू बताउँछन्। अर्का कृषक दबिराम चालिसेका अनुसार दिउँसो केही गर्मी भए पनि बिहान र साँझको समयमा उल्लेख्य राहत मिलेको छ। वर्षाका कारण बालीलाई आवश्यक पानी पुगेकाले उत्पादन बढ्ने अपेक्षा गरिएको उहाँको भनाइ छ। यता वर्षाले विद्यार्थीहरूलाई पनि राहत दिएको छ। अत्याधिक गर्मीका कारण पढ़ाईमा ध्यान केन्द्रित गर्न कठिनाई भइरहेको अवस्थामा मौसम चिसो बनेपछि अध्ययनमा सहज भएको विद्यार्थीहरू बताउँछन्। सिद्धार्थ क्याम्पसमा बीएड प्रथम वर्षमा अध्ययनरत लक्ष्मी बन्जाडेले गर्मीका कारण आलस्य धेरै निन्द्रा लाग्ने तथा पढ़ाईमा ध्यान दिन कठिन हुने समस्या रहेको बताउनुभयो।
3: मौसम बदली भएपछि चाहिँ बिहान उठ्न सजिलो हुन्छ, क्याम्पसमा आउन जान सजिलो हुन्छ। गर्मी धेरै भयो भने पढ्न मन नलाग्ने, निन्द्रा लाग्ने, अनि पढाएको पनि नबुझ्ने जस्तो हुन्छ।
0: लगातारको वर्षाले एकातर्फ अत्याधिक गर्मीबाट जनजीवनलाई राहत दिएको छ भने अर्कोतर्फ कृषि क्षेत्रलाई समेत टेवा पुर्याएको छ। किसानदेखि विद्यार्थीसम्म वर्षाबाट उत्साहित बनेका छन्। मौसमविदहरूले आगामी दिनमा पनि वर्षाको सम्भावना रहेकाले कृषि उत्पादनमा थप सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। बुद्ध आवाजका लागि स्मृति बस्याल, कपिल वस्तु। रिपोर्टपछि अब बाँकी प्रसंग। अवैध रूपमा नदीजन्य पदार्थ चोरी गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले 100 मिटर लोडर तथा टिप्पर नियन्त्रणमा लिएको छ। अज्ञा खोलामा अवैध बालुवा उत्खनन गर्दै गरेको लोडर मेसिन र टिप्पर नदीबाट नियन्त्रणमा लिएको छ। विशेष सुराकीको आधारमा बुद्धभूमि नगरपालिका 9 स्थित अज्ञा खोलाबाट सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प चौधरीले नियन्त्रणमा लिएको थियो। सशस्त्र प्रहरीका अनुसार लु 41/42 नम्बरको जेसीबी प्रयोग गरी लु 61/35 नम्बरको टिप्परमा बालुवा लोड गरिरहेको अवस्थामा दुवै सवारी साधन नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका सवारी साधनलाई थप अनुसन्धान तथा आवश्यक कानूनी कार्यवाहीका लागि बुद्धभूमि नगरपालिका पठाइएको छ। दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले लागू औषध ट्राफिक तथा साइबर क्राइम सम्बन्धी विद्यालय सचेतना अभियानलाई जारी राखेको छ। मञ्चले शुक्रबार राप्ती गाउँपालिका 5 सिसहनिया स्थित सर्वोदय माविमा कार्यक्रम गरेको छ। मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो। विद्यार्थीहरूलाई बाल्यकालमै लागू औषधको दुष्प्रभाव, सुरक्षित अनलाइन प्रयोग र ट्राफिक नियमको पालना बारे व्यवहारिक ज्ञान दिन र समुदायमा सकारात्मक सन्देश फैलाउन अभियान चलाइएको छ। कार्यक्रममा नाकुरनन नेपाल लुम्बिनी प्रदेशका संयोजक वसन्त बहादुर पुनले लागू औषधका प्रकार, जोखिम र रोकथाम बारे जानकारी गराउनु भएको थियो। इलाका प्रहरी कार्यालय बालुवाङका प्रहरी सहायक निरीक्षक एम भिकले साइबर अपराध, अनलाइन ठगी तथा सुरक्षित सोशल मीडिया प्रयोगबारे सचेतना गराउनुभयो। अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रमुख तथा प्रहरी वरिष्ठ नायब निरीक्षक प्रेम प्रसाद पोखरेलले ट्राफिक नियम, हेलमेट, सीट बेल्टको प्रयोग र सड़क दुर्घटना न्यूनीकरण विषयमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा 100 भन्दा बढ़ी विद्यार्थीहरूको सहभागिता रहेको थियो। मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गर्नुभएको थियो। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 थारूटोल क्षेत्रमा शुक्रबार भारतीय सशस्त्र सीमा बल एसएसबी सहितको टोली छिरेपछि स्थानीयवासी र सुरक्षाकर्मीबीच विवाद भएको छ। सीमा क्षेत्र पार गरेर नेपाली भूमिमा एसएसबीको टोली प्रवेश गरेको स्थानीयवासीले बताएका छन्। उनीहरूले त्यस क्रममा प्रतिकार समेत गरेका छन्। एक स्थानीयवासीका अनुसार सीमा क्षेत्रमा एसएसबी बिहान गस्ती गर्न आएका थिए। सुस्तामा भारतीय सुरक्षाकर्मीले बलमिचाई गरेको विषय आजको प्रतिनिधि सभामा बैठकमा पनि उठेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुस्ताको नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी छिरेर नेपाली नागरिकमाथि हप्की दप्की गरेको र स्थानीयवासीले त्यसको प्रतिकार गर्नुपरेको भिडियो सार्वजनिक भएको भन्दै रक्षा मन्त्री कहाँ हुनुहुन्छ भन्दै भनेर प्रश्न गर्नुभएको हो। यसअघि प्रधानमन्त्री वीरेन्द्र शाहले गएको जेठ 17 गते प्रतिनिधि सभामा नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। यसैबीच पश्चिम नवलपरासीका प्रमुख जिल्लाधिकारी दीपकराज घिमिरेले अहिले अवस्था सामान्य रहेको बताउनु भएको छ। अर्घखाँचीको सन्धिखर्क नगरपालिकाले नगरभित्रका असल बुहारीहरूलाई सम्मान गरेको छ। सासू ससुरा तथा ज्येष्ठ नागरिकहरूको समर्पित रूपमा स्याहार सुसार गर्दै आएका बुहारीहरूलाई सम्मान गरेपछि उनीहरू पनि खुशी भएका छन्। नगरपालिकाका 12 वडाबाट छनौट गरिएका 85 देखि 90 वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूको नियमित रूपमा हेरचाह गर्ने 80 बुहारीलाई एक कार्यक्रमका बीच सम्मान गरिएको नगरपालिकाकी सहायक महिला विकास अधिकृत पुष्पा भूषालले जानकारी दिनुभयो। पछिल्लो समय वृद्ध बाबुआमाको स्याहार सुसार गर्ने परम्परा कमजोर बन्दै गइरहेका बेला घरमै बसेर सासू ससुराको सेवा गर्दै आएका बुहारीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो। उहाँले यस्ता महिलाहरूको आत्मसम्मान र मनोबल अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो। नगर उपप्रमुख मिश्र आचार्यले पछिल्लो समय वृद्ध वृद्धाको हेरचाह गर्ने संस्कार हराउँदै गएको सन्दर्भमा उपप्रमुख असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत 80 बुहारीलाई सम्मान गरिएको बताउनुभयो। मनसूनका कारण हुने क्षति न्यूनीकरणका लागि पश्चिम नवलपरासीको पाली नन्दनमा विपद जोखिमको पूर्व तयारी स्वरूप प्रयोगत्मक अभ्यास गरिएको छ। नेपाली सेनाको गोरखदल गढ परासीको आयोजना र जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा भएको अभ्यासमा तीनै तहका सुरक्षा निकायले डुबानमा परेकाहरूको कसरी तत्काल उद्धार गरी जनधनको क्षतिबाट बचाउने भन्ने बारे पूर्व तयारी अभ्यास प्रस्तुत गरेका थिए। घरयासी प्रयोगका सामग्री मार्फत पनि बाढ़ीमा डुबानबाट बस्न कसरी सकिन्छ भन्ने बारे नेपाली सेनाको अभ्यास टोलीले स्थानीयलाई जानकारी गराएको थियो। जिल्ला प्रशासन कार्यालय पाल्पाले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय मार्फत घर घरमा पुर्याउन थालेको छ। सरकारको नीति अनुसार राहदानी हुलाक मार्फत सेवाग्राहीको घरमै पुर्याउन थालिएको सहायक प्रमुख जिल्लाधिकारी ऋषिराम सुवेदीले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय बीच गत वैशाखमा भएको सम्झौतापछि पहिलो चरणमा तीनवटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण गरिएको छ। तीनवटा राहदानी मध्ये एउटा नवलप्रासी पूर्वमा दर्ता भएको रहेको छ। बर्दियामा रहेको कृष्णसार संरक्षण क्षेत्रबाट चितुवा नियन्त्रणमा लिएको छ। गुलरिया नगरपालिका वडा नम्बर 2 कृष्णसार संरक्षण क्षेत्रभित्र रहेको बस्ती नजिकबाट चितुवा नियन्त्रणमा लिएको हो। कृष्णसार गौशाला र स्थानीय बस्तीमा चितुवाले आतंक मचाएपछि कृष्णसार संरक्षण क्षेत्र कार्यालयले चितुवा नियन्त्रणमा लिनका लागि पासो थापेको थियो। पाँच दिन अगाडि थापेको पासोमा चितुवा परेको हो। पासोमा वयस्क पोथी चितुवा परेको थियो। चितुवालाई पासोबाट निकालेर सुरक्षित स्थानमा पठाउने तयारी भइरहेको कृष्णसार संरक्षण क्षेत्रका सूचना अधिकारी रामु केसीले बताउनुभयो। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। लुम्बिनी प्रदेशमा नयाँ आर्थिक नियमावली स्वीकृत, बजेट कार्यान्वयन थप प्रभावकारी हुने अपेक्षा। शिक्षामा गरिएको लगानी भविष्य निर्माणको आधार भएको पूर्व सांसद फारूकीको भनाई, शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालनमा ठूलो सहजता हुने। रातिको समयमा नागरिकलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउन हाईमास्टलाई जडान गरिएको नगर प्रमुख थापाको कथन, आवागमन सहज र दुर्घटनाको जोखिम न्यूनीकरणमा टेवा पुग्ने। कपिलवस्तुमा 25 लाख बराबरको यौन उत्तेजक औषधि बरामद, तस्करी नियन्त्रणमा सुरक्षा निकाय सक्रिय। लगातारको वर्षाले तराईमा राहत, कृषि गतिविधि सञ्चालन गर्न सहज भएको किसानको भनाई। र अज्ञा खोलामा अवैध उत्खनन, जेसीबी र टिप्पर प्रहरीको नियन्त्रणमा, आवश्यक कार्यवाहीका लागि बुद्धभूमि नगरपालिका पठाइयो। हवस्त, एफएम ब्यान्डको 99 बिन्दु समयघाटसँगै वेबसाइट www.buddhaawaz.com, हाम्रो पात्र र बुद्ध आवाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। गर्मीको समयमा आफ्नो स्वास्थ्यको ख्याल गरौ, प्रशस्त पानी पिउ भन्दै प्राविधिकमा साथ दिने सुवासलाई धन्यवाद दिँदै स्मृति पनि बिदा हुन्छु। नमस्कार।
4: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारडिङ्गा 2 चिप्रा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा स्वसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएस 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू:
5: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
4: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पाइप पर्ने,
5: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
4: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
5: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
4: सुविधा युक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
6: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
4: सम्पर्क कपिल वस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिल वस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570557।
1: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान, जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं, वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं, वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ

0: 138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान, जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं, वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं, वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोक्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोशिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: के भयो, किन कराएको यस्तो? दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड
3: रेटमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र। हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: आजै यो सुपर भ्यालु प्याक *123 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
5: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
7: तर त्यसका लागि चाहिने थरी थरीका फुलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फुल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फुलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
5: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
7: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
8: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।

0: एसी पछि अब के पढ्ने भन्ने चिन्ता छ
1: या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
2: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 लागि भर्ना खुल्यो।
3: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् AZ 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
0: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98574551, 98574549515।
2: लुम्बिनी भिजन कलेज, बारङ्गतिन गङ्गौलिया, कपिल वस्तु।
4: Radio. Buddha Awaaz.

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230।
1: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
2: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
2: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
1: सम्पर्क नम्बर 071 चाया डन्डीपुर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोड्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर

0: ପାଇଁ 98570710।
1: सुन्नु न
2: भना न भना
1: चाडबाडहरु पनि नजिकैदै छ। बिहा पार्टीमा जादा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
2: बनाउला नि त। फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
2: त्यसो भए त जाम न त। हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नि?
1: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
2: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षी कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी। मोबाइल 98215 90095, 98575 56095 र 98174 52311।
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
4: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
3: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
5: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनिटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
4: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076550317, मोबाइल 98571713। संचालक विराज खरे।
6: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
7: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलिहावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
8: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
7: 24 घण्टा सेवा उपलब्ध छ।
8: नभुल्नुहोला टिकट।
3: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिल वस्तु। फोन 076550200, मोबाइल 98570551138।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला बिहानको 9 बज्यो।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसून नेपाल भित्रन ढिलाई, अवस्था अध्ययन गरिरहेको महाशाखाको भनाई, आज कोशीका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पूर्वाधार महसूल बक्यौदा सम्बन्धी विषय आपसी समझदारीबाट टुंग्याउन प्रस्ताव, 88 करोड़ रूपियाँ भन्दा धेरै बक्यौता। वायु सेवा निगमको संचालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन। इरान अमेरिका सम्भावित समझदारी पत्रका मुख्य बुदा सार्वजनिक, सम्बन्धित निकायबाट समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी। र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरूआत, पाराग्वे 4-1 गोलले पराजय। नेपाल खबरमा अब पूरा खबर। नेपालमा मनसून भित्रने औषध मिति आज अर्थात जून 13 तारीक हो। यस वर्षको मनसूनी वायु नेपालको सीमा आसपास छ। पूर्वी वायु अर्थात मनसूनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसून नेपाल भित्रन ढिलाइ भएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडा सैनिका अनुसार तोकिएको सरदर मिति आज भए पनि मनसून भित्रने सम्भावना कम छ। उहाँका अनुसार महाशाखाले अवस्थाबारे अध्ययन गरिरहेको छ। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रिएको औपचारिक रूपमा घोषणा गर्ने तयारी छ। पोहोर सरदर मितिभन्दा 15 दिन छिटो जेठ 16 मै मनसून नेपाल प्रवेश गरेको थियो, तर 15 दिन छिटो नेपाल भित्रिए पनि लामो समय मनसून पूर्वी भागमै बसेको थियो। नेपालमा मनसून अवधिमा वर्षभरको झण्डै 80% वर्षा हुन्छ। मनसून भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यस वर्ष मनसूनमा कम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। यसैबीच आज कोशी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। कोशी सहित बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा बाँकी पहाड़ी र तराई भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रभित्रका पूर्वाधार बापतको महसूल बक्यौता सम्बन्धी विषय आपसी समझदारीबाट टुंग्याउन प्रस्ताव गरेको छ। महासंघले बक्यौता रकम बुझाउने सम्बन्धी 7 दिने सूचना फिर्ता लिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग आग्रह गरेको हो। लिमिटेडले गएको जेठ 25 मा बक्यौता रकम 7 दिनभित्र बुझाउन सूचना निकालेको हो। औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष इजाज आलमले बक्यौता सम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको जनाउँदै यो विषय निरूपण नभएसम्म महसूल उठाउने नाममा उद्योगीलाई दबाव नदिन आग्रह गर्नुभयो। अदालतबाट जे फैसला आउँछ उद्योगी मान्न तयार रहेको र त्यसबेलासम्म सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाई छ। देशका विभिन्न 10 वटा औद्योगिक क्षेत्रमा झण्डै 700 उद्योग सञ्चालनमा छन्। महासंघले उद्योग बन्द हुँदा यस क्षेत्रमा आर्सित हजारौं श्रमिक र कर्मचारीको रोजगारी गुम्ने र बेरोजगारीको समस्या भयावह हुनेतर्फ चिन्ता व्यक्त गरेको छ। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापत त्यहाँ सञ्चालित 300 बढ़ी उद्योगले 88 करोड़ रूपियाँ भन्दा बढ़ी महसूल भुक्तानी गर्न बाँकी को लिमिटेडले जनाएको छ। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको संचालक समिति नियुक्ति बदर गरेको छ। सरकारले गएको वैशाख 31 गते 5 जना सदस्य नियुक्त गरेकोमा छनौट समितिले गरेको सिफारिशका योग्यताक्रमको आधारमा नगरी छानी छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिश उपेन्द्र बहादुर कार्कीले रिट दायर गर्नुभएको थियो। हिजो यस विषयमा रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो। सरकारले डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामी छाने र लीलाराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको थियो। सर्वोच्चले अब छनौट समितिको सिफारिशमा परेको योग्यताक्रम अनुसार उम्मेद्वारलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्न परमादेश समेत दिएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग अर्थात रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा 8 सदस्यीय समिति गठन गरेको हो। हिजो बसेको मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्री परिषदको बैठकको निर्देशन लगत्तै मन्त्री स्तरीय निर्णय अनुसार प्रतिवेदन कार्यान्वयन का लागि सहजीकरण समिति गठन गरिएको हो। गृह मन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमि प्रशासन कार्यालय र नापी कार्यालय दिल्ली बजारका प्रमुख, सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह समन्वय शाखाका प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहने गरी
समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार समितिले चाँडोभन्दा चाँडो आफ्नो जिम्मेवारी सम्पन्न गर्नेछ। वर्षौंदेखि कार्यान्वयनमा आउन नसकेको यो प्रतिवेदन मन्त्री परिषदको निर्देशनसँगै कार्यान्वयनमा लैजान बाटो खुलेको भन्दै वहाँले अब सबै सरकारवालाहरूसँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिने पनि बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल रहने गरी समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार समितिले चाँडोभन्दा चाँडो आफ्नो जिम्मेवारी सम्पन्न गर्नेछ। वर्षौंदेखि कार्यान्वयनमा आउन नसकेको यो प्रतिवेदन मन्त्री परिषद

0: अनलाइनको अनुरोध।
1: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
0: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
1: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
1: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
0: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानको 24 वार्षिक साधारण सभाबाट नयाँ कार्य समिति चयन भएको छ। यी पानको विधानमा भएको व्यवस्था अनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वत अध्यक्षमा चयन हुनु भएको छ। वरिष्ठ उपाध्यक्षमा उत्तम भुलोन लामा तथा 7 उपाध्यक्षहरूमा हिमप्रसाद पाठक, सुसन कर्मचार्य, विक्रम नेउपाने, नरेन्द्र वल्लभ पन्त, बलराम खतिवड़ा, प्रकाश दुलाल र उत्तर कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो। महासचिवमा टेकनाथ आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवमा सबिना सुसन कुमारी जोशी, विजय मोहन भट्टराई, कुबेरमणि नेपाल, ईशा श्रेष्ठ र अभिज्ञ मल्ल निर्वाचित हुनुभएको छ। कृष्ण घिमिरे र दीपक पौडेललाई सचिव पदमा नियुक्त गरिएको छ। धेरै पदमा निर्विरोध निर्वाचित भए पनि कोषाध्यक्ष पदका लागि भने चुनाव भएको थियो। कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित हुनुभएको छ। यस्तै महिला सदस्यतर्फ ज्योति गैरे, संगीता धमला र प्रतिभा गेवाली निर्विरोध निर्वाचित हुनुभयो। खुला सदस्यतर्फ भरत मणि छत्कुल्ले, भरत खड्का, नारायण पौडेल, जगत बहादुर पोखरेल, जगदीश शिवाकोटी, पदम केसी, मिलन खड्का, बडन लामिछाने र अनुपाचार्य निर्वाचित हुनुभएको छ भने बाबुराम थापा, सुकुन्द ओझा, सन्तोष राज नेपाल, इन्दिरा पन्त र सोमनाथ कणेललाई सदस्यमा नियुक्त गरिएको छ। अब विदेशको खबर। इरान अमेरिका बीच तयार भइरहेको भनिएको समझदारी पत्रका मुख्य बुदा विभिन्न संचार माध्यमबाट सार्वजनिक गरिएको छ। इरानी सरकारी समाचार संस्था आईआरएनएले इरानको 14 बुदे प्रस्तावका आधारमा तयार गरिएको भनिएको मस्यौदाका केही प्रमुख विवरण सार्वजनिक गरेको हो। युद्ध अन्त्यका लागि प्रस्तुत खाकामा आणविक कार्यक्रमबारे इरानले तत्काल कुनै नयाँ प्रतिबद्धता नजनाउने जनाएको छ। त्यस्तै स्ट्रेट अफ हर्मुजको व्यवस्थापन तटीय देशहरूबीचको क्षेत्रीय समन्वयबाट मात्र हुने र अमेरिकाको कुनै प्रत्यक्ष भूमिका नहुने उल्लेख गरिएको छ। मस्यौदा पत्रमा उल्लेख भए अनुसार विदेशमा रोक्का गरिएका इरानको 24 अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति फुकुवा गर्नुपर्ने माग समावेश छ। यद्यपि संचार माध्यममा सार्वजनिक विषयहरू सम्बन्धित निकायले समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी रहेको बीबीसीको खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री सैयद अब्बास अरागचीले अमेरिकासँग सम्झौता नजिक पुगेको र हर्मुजको जल डमरू पुनः खोल्ने विषय पनि समावेश रहेको बताउनु भएको छ। तर इरानको आणविक कार्यक्रममा वार्तापछि शुरू हुनेछ। यसैबीच इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पूर्ण सहमति भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताउनु भएको छ। गएको फेब्रुअरी 28 इरानमा अमेरिका र इजरायली पक्षबाट आक्रमण शुरू भएसँगै इरानले जवाफी आक्रमण थालेको थियो। इरानले इजरायल र खाड़ीमा रहेका अमेरिकाका सहयोगी देशहरूमा आक्रमण गर्दै आएको छ। साथै विश्वको तेल र तरल प्राकृतिक ग्यासको लागि प्रमुख ढुवानी मार्ग हर्मुजको जल डमरूलाई उसले प्रभावकारी रूपमा बन्द गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजय शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 हराएको हो। खेलको पहिलो हाफमै अमेरिकाले 3 गर्यो। खेलको 7 मिनटमा पाराग्वेका डेमियन बोबाडिल्लाको उपहार गोलबाट अमेरिकाले अग्रता बनाएको थियो। त्यसपछि 31 मिनटमा फोलारिन बालोगुनले गोल थपे। पहिलो हाफको इन्जुरी समयमा फोलारिनले नै व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकाको अग्रतालाई दोब्बर बनाए। खेलको अन्तिम मिनटमा अमेरिकाका जियो भन्ने रियानले गोल थपे। पाराग्वेका लागि मौरिसियो

0: ले 73 मिनटमा एक गोल फर्काए। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरूआत गरेको हो। विश्वकप फुटबलमा आज मध्यराति पाउने 1 बजे कतार र स्विजरल्याण्ड, पाउने 4 बजे ब्राजिल र मोरक्को तथा भोलि बिहान पाउने 7 बजे हैटी र स्कटल्याण्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सहआयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेलेको छ। चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसून नेपाल भित्र न ढिलाई, अवस्था अध्ययन गरिरहेको महाशाखाको भनाई, आज कोशीका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पूर्वाधार महसुल बक्यौता सम्बन्धी विषय आपसी समझदारीबाट टुंग्याउन प्रस्ताव, 88 करोड़ रूपियाँ भन्दा धेरै बक्यौता। वायु सेवा निगमको संचालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन। इरान अमेरिका सम्भावित समझदारी पत्रका मुख्य बुदा सार्वजनिक, सम्बन्धित निकायबाट समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी। र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरूआत, पाराग्वे 4-1 गोलले पराजय।
1: बुद्ध आवाज
2: ए अभिषेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
3: आया मरे नि बाबा, आया
2: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
4: ल हेर त सर्प भाग्यो त्यता, टोक्यो कि के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
3: ल मलाई त साँपले टोक्यो नि, मर्ने भए म।
2: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
4: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कातिले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
2: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु। खै खै,
4: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
5: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
9: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
10: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
11: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
12: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
10: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
12: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै

0: नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
1: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोध
2: अध्यक्ष झलक मल्ल ठकुरी, शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह, बुम्ची कपिल वस्तु। सम्पर्क नम्बर 98570 50 714।
4: के छ हो धुनुस भाइ, भाले बोकेर कता? के को भाकल हो?
5: सुन्तलीको जिउमा जाग आएर हात खुट्टा पनि झमझम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे। त्यसैले भाले चलाउन
4: यस्तो पनि हुन्छ।
5: म पाठ्य भएर हिँड्न ल हेर्नेस त।
4: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो थुतो दाग देखिनु, अनुहारको छाला तथा कानकुलोती बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
5: तर जान्नेले त यो देउताको करामत भन्छ त।
4: यो देउताको होइन, कीटाणुको करामत हो।
6: भाकल साकल छोडौ धुर्मु, उहाँले भने जस्तै जता र औषधी खान थालिहाल्नु पर्छ के?
7: कुष्ठरोगको समयमै उपचार गरौ, अङ्गभङ्ग हुनबाट बचौ बचाउ।
8: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग,

0: पटक बैंक ऑफ द ईयर 2024 र 2025 को सम्मान सिटीजन्स बैंक विश्वास को नाम सिटीजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: यो हावाहुरी को मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
3: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
4: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
4: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
0: अब तपाईँ सामुदायिक रेडियो बुद्ध आवाजबाट सुन्न सक्नुहुनेछ।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
2: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्याटिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्याटिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल एम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
2: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
2: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
2: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
2: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
2: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
4: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
5: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
4: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
5: सुन्नुहोस् त,
4: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
6: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
7: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृंगी घाट सामुदायिक वन उपभोक्ता समूह, गुम्ची कपिलवस्तु। सम्पर्क नम्बर 98-570-52-001।
8: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
9: हेर न भतिजु, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
10: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
11: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिक निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
10: महिनामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबियस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार।
11: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डीफोर, दाग सेतो दुबी, छालामा चाला हुने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श।
10: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा। प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी, कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9843764666 र 9824152191।
11: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
2: युनाइटेड अस्पताल बारदिन्दा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
12: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा। बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर कुण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा। अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
12: युनाइटेड अस्पताल बाढगङ्गा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076550200, मोबाइल नम्बर 9857055138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
11: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउनलाइसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
13: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
14: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
11: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
13: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
11: प्रोप्राइटर नोने थारू।
14: सम्पर्क नम्बर 9814449450 र 9876133।
15: के भयो, किन कराएको यस्तो?
16: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
17: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
15: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
18: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध।

0: पर्ने हो कि आफै बुझिए जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझिए जाने, रामै राजा थिए र पोसिता भइतिन् रानी।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
3: के छ हो धनुष भाइ, भाले बोकेर कता? के को भाकल हौ?
4: सुन्तलीको जिउमा दाग आएर हात खुट्टा पनि झम झम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चलाउन।
3: यस्तो पनि हुन्छ?
4: घर हिँड्नु न ल हेर्नेस ताई,
3: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो चुस्तो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
4: तर जान्नेले त यो देउताको करामत भन्छ त?
3: यो देउताको होइन, कीटाणुको करामत हो।
5: भाकल थाकल छोडो धुर्मु, उहाँले भने आफै जता र औषधि खान थालिहाल्नु पर्छ कि।
6: कुष्ठ रोगको समयमै उपचार गराऊ, अङ्ग भङ्ग हुनबाट बचाऊ बचाऊ।
7: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग,

0: पटक बैंक अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
4: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
0: विश्वासको नाम सिटिजन्स बैंक हजुरको प्रगतिको सहयात्री।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण

0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
1: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
4: अनुरोधक समय सान सामुदायिक वन उपभोक्ता समिति बुद्धभूमि नगरपालिका 3 कपिल वस्तु, अध्यक्ष धर्मराज गहिरे, सम्पर्क नम्बर 98472888185।
5: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डढेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डढेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
6: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
7: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
8: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
6: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
8: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
9: नमस्ते अनि स्वागत छ तपाईँलाई सामुदायिक रेडियो बुद्ध आवाजको 89.6 मेगाहर्जको यो तरंगमा। डाँडा पाखा, घन्ज्याङ अनि चौतारीमा गुन्जिने ती लोक भाका, अबको समय हो कार्यक्रम लोक भाकाको। अब सुन्न सक्नुहुनेछ विभिन्न नयाँ लोकगीत।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
2: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
2: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
2: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
2: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
2: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
2: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
3: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
4: हेर न भतिज, म त पाल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
5: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
6: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिक निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
7: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन भाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
6: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
7: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द 4 बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-666 र 98214-15291।
6: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छाल सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
2: युनाइटेड अस्पताल बारदिन्दा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू,
8: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
9: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खान द्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर कुण बहादुर घरती द्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठे गोर्खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
10: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
9: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
11: हे भगवान, यो टोयलेट भरेर पानी पनि माथि आउनलाइसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
12: ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
13: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
14: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाईको सुविधा पनि रहेको छ है।
12: सम्पर्क अनुप किसान सेनेटरी, बाढगंगा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
14: प्रोप्राइटर नोने थारू।
13: सम्पर्क नम्बर 98144-49-750 र 98-76-31-393।
15: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
16: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
17: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
18: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
16: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
18: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
17: सुन्नुहोस् त,
16: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
19: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
18: अनुरोध
16: अध्यक्ष बिन्द बहादुर गुरुङ, सरेपानी सामुदायिक वन उपभोक्ता समूह, पडरिया कपिल वस्तु। सम्पर्क नम्बर 98-471-63-812।
20: के भयो, किन कराएको यस्तो?
21: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
22: रेटमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
20: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
23: अझै यो सुपर भ्यालु प्याक *123 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरूवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ। पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं। वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं। स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोप्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
5: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डढेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
6: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
7: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
8: डढेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
6: जानी जानी डढेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
8: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
7: सुन्नुहोस् त,
6: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
9: वन डढेलो रोकौ।
8: अनुरोधक
10: नव प्रभात सामुदायिक वन उपभोक्ता समूह,
8: पारङ्गा 8 बन्डौली कपिल वस्तु,
10: अध्यक्ष दिल्ली राज रेग्मी, सम्पर्क नम्बर 98570-50885।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6।

0: सप्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
1: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
0: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापीद्वारा सफल उपचार,
1: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
0: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिङ्ग 4 बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214-15291।
1: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
2: नमस्कार, तपाईँले सामुदायिक रेडियो बुद्ध आवाज सुनिरहनु भएको छ। यो समय हो आधुनिक गीत संगीतको। तपाईँ अबको क्रममा नेपाली बजारमा भित्रिएका नयाँ तथा पुराना आधुनिक गीत संगीतहरू सुन्न सक्नुहुन्छ।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू।
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
3: गुप्ता नर्सरी ड्राई बोटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
4: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
5: तर त्यसका लागि चाहिने थरी थरीका फुलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फुल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फुलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
5: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
6: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
7: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
8: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
9: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
7: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
9: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
8: सुन्नुहोस् त,
7: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
10: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
9: अनुरोधक
11: नव प्रभात सामुदायिक वन उपभोक्ता समूह,
9: पारुङ्गा 8 बन्डौली कपिल वस्तु,
11: अध्यक्ष दिल्ली राज रेग्मी, सम्पर्क नम्बर 98-570-50-850।
12: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
13: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
12: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
13: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
13: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
12: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
13: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
12: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
13: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
12: फिजियोथेरापी विशेषज्ञ सेवा,
13: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
12: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071531641 र 535641।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
2: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
1: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि। छिटो ल्याऊ न।
2: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीले बस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
1: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
2: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जारी हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है।
1: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
2: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अनजानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
3: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 चिप्रा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएस 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
8: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
7: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
8: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
7: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
8: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
7: सुविधा युक्त अस्पतालमा प्रयोगात्मक अभ्यास
9: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
7: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570557।
10: यो म मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
11: बन्डडेलोका कारणहरू:
12: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाइ फाल्नु,
11: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
12: वनभोज स्थलमा आगो ननिभाइ छोड्नु,
11: जंगली जनावर भगाउन आगो लगाउनु,
12: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
11: बन्डडेलोका असरहरू:
12: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
11: वातावरणीय प्रदूषण,
12: जैविक विविधतामा ह्रास,
11: मानव वन्य जन्तु बीचमा द्वन्द,
12: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
10: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु।
11: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
12: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
10: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
11: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
10: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
12: सुन्नुहोस् त,
11: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
10: अनुरोधक अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
11: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु।
10: सम्पर्क नम्बर 9843072213 र 9824662296।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय क्षेत्र भरिभराउ। कैलालीमा वन क्षेत्रलाई अतिक्रमण मुक्त गर्ने अभियान, कच्ची तथा पक्की 47 संरचना भत्काइयो। राष्ट्रसंघको हस्तक्षेपपछि 18 वर्ष जेल जीवन बिताएका दुई भूटानी राजनीतिक बन्दी रिहा। जेलमै रहेका 28 जना राजबन्दीलाई रिहा गर्न भूटानी मानवाधिकारवादी संस्थाको माग। युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौती गर्ने अमेरिकाको तयारी। युरोपेली देश र क्यानाडालाई बढ़ी जिम्मेवारी लिन प्रोत्साहित गर्ने उद्देश्य। र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरूआत, पाराग्वे 4-1 गोलले पराजित। नेपाल खबरमा अब पूरा खबर। भारतीय पर्यटकको आगमनसँगै पर्यटकीय राजधानी पोखरा यति बेला भरिभराउ बनेको छ। लेक साइड क्षेत्रमा पर्यटकको चहल पहल बढ़दा डुंगा शहरदेखि ट्रेकिङ गतिविधिसम्म चलायमान बनेको छ। फेवातालमा एकै दिन 5,000 भन्दा धेरै पर्यटकले डुंगा शहर गरेको डुंगा व्यवसायीले बताएका छन्। त्यस्तै अन्नपूर्ण क्षेत्र लगायत आसपासका पदमार्गमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ। पर्यटकको बढ़दो चापसँगै पोखराका धेरैजसो होटल भराउ भएका छन्। पर्यटकले होटल भरिएपछि व्यवसायीहरू पनि खुशी छन्। अफ सिजन मानिने यो बेला पनि पोखरामा भारतीय पर्यटकको संख्या बढ़ेको ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टानको गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनुभयो। यसलाई नेपालको पर्यटन क्षेत्रका लागि सुखद र सकारात्मक संकेतका रूपमा लिन सकिने उहाँ बताउनुहुन्छ। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार विगत 32 वर्षकै इतिहासमा यस वर्ष सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल भित्रिएका छन्। वैशाख नयाँ वर्ष यता बढ़ेको पर्यटकको चाप जेठको अन्तिमसम्म पनि निरन्तर रहेको छ। पोखरा मात्र नभई गण्डकी प्रदेशको अन्य धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथ र विभिन्न पदयात्राका पदमार्गहरूमा समेत भारतीय पर्यटकको संख्या साजनक देखिएको छ। भारतमा बढ़दो गर्मी छल्न र विदाको सदुपयोग गर्नका लागि भारतीय नागरिकले नेपाललाई उपयुक्त र उत्कृष्ट गन्तव्यका रूपमा रोजेका छन्। कैलालीको विभिन्न वन क्षेत्रमा भएको अतिक्रमण हटाउने अभियान अन्तर्गत 47 कच्ची तथा पक्की संरचना भत्काइएको छ। झण्डै 35 हेक्टर वन क्षेत्रमा बनाइएका संरचना भत्काएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिनुभयो। उहाँका अनुसार डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत जीवक्ष यादवको नेतृत्वमा खटिएको टोलीले गोदावरी नगरपालिका अन्तर्गत भीमदत्त राजमार्ग आसपास वन अतिक्रमण गरी बनाइएका घर, टहरा र अन्य संरचना भत्काएको हो। भ्यागुते पानी, बासपानी र गोदावरी क्षेत्र आसपासको वन क्षेत्रमा लामो समयदेखि अवैध रूपमा निर्माण गरिएका त्यस्ता संरचना हटाएको र वन क्षेत्रलाई अतिक्रमण मुक्त बनाएको उहाँले बताउनुभयो। अतिक्रमण हटाउने अभियानमा डिभिजन वन कार्यालय कैलालीका 10 सब डिभिजन वन कार्यालयका कर्मचारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली गरी झण्डै 200 जना परिचालन गरिएको थियो। यसअघि पनि अत्तरी आसपासको क्षेत्र तथा डिभिजन वन कार्यालय कैलाली अन्तर्गत पर्ने पूर्व पश्चिम राजमार्ग छेउमा बनाइएका संरचना हटाइएको थियो। महालेखा परीक्षकको 62 वार्षिक प्रतिवेदन अनुसार देशभर अतिक्रमणमा परेको झण्डै 1,04,000 हेक्टर वन क्षेत्र मध्ये 38% भन्दा बढ़ी हिस्सा कैलालीमा मात्र रहेको छ, जुन झण्डै 38,040 हेक्टर हुन आउँछ। संयुक्त राष्ट्रसंघको हस्तक्षेपपछि 18 वर्ष जेल जीवन बिताएका दुई भूटानी राजनैतिक बन्दी रिहा भएका छन्। भूटानको राष्ट्रिय सुरक्षा कानून अन्तर्गत आजीवन कारावासको सजाय भोगिरहेका चतुर्मान तामाङ र अस्तबहादुर राई रिहा हुनुभएको हो। राष्ट्रसंघले उनीहरूको हिरासतलाई मनोमानी तथा अन्तर्राष्ट्रिय मानवाधिकार मापदण्ड विपरीत भएको ठहर गरेपछि 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएका तामाङ र राईलाई भूटान सरकारले रिहा गरेको थियो। राष्ट्रसंघका अनुसार तामाङ र राईलाई सन् 2008 फेब्रुअरीमा नेपाल भूटानी शरणार्थी शिविरबाट भूटान फर्किएपछि पक्राउ गरिएको थियो। भूटानमा राजनैतिक बन्दीहरूको रिहाईका लागि अभियान चलाइरहेको मानवाधिकारवादी संस्था ग्लोबल क्याम्पेन फर द रिलीज अफ पोलिटिकल प्रिजनर्स इन भूटान जीसीआरपीपीबीले भूटानका विभिन्न जेलमा रहेका 28 जना राजबन्दीलाई अविलम्ब रिहा गर्न भूटान सरकारसँग माग गरेको छ। दुई पूर्व बन्दीहरूको रिहाई खुशीको विषय भएको र बाँकी 28 राजनीतिक बन्दी रिहा नभएसम्म र उनीहरूको अधिकार पूर्ण रूपमा पुनर्स्थापित नभएसम्म न्यायको यात्रा पूरा भएको मान्न नसकिने जीसीआरपीपीबीका विश्व संयोजक राम कार्कीले बताउनु भएको छ। राष्ट्रसंघको कार्य समूहले पनि यस्तै प्रकृतिका अन्य मुद्दाहरू पुनरावलोकन गर्न तथा तामाङ र राईलाई क्षतिपूर्ति उपलब्ध गराउन भूटान सरकारलाई आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बैंकिङ कसुरमा सेफ सन्तोष शाह पक्राउ, सुन जस्तै देखिने पहिलो वस्तुसहित दाङमा दुई युवालाई प्रहरीले समात्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल भरिभराउ, कैलालीमा वन क्षेत्रलाई अतिक्रमण मुक्त गर्ने अभियान लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सेफ सन्तोष शाह पक्राउ परेका छन्। शाहलाई बैंकिङको सुरमा गैराती जनकपुरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पुष्टि गरेको छ। काठमाडौँ गैरी धारामा रहेको एक रेस्टुरेन्ट खरिदका विषयमा पूरै रकम नदिएको भन्दै शाह विरूद्ध शकुन्तला थापा अधिकारीले मुद्दा दायर गर्नुभएको थियो। जिल्ला अदालत काठमाडौँको अनुमति पाएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका 8 रमानन्द चोकबाट शाहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। दाङको एक होटलबाट सुन जस्तो देखिने पहेँलो धातु सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। बहुमूल्य धातुको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको टोलीले लमै नगरपालिका 6 रहेको एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा राजपुर गाउँपालिका 7 40 वर्षीय रूपलाल गिरी र रूकुमबाट धनुषाको जनकपुरधाम उपमहानगरपालिका 8 रमानन्द चोकबाट शाहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ।

भारतबाट धातु ल्याई बिक्री गर्न खोज्ने व्यक्ति हुन् भने परियार किन्ने कार्यमा संलग्न व्यक्ति हुन्। उनीहरूको साथबाट सुन जस्तो देखिने धातु बरामद भएको र बजार मूल्य 52,74,000 रूपियाँ बराबरको रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। पक्राउ परेका व्यक्ति र धातुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता केसीले जानकारी दिनुभयो। अब विदेशको खबर। अमेरिकाले युरोपमा उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा खटिने आफ्नो सैन्य स्रोतमा कटौती गर्ने तयारी गरेको छ। लड़ाकू तथा निगरानी विमान, ट्याङ्कर, युद्धपोत र अन्य महत्वपूर्ण सैन्य उपकरणको संख्या घटाउने उसको प्रस्ताव रहेको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिकाले युरोपेली देश र क्यानाडालाई महादेशको सुरक्षामा बढ़ी जिम्मेवारी लिन प्रोत्साहित गर्ने उद्देश्यले यो कदम चालिएको बताएको छ। प्रस्तावित कटौती अन्तर्गत F-16 र F-15 यी लड़ाकू विमानको संख्या 150 घटाएर 100 सीमित गरिनेछ। समुद्री निगरानी विमानको संख्या 26 15 घटाइनेछ भने युरोपका लागि उपलब्ध सबै 8 हवाई रिफ्यूलिङ ट्याङ्करहरू विमानहरू फिर्ता लिइनेछ। युद्धपोत र पनडुब्बीहरू पनि हटाइनेछन्। कटौतीपछि अमेरिकाको युरोपेली सहयोगी र क्यानाडाले महादेशको परम्परागत रक्षाका लागि बढ़ी जिम्मेवारी लिनुपर्नेछ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजयी शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 गोलले हराएको हो। खेलको पहिलो हाफमै अमेरिकाले 3 गोल गर्यो। खेलको 7 मिनटमा पाराग्वेका डेमियन बोबाडिल्लाको उपहार गोलबाट अमेरिकाले अग्रता लिएको थियो। त्यसपछि 31 मिनटमा फोलारिन बालोगुनले गोल गरे र पहिलो हाफको इन्जुरी समयमा पनि उनले गोल गर्दै अमेरिकाको अग्रतालाई तेब्बर बनाए। खेलको अन्तिम मिनटमा अमेरिकाका जियोभन्नी रियानले गोल थपे। पाराग्वेका लागि मौरिसियोले 73 मिनटमा 1 गोल फर्काए। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरूआत गरेको हो। विश्वकप फुटबलमा आज मध्यराति 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को तथा भोलि बिहान 7:15 हाइटी र स्कटल्याण्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सहाय क्यानाडाले बोस्नियासँग 1-1 गोलको बराबरी खेलेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल भरिभराउ। कैलालीमा वन क्षेत्रलाई अतिक्रमण मुक्त गर्ने अभियान, कच्ची तथा पक्की 47 संरचना भत्काइयो। राष्ट्रसंघको हस्तक्षेप पछि 18 वर्ष जेल जीवन बिताएका दुई भूटानी राजनैतिक बन्दी रिहा। जेलमै रहेका 28 राजबन्दीलाई रिहा गर्न भूटानी मानवाधिकारवादी संस्थाको माग। युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौती गर्ने अमेरिकाको तयारी। युरोपेली देश र क्यानाडालाई बढ़ी जिम्मेवारी लिन प्रोत्साहित गर्ने उद्देश्य। र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरूआत, पाराग्वे 4-1 गोलले पराजय। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: पटक बैंक अफ द ईयर 2024 र 2025 को सम्मान सिटीजन्स बैंक विश्वास को नाम सिटीजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: यो मौसम अत्याधिक हावाहुरी को भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको। अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
4: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
4: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रुकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
4: अनुरोधक
2: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैसै रूपन्दै। सम्पर्क नम्बर 98472-81750।
6: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
7: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
8: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल, बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
7: 24 घण्टा सेवा उपलब्ध छ।
8: नभुल्नुहोला,
9: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु, फोन 076-550-200, मोबाइल 98-570-55-138।
10: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
11: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
12: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
13: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
11: सम्पर्क अनुप किसान सेनेटरी, बारगंगा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
13: प्रोप्राइटर नोने थारू।
12: सम्पर्क नम्बर 98144-49-450 र 98-76-31-393।
14: ए रुक, के भयो, किन कराएको यस्तो?
15: दाई, यस्तो पनि हुन्छ र?
14: 30 दिनसम्म अनलिमिटेड रे।
16: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
14: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
17: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: सुन्नु न,
2: भन न भन,
1: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने।
2: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खोलेको छ नि।
2: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
1: तौलिहावा रोड पश्चिम पट्टि एनसीएल टावर भएको ठाउँमा।
2: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्ष कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभ चिन्तक लोक बहादुर विक नायरी। मोबाइल 98215 90 00 95, 98575 56 095 र 98174 52 311।
3: के भयो बहिनी? सबै कराएको हो? सबै कराएको
4: हो? हुँदै हो
3: नौलो। अनि यो भुइँमा को हो? किन भुइँमा लडिरहेको?
4: हामी ब्रिटिस जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीले सर्पले टोक्यो। लौ न, के गर्ने होला? लौ न, यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाए हुन्छ। लौ न दाई, के गर्ने होला? लौ न,
3: यस्तो बेलामा एम्बुलेन्स र सार पाङ्ग्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। सबै नाचिकन साथीलाई ध्यान दिनुहोस् है।
4: हुन्छ दाई, हुन्छ।
3: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग 4 को 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै हो, सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
4: हुन्छ दाइ, कत्रो घुम्न गर्नुभयो, जाउँ छिटो जाउँ।
5: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
6: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
9: वन डडेलोका कारणहरू
10: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाइ फाल्नु
9: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु
10: वनभोज स्थलमा आगो ननिभाइ छोड्नु
9: जंगली जनावर भगाउन आगो लगाउनु
10: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु
9: वन डडेलोका असरहरू
10: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति पानीको मुहान सुक्दै जाने कृषि उत्पादनमा कमी हुने
9: वातावरणीय प्रदूषण
10: जैविक विविधतामा ह्रास
9: मानव वन्य जन्तु बीचमा द्वन्द
10: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति
11: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु
9: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ
10: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ
11: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ
9: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानुनी कारवाही अगाडि बढाऊ
11: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ
10: सुन्नुहोस् त
9: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
12: वन डडेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
13: अनुरोधक अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
9: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु
11: सम्पर्क नम्बर 98473 0223 र 98264 62296

0: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारडिङ्गा दुई पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
1: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
0: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पाइक पर्ने,
1: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
0: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
1: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
0: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
2: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
0: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारडिङ्गा दुई पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
3: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
2: डिभिजन वन कार्यालय कपिल वस्तु गौतम बुद्ध चन्द्रौताको जनहितमा जारी सन्देश।
3: गर्मियामा आयो हजुर सुकिसक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नासा, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: 40 एनसीएल टावर भएको ठाउँमा।
1: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गरगहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गरगहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्पा स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर विक नायरी मोबाइल 98215 90 00 95 98 75 56 095 र 98 174 52 311।
2: नमस्ते अनि स्वागत छ तपाईलाई सामुदायिक रेडियो बुद्ध आवाजको 89.6 मेगाहर्जको यो तरंगमा। डाँडा पाखा घन्ज्याङ अनि सौतारीमा गुन्जिने ती लोक भाका, अबको समय हो कार्यक्रम लोक भाकाको। अब सुन्न सक्नुहुनेछ विभिन्न नयाँ लोकगीत।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
2: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
3: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
1: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
3: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
4: ए रोक रोक रोक,
5: के भयो, किन कराएको यस्तो?
4: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
6: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र? हो नि, इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: ओहो, आजै यो सुपर भ्यालू प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
8: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
9: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
10: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
11: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
9: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
11: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
10: सुन्नुहोस् त,
9: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
12: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
11: अनुरोध
9: अध्यक्ष लेम्बहादुर गुरुङ, बागेश्वरी सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 6 बैदौली। सम्पर्क नम्बर 98-472-76-39।
13: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
14: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
13: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
14: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
13: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
15: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डडेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डडेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डडेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाउ र हुर्काउ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: के भएको म छोरीलाई भुकेर आएको छौ त?
3: हेर्नुहोस् न काका, छोरी फुल्टिनु बारीमा गएकी थिइन्, सर्पले टोकेछ। विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको।
2: सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्।
3: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
2: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
4: बाबा
3: छोरी नाति हो है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु।
2: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ। मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश, तयार भएर छिट्ट बाहिर आउ त।
5: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा दुई पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएस 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
9: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
8: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
9: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
8: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
9: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
8: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास को व्यवस्था।
10: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
8: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा दुई पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570055057।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: डिभिजन वन कार्यालय कपिल वस्तु गौतम बुद्ध चन्द्रौताको जनहितमा जारी सन्देश।
13: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोधक डिभिजन वन कार्यालय कपिलवस्तु गौतम दास चन्द्रौटा कपिलवस्तु।
2: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगा।

0: 89.6 MHz
1: हिमाल पहाड़ तराई।
2: कैंसर को संपूर्ण उपचार विराटनगर में। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30

0: त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
0: ल होइन सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
0: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 57 52 00 4।
2: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छट सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
3: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छट, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
2: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
1: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, डेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
3: सम्पर्क ग्रिसमा सप्लायर्स, बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-571-713, सञ्चालक गिरिराज घरे।
4: नमस्कार, तपाईँले सामुदायिक रेडियो बुद्ध आवाज सुनिरहनु भएको छ। यो समय हो आधुनिक गीत संगीतको। तपाईँ अबको क्रममा नेपाली बजारमा भित्रिएका नयाँ तथा पुराना आधुनिक गीत संगीतहरू सुन्न सक्नुहुन्छ।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
5: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
5: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौँ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
6: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
5: अनुरोध
3: अध्यक्ष मुक्त बहादुर कार्की, मनकामना सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 2 नन्दनगर, कपिल वस्तु। सम्पर्क नम्बर 98-470-83-104।
7: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
8: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
9: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ कहुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
10: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
9: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
10: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला हुने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
9: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारगिङ्गा चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9843764666 र 9824151291।
10: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधि द्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
11: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
12: ए दाई ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, पाँच मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
13: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी पाँच मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
10: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
12: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
10: प्रोप्राइटर नोनेथा रू।
13: सम्पर्क नम्बर 9814449450 र 9873131393।
14: के भयो, किन कराएको यस्तो?
15: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
16: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
14: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
17: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
18: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: निम्न शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौ। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
5: ओहो, मुसा कुदिरहेछ, हेर्नु त।
6: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
5: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्।
6: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
5: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
6: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, खखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
5: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
7: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
8: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ। पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं। वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं। स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट सुरु गरौं डढेलो रोप्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
11: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डढेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
12: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
13: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
14: डढेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
12: जानी जानी डढेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
14: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
13: सुन्नुहोस् त,
12: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
15: वन डढेलो रोकौं, वन जैविक विविधताको संरक्षण गरौं।
14: अनुरोध
16: मुना सामुदायिक वन उपभोक्ता समूह बारगंगा दुई गद्देया अध्यक्ष कुशल बहादुर थापा, सम्पर्क नम्बर 98254-14-296।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: तपाईं सुन्न हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
1: यति बेला दिउँसोको 3 बज्यो।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काभ्रेमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खुल्यो। 16 जनाको उपचार चल्दै। दुर्घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन। स्वच्छ हावाका लागि झण्डै पाउने 9 अर्ब रूपियाँको योजना। 400 उद्योगलाई सहुलियतपूर्ण वित्तीय पहुँच। नवलप्रासीमा आर्थिक तथा प्राविधिक अभाव हुँदा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन। जिल्ला अस्पतालमा आएका बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता। इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको पाकिस्तानी प्रधानमन्त्री शरीफको दावी। शर्तहरू पूरा हुन बाँकी रहेको इरानको भनाई। र विश्वकप फुटबलमा भोलि बिहान 3 वटा खेल हुँदै। नेपाल खबरमा अब पूरा खबर। काभ्रेको नमबुद्ध नगरपालिका वडा नम्बर 2 को बुच्चाकोटमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका सबै 8 जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार ज्यान गुमाउनेहरूमा सिन्धुलीको घ्यालेख गाउँपालिका 4 का 22 वर्षीय सुर्म लामा, नेपाली सेनामा अमलदारका रूपमा कार्यरत दैलेखका 30 वर्षका बमबहादुर भण्डारी, रोशी गाउँपालिका वडा नम्बर 6 का 73 वर्षीय मेघबहादुर तामाङ र रोशी 6 का 75 वर्षीय इन्द्रबहादुर तामाङ रहनु भएको छ। यस्तै रोशी 6 का 55 वर्षीय राजु तामाङ, रोशी 7 की 34 वर्षीय फूलमाया तामाङ, रोशी 7 की 60 वर्षीय माया लामा र रोशी 8 की 60 वर्षकी प्यारी माया तामाङको पनि ज्यान गएको छ। बनेपाबाट रोशी गाउँपालिका वडा नम्बर 6 मा रहेको सुगुडे जाँदै गरेको यात्रुवाहक बस हिजो बीपी राजमार्ग अन्तर्गत नमबुद्धमा दुर्घटना परेको हो। दुर्घटनामा घाइते भएका 16 जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। यसैबीच काभ्रेमा भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी कमल थापाको संयोजकत्वमा 6 सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो। घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न कार्यदेश पाएको समितिलाई 7 दिनको समय दिएको। दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर 1 जना मजदूरको ज्यान गएको छ। देउखुरी कालामाटे सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गरिरहेका गढवा गाउँपालिकाका 45 वर्षीय लालमणि यादवको एस्काभेटरले फालेको बालुवामा पुरिएर ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। बिटुमन तयार गर्ने ठाउँमा एस्काभेटर चालक अनिल कुमार थालुले बालुवा फालेका थिए। नेपाल सरकारले बढ़दो वायु प्रदूषण नियन्त्रण गर्न झण्डै 9 अर्ब रूपियाँ बराबरको स्वच्छ हावा तथा समृद्धि परियोजना सञ्चालन गर्ने भएको छ। विश्व बैंकको 5 करोड़ 20 लाख डलर सहुलियत ऋण र 50 लाख डलर अनुदान रहेको यो परियोजना आउँदो आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार यसले उद्योग क्षेत्रलाई स्वच्छ ऊर्जाका रूपमा रूपान्तरण गर्न मदत गर्नेछ। वायु प्रदूषणका कारण विश्वभर कुल ग्राहस्त उत्पादनको झण्डै 6% बराबरको आर्थिक क्षति हुने गरेको छ र नेपालमा यसको असर कति छ भनेर अध्ययन गरिने उहाँले बताउनुभयो। परियोजना अन्तर्गत कोइला र जीवाश्म ईन्धनबाट चल्ने बोयलर तथा फर्नेसलाई विद्युतीय वा बायोमासमा रूपान्तरण गर्न सकिनेछ। विद्युतीय फर्नेसमा जानेलाई पूँजीगत खर्चको 20% र बायोमासमा जानेलाई 10% अनुदान दिइनेछ। बाँकी रकम 15 वर्षसम्मको सहुलियत ऋणबाट उपलब्ध हुनेछ। यसबाट 400 उद्योगले सहुलियत वित्तीय पहुँच पाउने, 300 उद्योगमा स्वच्छ प्रविधि जडान हुने र वार्षिक 500 मेट्रिक टन PM2.5 तथा 1,10,000 टन हरित गृह ग्यास उत्सर्जन घट्ने लक्ष्य छ। यसबाट झण्डै 60,000 श्रमिक र 1,80,00,000 नागरिक लाभान्वित हुने अपेक्षा छ। तर वातावरणविद प्रकाश लामाले यो ऋणको जिम्मेवारी पनि सँगसँगै आउने भन्दै इच्छा उद्योग, प्रदूषणयुक्त गाड़ी र परम्परागत चुलो जस्ता स्रोत लक्षित गरी प्रयोग गर्नुपर्नेमा सुझाव दिनुभएको छ। नवलप्रासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न पालिकामा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन बनेका छन्। भौतिक संरचना र प्राविधिक अभाव हुँदा दात्री निकाय र नेपाल सरकारबाट प्राप्त मेसिन प्रयोगमा आउन नसकेका हुन्। नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलीखेलले बर्दघाट नगरपालिका नम्बर 14 को शहीद स्मृति अस्पताललाई 2081 सालमै उपलब्ध गराएको 1 करोड़ 20 लाख रूपियाँ बराबरका 6 वटा डायलिसिस मेसिन प्रयोगविहीन छन्। आर्थिक अभाव र संचालन संरचना नभएकाले मेसिन प्रयोगविहीन रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अधीक्षक डीबी बहादुर थापाले बताउनुभयो। यसैगरी बुटवलको मुटु अस्पतालले केही महिना अघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको 8.5 करोड़ रूपियाँ बराबरका 5 डायलिसिस मेसिन पनि प्रयोगविहीन छन्। नगरको आफ्नै अस्पताल सञ्चालनमा नआएकोले मेसिन सञ्चालन नसकेको मेयर विमला अर्यालले बताउनुभयो। रामग्राममा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालका 5 डायलिसिस मेसिनले दैनिक 17 बिरामीलाई सेवा दिँदै आएका छन्। बिरामीको चाप बढ़ी भएकाले सेवा नपाउने बिरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता छ। प्रयोगविहीन मेसिन सञ्चालनमा आए बिरामीलाई सहज हुने अस्पतालका व्यवस्थापक सीमा काफ्रेले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। जलवायु परिवर्तनले मानव प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पुर्याउन थालेको छ। प्रजनन तथा आईभीए विशेषज्ञ डाक्टर रश्मि श्रीष्टका अनुसार विश्वभर निसन्तानपनको दर बढ़दै गएको छ र यसको प्रमुख कारण जलवायु परिवर्तन र वातावरण असन्तुलन देखिएको छ। चीनमा भएको अध्ययनले प्रजनन समस्याका कुल घटना मध्ये 20% जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको देखाएको छ। बढ़दो तापक्रम, वायु प्रदूषण, रासायनिक पदार्थ र प्लास्टिक को प्रयोगले महिलामा अनियमित महिनावारी र छिटो मोनोपोज तथा पुरूषमा शुक्रकीटको संख्या र गुणस्तरमा कमी आउने गरेको छ। विश्वमा हरेक 6 मध्ये एक दम्पति निसन्तानबाट प्रभावित छन्। नेपालमा पनि उस्तै अनुपात रहेको अनुमान छ। डाक्टर श्रीष्टले यसलाई व्यक्तिगत समस्या नभई सार्वजनिक स्वास्थ्य मुद्दाका रूपमा हेर्नुपर्ने र सरकारले एकीकृत अध्ययन तथा नीति निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। अब विदेशको खबर। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै शहबाजले दुवै पक्षसँग पाकिस्तानले कुराकानी गरिरहेको र शान्ति अहिलेसम्मकै नजिक आइपुगेको बताउनु भएको हो। यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानले यसै हप्ताभित्र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दावी गर्नुभएको थियो। इरानका विदेश मन्त्री अब्बास अगराजीले पनि शान्ति सम्झौता निकट रहेको बताउनु भएको छ तर पूर्व शर्तहरू पूरा हुन बाँकी रहेकाले अहिले नै सम्झौता हुने कुरामा निश्चिन्त नहुन उहाँको चेतावनी छ। उहाँका अनुसार इरानको आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा र इरानको रोक्या सम्पत्ति खोल्ने योजनामा सहमति हुन बाँकी छ। उहाँले हर्मुज जलमार्गमा इरान र ओमानको सार्वभौमिकतामा कायमै रहने र यसलाई भविष्यमा फरक तरिकाले व्यवस्थापन गर्ने बताउनुभयो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदैछन्। भोलि बिहान 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को तथा भोलि बिहान 7 हाइटी र स्कटल्याण्ड हुन उहाँको चेतावनी छ। उहाँका अनुसार इरानको आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा र इरानको रोक्या सम्पत्ति खोल्ने योजनामा सहमति हुन बाँकी छ। उहाँले हर्मुज जलमार्गमा इरान र ओमानको सार्वभौमिकतामा कायमै रहने

0: डढेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डढेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
1: अध्यक्ष लेमबहादुर गुरुङ, बागेश्वरी सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 6 बैदौली। सम्पर्क नम्बर 98472676।
4: के छ हो धनुष भाई, भाले बोकेर कता? के को भाकल हो?
5: सुन्तलीका जिउमा दाग आएर हात खुट्टा पनि झन्झम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे। त्यसैले भाले चढाउन
4: यस्तो पनि हुन्छ।
5: म पाचार घर हिँड्ने त ल हेर्ने चाहिँ।
4: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो खुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुती बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
5: तर जान्नेले त यो देउताको करामत भन्छ त?
4: यो देउताको होइन, कीटाणुको करामत हो।
6: भाकल साकल छोडौँ धुर्मु, उहाँले भने जस्तै जता र औषधि खान थालिहाल्नु पर्छ कि।
7: कुष्ठरोगको समयमै उपचार गराउ, अङ्गभङ्ग हुनबाट बचाऊ बचाऊ।
8: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।

0: 2 पटक बैंक अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: पाल्पा भैरव मेडिकल हल बुटवल को अत्यंत जरूरी सूचना।
2: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
2: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटल को अगाडि।
1: सम्पर्क नम्बर 071534905 071553905 र मोबाइल 98570178010।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: नमस्कार, तपाईँले सामुदायिक रेडियो बुद्ध आवाज सुनिरहनु भएको छ। यो समय हो आधुनिक गीत संगीतको। तपाईँ अबको क्रममा नेपाली बजारमा भित्रिएका नयाँ तथा पुराना आधुनिक गीत संगीतहरू सुन्न सक्नुहुन्छ।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेसनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नुहोला
4: विस्तृत जानकारी का लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु, फोन 076550200, मोबाइल 98575551138।
5: रोक
6: के भयो, किन कराएको यस्तो?
5: दाई यस्तो पनि हुन्छ र?
6: 30 दिनसम्म अनलिमिटेड
7: रेटमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
6: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
8: ओहो, आजै यो सुपर भ्यालू प्याक एस्ट्रिक 1-2-3 डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
9: डिभिजन 1 कार्यालय कपिल वस्तु गौतम बुद्ध चन्द्रौताको जनहितमा जारी सन्देश।
10: ए गर्मियामा आयो हजुर, सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाता, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: अनुरोधक डिभिजन वन कार्यालय कपिलवस्तु गौतम बुद्ध चन्द्रौटा कपिलवस्तु।
2: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
3: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
4: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदै छ नि। तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
5: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिक निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
4: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
5: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
4: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9843764665 र 9824152191।
5: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
6: सुन्नु न,
7: भन न भन,
6: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने,
7: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
6: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
7: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
6: टौलीहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
7: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल, तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा, प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी, मोबाइल 9825090095, 9875756595 र 9174523111।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। निचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपन्मुख बिरूवा जोगाउ र हुर्काउ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड़ दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: सर्प मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
3: नात्यो छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त। अनि सबै सर्प विषालु पनि हुँदैनन्।
2: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
3: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
4: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
5: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: डिभिजन वन कार्यालय कपिल वस्तु गौतम बुद्ध चन्द्रौताको जनहितमा जारी सन्देश।
8: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोधक डिभिजन वन कार्यालय कपिलवस्तु गौतम बुद्ध चन्द्रौटा कपिलवस्तु।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारडिङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
5: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
4: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
5: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
4: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
5: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
4: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास को व्यवस्था।
6: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
4: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारडिङ्गा 2 पिपरा कपिलवस्तु। फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
7: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
8: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
9: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं।
9: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: wake up.
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला दिउँसोको 4 बज्यो।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
4: तिमी टोयलेटबाट आउनु त ढिला भयो नि सन्जु, के समस्या भयो र?
5: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि।
4: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
5: चलाइन सर।
4: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषय असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
6: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
4: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
7: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: कुष्ठ रोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: युनाइटेड अस्पताल बाढदिन्दा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्ने नसा तथा पाचरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत पाचरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
3: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
5: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
4: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
5: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
4: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
5: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
4: फिजियोथेरापी विशेषज्ञ सेवा,
5: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
6: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
7: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
8: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
9: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
7: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
9: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
8: सुन्नुहोस् त,
7: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
10: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
9: अनुरोध
7: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैसै रूपन्देही, सम्पर्क नम्बर 98-472-81-750।
11: अब तपाईँ सामुदायिक रेडियो बुद्ध आवाजबाट सुन्न सक्नुहुनेछ।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
5: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
5: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
6: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
5: अनुरोधक
3: अध्यक्ष मुक्त बहादुर कार्की, मनकामना सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 2 नन्दनगर, कपिल वस्तु। सम्पर्क नम्बर 98470-83104।
7: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
8: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्कतिर रिङ सफा गरेर गइहाल्छन्।
9: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्कतिर रिङ खाली गर्नेछौ।
10: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
8: सम्पर्क अनुप किसान सेनेटरी, बारगंगा 1 मन्द्रेली टोल, बठन कपिल वस्तु,
10: प्रोप्राइटर नोने थारू।
9: सम्पर्क नम्बर 98144-49750 र 98-76-31-393।
11: ए रुक रुक रुक,
12: के भयो, किन कराएको यस्तो?
11: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
13: एयरटेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
11: हो र? हो नि, एयरटेलमा अब मात्र 799 सबै अनलिमिटेड।
14: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एयरटेल एपमा गई लिनुहोस्। एयरटेल नेपालकै लागि।
15: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
16: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्ने।
17: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
18: हाम्रा सेवाहरू: पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
19: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
18: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डीफोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
19: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी, कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847764666 र 9824152191।
18: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो।

0: मंच शांति और विकास को आधार सामुदायिक रेडियो बुद्ध आवाज सुना नदी बिंदु सामुदाय
1: यति बेला साँझको पाँच बजे
2: जयमसी तथा नमस्कार टीडब्ल्यूआर नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ। प्रिय मित्र, अघिल्लो कार्यक्रममा हामीले आफ्नो मित्रबाट धोका पाउँदा कहाँ सान्त्वना खोज्ने भन्ने विषयमा कुराकानी गरेका थियौं। मलाई आशा छ उक्त कार्यक्रमबाट यहाँहरू आश्वासित हुनुभयो होला। आजको कार्यक्रममा हामी निराश हुनु गलत हो त भन्ने बारेमा कुराकानी गर्नेछौ। मलाई विश्वास छ आजको कार्यक्रमबाट पनि यहाँहरूले आशिष अनुभव गर्न सक्नुहुनेछ। हे मेरो प्राण, त किन उदास हुन्छस् र मेरो अन्तस्करणमा त किन यति व्याकुल हुन्छस्। तेरो आशा परमेश्वरमा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरो परमेश्वर हुनुहुन्छ। भजन संग्रह 43:5। चार्ल्स हार्डन स्पर्जियन 18 शताब्दीका एक प्रसिद्ध प्रचारक हुनुहुन्थ्यो। उहाँलाई प्रचारकहरूको राजकुमार पनि भनिन्छ। उहाँले 18 वर्षको उमेरमा आफ्नो उल्लेखनीय सेवाकाय शुरू गर्नुभएको थियो। उहाँको बारेमा एउटा चाखलाग्दो कुरा म यहाँलाई भन्छु है त। उहाँ जस्तो विश्वासमा परिपक्व भएको प्रचारक व्यक्तिले पनि डिप्रेसनको सामना गर्नु परेको थियो। केही फेमिलियर लाग्दैछ तपाईँलाई? आफ्नो सेवाकायको शुरूवाती समय हुँदो एक दिन स्पर्जियन प्रचार गर्दै हुनुहुन्थ्यो। त्यही समयमा उहाँको मण्डली भवनमा आगो लाग्यो। अकस्मात के को हो हल्ला भनेर बुझ्न नसक्दा वा भनौ इमिडिएट रिएक्सन गर्न नसक्दाखेरि उहाँले मानिसहरूलाई यथास्थानमै बस्नुहोस् है, बाहिर नजानुहोस् भन्नुभयो। परिणाम स्वरूप धेरै मानिसहरूले त्यो आग लागिमा आफ्नो जीवन गुमाए। स्पर्जियनलाई यस घटनाले निकै विचलित बनायो। हामी अनुमान लगाउन सक्छौ उहाँले दोषी महसुस गर्नुभयो होला। जवान हुनुहुन्थ्यो उहाँ। स्पर्जियनको दिमागमा त्यो घटनाले गहिरो प्रभाव पार्यो र उहाँ डिप्रेसनमा डुब्नुभयो। उहाँले डिप्रेसनलाई जित्ने कोसिस गरिराख्नुभयो, तर कहिलेकाहीँ उहाँ यति गम्भीर रूपमा उदास हुन पुग्नुहुन्थ्यो कि आफ्नो ओछ्यानबाट पनि उठ्न उहाँ सक्नुहुँदैन थियो। डिप्रेसन लगभग सबैजनाले केही हदसम्म जीवनको कुनै न कुनै समयमा सामना गर्ने कुरा हो, तर धेरै जस्तो अवस्थाहरूमा डिप्रेसन अस्थायी हुन्छ। केही दिन वा हप्ताहरूमा निराशाका काला बादलहरू हटेर फेरि उज्यालो देख्न सकिन्छ। तर भिन्न अवस्थामा भने कसैको लागि भने डिप्रेसन एक कैद खाना जस्तो हो, जसले तपाईलाई अन्धकारको पासोमा राख्छ र कुनै रीतिले पनि कुनै प्रकारले पनि त्यो उज्यालो तपाईसम्म पुग्नै दिँदैन। प्रिय मित्रहरू, डिप्रेसनलाई पैदा गर्ने वा यसलाई बढावा दिने थुप्रै बाह्य कारणहरू छन्। जस्तै अपुरो अपेक्षाहरू, सबै प्रकारका व्यक्तिगत असफलताहरू, परिस्थितिहरू जसबाट उम्कने कुनै उपाय छैन जस्तो लाग्छ, एक्लोपन, शारीरिक कमजोरीहरू र शैतानबाट आउने दमन। योनालाई नै हेर्नुहोस् त, जो परमेश्वरबाट भागेका थिए र जसले गर्दा आत्मग्लानी भएर ठूलो निराशामा परिणत भयो। जो व्यक्तिले परमेश्वरमा आफ्नो पीठ फर्काउँछ उसले महसुस गर्छ कि त्यहाँ अर्को कुनै आशा वा प्रकाश छैन, र त्यो एकदम निराशाजनक कुरा हो। कहिलेकाहीँ कारण पत्ता लगाउने प्रयास पनि व्यर्थ हुन्छ, किनकि यदि निराशा त्यहाँ छ भने यो कुराले फरक पार्दैन कि यो के कारणले गर्दा यहाँ छ। हाम्रो उद्देश्य यसको पकडबाट उम्कने मात्र हो। स्पर्जियनले आफ्नो मनपर्ने बाइबलीय पात्रहरू मध्ये एक परमेश्वरको आफ्नै हृदयको मानिस भनेर चिनिने व्यक्तिलाई मनमा लिनुभयो। त्यो मानिस राजा दाउद हुनुहुन्थ्यो र उहाँ पनि डिप्रेसनसँग संघर्ष गरिरहनु भएको थियो। दाउदको एउटा प्रार्थनामा उहाँले यी शब्दहरू पोख्नु भएको थियो। हे परमप्रभु, तपाईँको काँडले मलाई छिडेको छ र तपाईँको हात ममाथि उठेको छ। मेरो शरीरमा कुनै स्वास्थ्य छैन। मेरो पापको कारणले गर्दा मेरो हड्डीहरू स्वस्थ छैनन्। मेरो दोषले मलाई बोक्न नसक्ने भारी झैं बोझले थिचेको छ। म कमजोर र पूर्ण रूपमा दबिएको छु। म हृदयको पीड़ामा कहाली उठ्छु। मित्रहरू, यो खण्ड तपाईले भजन संग्रह 38 को 3 देखि 8 मा पाउनुहुन्छ। तर दाउद राजाले आफूलाई परमेश्वरको कृपामा छोडिदिनु भयो र उहाँको सन्तुलन पुनर्स्थापित भयो। उहाँले रुदै आफैलाई भन्नुभयो, हे मेरो प्राण त किन उदास हुन्छस् र मेरो अन्तस्करणमा त किन यति व्याकुल हुन्छस्। मेरो आशा परमेश्वरमा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरो उद्धारक र मेरो परमेश्वर हुनुहुन्छ। भजन संग्रह 43:5। कोही मानिसहरू आफै डिप्रेसनको सामना गर्ने कोसिस गर्छन्। अरूलाई कसैको मदद चाहिन्छ र भरपर्दो सहयोगीको अभावमा आफू भित्रको अन्धकारले उनीहरूलाई निल्न सक्छ, जसले उनीहरूको सम्पूर्ण जीवनलाई कष्ट दिन्छ। प्रिय मित्रहरू, मलाई कसैको सहायता चाहिएको छ र तुरन्तै चाहिएको छ भन्ने कुरा स्वीकार गर्न सक्नु पनि हिम्मतको कुरा हो। यो पहिलो चरण हो। यदि तपाईले कोही व्यक्ति सधैँ एक्लै बसेको, मानिसहरूको उपस्थितिबाट भाग्न खोजेको, धेरै सुतिरहने, ड्रग्स वा अन्य नशालु पदार्थहरूको सेवनमा फेरि फर्केर गएको वा निराश अवस्थामा देखिराख्नु भएको छ भने उक्त व्यक्तिको लागि तपाईँ सहयोगी व्यक्ति बन्न आवश्यक छ। डिप्रेसनबाट गुज्रिरहेका र यसको बन्धनबाट छुटकारा पाउन संघर्ष गर्नेहरू, जसलाई भावनात्मक, शारीरिक र आध्यात्मिक रूपमा मदत चाहिएको छ, उनीहरूलाई परमेश्वरले भिन्न व्यवहार गर्नुहुन्न वा उनीहरूप्रति परमेश्वर उदासीन हुनुहुन्न। के परमेश्वरले तपाईँको अवसाद वा तपाईँको हृदयको रोदनलाई सम्हाल्न सक्नुहुन्छ? परमेश्वरले हाम्रा कमजोरीहरू बुझ्नुहुन्छ भन्ने बाइबलले स्पष्टसँग बताएको छ। भजन संग्रह 103:14 पदमा लेखिएको छ, किनभने उहाँ जान्नुहुन्छ हाम्रो सृष्टि कसरी भएको हो। अनि भजन संग्रह 55:17 पदले बताउँछ कि परमेश्वरले हाम्रो आवाज सुन्नुहुन्छ। त्यहाँ लेखिएको छ, बिहान, बेलुकी र दिउँसो म दुःखमा उहाँलाई पुकार्छु र मेरो स्वर उहाँले सुन्नुहुन्छ। प्रिय मित्रहरू, डिप्रेसनमा फस्नु तपाईँको दोष होइन र यसबाट उम्कन सम्भव छ यदि हामीले परमेश्वरसँग सहायता माग्यौं भने। म आशा गर्दछु आजको कार्यक्रम यहाँहरूको लागि आशिषमय भयो होला। अर्को कार्यक्रममा हाम्रै जीवनसँग सम्बन्धित अर्को कुनै विषयमा हामी कुराकानी गर्ने नै छौ। आजको लागि भने बिदा दिनुहोस्। हवस् त, जय मसीह तथा नमस्कार।

0: श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com लगइन पनि गर्न सक्नुहुन्छ।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: सर
3: हाँ आओ, तुमका टॉयलेट से आवे के देर हो गया संजू, कुछ समस्या हो गया का?
2: कुछ नहीं भवा है सर, टॉयलेट के बगल में सांप देखे, देर लगी।

0: कुष्ठ रोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
5: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
5: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
6: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
5: अनुरोध।
7: मुना सामुदायिक वन उपभोक्ता समूह बारगंगा दुई गद्दैया, अध्यक्ष कुशल बहादुर थापा, सम्पर्क नम्बर 98254-14-296।
8: के भयो, किन कराएको यस्तो?
9: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
10: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
8: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
11: ओहो, आजै यो सुपर भ्यालू प्याक एस्ट्रिक 123# डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
12: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरिब, विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा, रूपन्देही। मोबाइल 97464-0249-90। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।

0: सुन्नु न
1: भन न भन
0: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
1: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
0: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खोलेको छ नि
1: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
0: तौलिहावा रोड पश्चिम पट्टि एन्सेल टावर भएको ठाउँमा
1: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एन्सेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर विक नायरी मोबाइल 98215 90 00 95 98575 56 095 र 98174 52 311
2: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध
3: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
4: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ
4: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071560205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
5: दाजु एक कप चाय के 30 रुपया कत्रा महँगा आजकल त कुछ चिन्दम फेर पैसा वसुल नै हुइना
6: जे भाई अब एनसेल में पैसा वसूल
5: हो का
6: हो जे एनसेल में आप खाली 18 रुपया में एक दिन लग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती तब नहीं हुई ते पैसा वसूल गजब बात है अब मैं फिर पैसा वसूल करें आज एस्ट्रिक 123 हैश डायल करी या एनसेल ऐप में जाके ये पैक खरीद करी एनसेल नेपाल के लग
7: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
8: बन्डडेलोका कारणहरू
9: चुरोट बिडी तथा चलाएका काँटीहरू ननिभाई फाल्नु
8: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु
9: वनभोज स्थलमा आगो ननिभाई छोड्नु
8: जंगली जनावर भगाउन आगो लगाउनु
9: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु
8: बन्डडेलोका असरहरू
9: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति पानीको मुहान सुक्दै जाने कृषि उत्पादनमा कमी हुने
8: वातावरणीय प्रदूषण
9: जैविक विविधतामा ह्रास
8: मानव वन्य बीचमा द्वन्द
9: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति
7: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु
8: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ
9: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ
7: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ
8: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ
7: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ
9: सुन्नुहोस् त
8: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
10: वन डडेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
7: अनुरोधक अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
8: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु
7: सम्पर्क नम्बर 98473 0223 र 98264 62 96

0: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डडेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डडेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डडेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड़ दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ, तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: ओहो, मुसा कुदिराछ हेर्नु त।
3: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
2: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
3: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाऊ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
2: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
3: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
2: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
0: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
4: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा दुई चिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू:
7: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
6: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
7: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
6: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
7: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
6: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
8: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
6: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570557.

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोधक
1: अध्यक्ष मुक्त बहादुर कार्की, मनकामना सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 2 नन्दनगर कपिल वस्तु। सम्पर्क नम्बर 98470-83-104।
5: एसी पछि अब के पढ्ने भन्ने चिन्ता छ
6: या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
7: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 लागि भर्ना खुल्यो।
8: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् AZ 7 बिहान 8 हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
5: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-54-551, 98-570-39-515।
7: लुम्बिनी भिजन कलेज, बारगंगा 3 गंगौलिया, कपिल वस्तु।
9: यही 2083 वैशाख 2 असार 7 देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: भएकोमा छोरीलाई भुकेर आएको छौ त।
1: हेर्नुहोस् न काका, छोरी फुल टिप्न बारीमा गएकी थिइन्, सर्पले टोकेछ। विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको।
0: सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टी भेनमबाट उपचार गर्छन्।
1: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
0: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टी भेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
2: बाबा
1: छोरी नाति है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु।
0: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ, मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश तयार भएर छिट्टो बाहिर आऊ त।
3: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,
6: शान्ति र विकासको आधार। सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
7: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन, ज्यान गुमाएका 8 जनाकै पहिचान खुल्यो।
0: काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीबाट हटाएका मध्ये 6% मात्रै होल्डिङ सेन्टरमा, बाँकीको विषयमा सरकार नै अनभिज्ञ।
1: असार शुरू हुनै लाग्दा गाउँघरमा रोपाईको चटारो, गुन्जिन थाले असारे भाका, कृषिमा जोड़ दिँदै लोकधुनको संरक्षण गर्न आग्रह।
2: कृषिलाई प्राथमिकता दिने हो भने असारे गाउनु नै पर्छ, तिल काट्ने बाटो नै हो, हाम्रो परम्परा चलेर आएको पनि हो, त्यो राज्यकै हात हुन्छ।
0: अमेरिका इरान बीच शान्ति सम्झौताको अन्तिम तयारी भइरहेको पाकिस्तानी प्रधानमन्त्रीको दावी, लेबनानमा इजरायलको भीषण आक्रमण।
1: र राष्ट्रिय खुला महिला बास्केटबल असारको पहिलो हप्तादेखि हुने विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाल प्रहरीले काभ्रेको नवबुद्ध नगरपालिका वडा नम्बर 2 बुच्चाकोटमा हिजो भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, काभ्रेका प्रहरी वरिष्ठ उपाधीक्षक कमल थापाको संयोजकत्वमा 6 छानबिन समिति गठन गरेको हो। समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी 7 प्रतिवेदन पेश गर्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। हिजो बनेपाबाट रोशी खारपा तर्फ गुडिरहेको बस सड़कबाट झण्डै 300 तल खस्दा 8 यात्रुको ज्यान गएको थियो। दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खुलेको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रोशी गाउँपालिका 6 73 मेघबहादुर तामाङ, 55 राजु तामाङ र 75 इन्द्रबहादुर तामाङको ज्यान गएको छ। यस्तै रोशी 7 34 फूलमाया तामाङ र 60 माया तामाङ, रोशी 8 60 प्यारी माया तामाङ तथा दैलेख घर भई त्रिनेल दल गन भकुण्डेवेशीमा कार्यरत नेपाली सेनाका 30 अमलदार बम बहादुर भण्डारी र सिन्धुलीको घ्याङलेक गाउँपालिका 4 22 सुमी तामाङको पनि ज्यान गएको छ। दुर्घटनामा घाइते भएका 16 जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
1: दाङमा एक्सावेटरले फालेको बालुवामा फुरिएर 1 मजदूरको ज्यान गएको छ। देउखुरी कालाकाटे सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गरिरहेका गडवा गाउँपालिकाका 45 लालमणि यादवको एक्सावेटरले फालेको बालुवामा फुरिएर ज्यान गएको इलाका प्रहरी कार्यालय गढ़वालले जनाएको छ। बिटुमेन तयार गर्ने ठाउँमा एक्सावेटर चालक अनिल कुमार थारूले बालुवा फालेका थिए। यस्तै हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थागडामा कर्णाली करिडोर माथिबाट खसेको ढुंगाले लागेर 1 किशोरीको ज्यान गएको छ। बिहान जंगलमा गाई बाख्रा चराउन गएको बेला ढुंगाले लागेर सर्केगाड गाउँपालिका 4 गैरीसायाकी 15 पवित्र साउदको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो।
0: सरकारले काठमाडौँ उपत्यकाबाट हटाएका मध्ये झण्डै 6% सुकुम्बासी मात्रै होल्डिङ सेन्टरमा रहेका एउटा प्रतिवेदनले देखाएको छ। नेपाल बसोबास बस्ती समाज, नेपाल महिला एकता समाज र जीएनजी अलायन्सले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्मिता आचार्यले काठमाडौँ उपत्यकाका 27 सुकुम्बासी बस्तीमा डोजर लगाइँदा 2,869 घरधुरी भत्किएका र 5,706 परिवारका 16,843 जना विस्थापित भएका तर सरकारसँग यो तथ्याङ्क नभएको बताउनुभयो। उहाँका अनुसार सरकारको सूचीमा मनोहरा जस्ता ठूला बस्ती समेत समेटिएका छैनन्। विस्थापित मध्ये 2,606 परिवार मात्रै सुकुम्बासीका रूपमा दर्ता भएका छन् भने 3,100 परिवार दर्ता प्रक्रियाबाट बाहिरी छन्। उहाँका अनुसार सरकारले समय अगावै दर्ता बन्द गरेकाले धेरै परिवार दर्ता हुनबाट छुटेका हुन्। दर्ता भएका 10,424 जना मध्ये जम्मा 718 जना अर्थात 6% मात्रै होल्डिङ सेन्टरमा रहेका र बाँकी कहाँ छन् भन्ने सरकारलाई जानकारी नभएको आचार्यको आरोप छ। जीएनजी अलायन्सकी असुन्दा पौडेलले विस्थापनका कारण विस्थापितहरूमा गम्भीर स्वास्थ्य र मनोसामाजिक संकट देखिएको बताउनुभयो। नेपाल महिला एकता समाजकी भगवती अधिकारीका अनुसार जीविकोपार्जनमा पनि गम्भीर असर देखिएको छ।
1: जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले देशमा स्थापित हुन खोजेका वैकल्पिक राजनीतिक शक्तिहरू विचार शून्य र तर्कहीन बन्दै गएको आरोप लगाउनु भएको छ। नयाँ शक्ति स्थापना दिवसको कार्यक्रममा बोल्दै उहाँले नयाँ पुस्तामा विचार र सिद्धान्त भन्दा सेलिब्रेटी प्रवृत्ति र विध्वंसप्रति आकर्षण बढ़ेको टिप्पणी गर्नुभयो। उहाँले अहिलेको अवस्थालाई विचार शून्य युग भन्दै सामाजिक सञ्जालको गाली गलौज र तर्कहीन बहसले लोकतन्त्र कमजोर बनाइरहेको उहाँको तर्क छ। प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अनिवार्य शर्तलाई सर्वसाधारणले अनावश्यक ठान्ने परिस्थिति दुखद भएको उहाँले बताउनुभयो। यस्तै कार्यक्रममा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पुराना दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको र नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भएको दावी गर्नुभयो। अर्थशास्त्रको रचनात्मक थुम्स नियम झै नयाँ पद्धतिका लागि पुराना शक्तिको अत्यन्त आवश्यक रहेको छ। यस्तै नियम झै नयाँ पद्धतिका लागि पुराना शक्तिको अन्त्य आवश्यक रहेको उहाँको भनाइ छ। राष्ट्रपालले विज्ञान प्रविधि र मध्यम वर्गको भावना बुझेकोले सफलता पाएको तर वैचारिक धार दक्षिणपन्थी ढल्काईमा रहेको उहाँको टिप्पणी छ। पुराना शक्तिको विकल्पमा कम्तीमा दुई प्रमुख वैकल्पिक शक्ति एउटा राष्ट्रपा जस्तै दक्षिणपन्थी र अर्को प्रगतिशील मध्य वामपन्थी हुनुपर्ने उहाँको धारणा छ।
0: नेपालमा मनसून भित्रने औसत मिति आज अर्थात जून 13 हो। यस वर्षको मनसूनी वायु नेपालको सीमा क्षेत्र आसपासमा छ। पूर्वी वायु अर्थात मनसूनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसून भित्रन भने ढिलाइ भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुरासैनीका अनुसार तोकिएको सरदर मिति आज भए पनि मनसून भित्रने सम्भावना कम छ। उहाँका अनुसार महाशाखाले अवस्थाबारे अध्ययन गरिरहेको छ। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रिएको आधिकारिक घोषणा गर्ने महाशाखाको तयारी छ। पोहोर सरदर मिति भन्दा 15 दिन छिटो जेठ 16 गते नै मनसून नेपाल प्रवेश गरेको थियो तर 15 दिन छिटो नेपाल भित्रिए पनि लामो समय मनसून पूर्वी भागमै बसेको थियो। नेपालमा मनसून अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि भनिन्छ। यस वर्ष मनसूनमा कम वर्षा हुन सक्ने प्रक्षेपण छ। यसैबीच आज सुदूरपश्चिम र कर्णाली बाहेक सबै प्रदेशका केही ठाउँमा पानी परेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै दोलखाको जिरीमा 23 मिलिमिटर वर्षा मापन भएको छ।
1: काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रमा डुबान जोखिम भएका 128 ठाउँ पहिचान गरेको छ। यसबाट झण्डै 8,315 परिवार प्रभावित हुने महानगरको अनुमान छ। महानगरका विपद व्यवस्थापन प्रमुख अनिरूद्ध नेपालका अनुसार वडा नम्बर 14 सबैभन्दा बढ़ी जोखिममा छ। वडा नम्बर 13, 15, 29, 10, 16, 26, 32 र 12 पनि उच्च जोखिममा छन्। प्रभावितको संख्याका आधारमा वडा नम्बर 16 सबैभन्दा बढ़ी प्रभावित हुने देखिएको छ, जहाँ झण्डै 1600 परिवार जोखिममा छन्। महानगरले विपद पूर्व तयारी तथा प्रतिकारीय योजना तयार पारेको छ। यस अन्तर्गत 11 विभागलाई जिम्मेवारी तोकिएको छ। महानगरले विपदका बेला प्रयोग हुने 51 पार्क, 28 खुला क्षेत्र र 87 विद्यालय पहिचान गरेको छ। कार्यवाहक मेयर सुनिता डंगोलले पूर्वाधार र सरसफाई कार्य नियमित गर्न विपद व्यवस्थापन विभागलाई निर्देशन दिनुभएको छ। नदी तथा ढल सरसफाईका लागि दैनिक 30 जना जनशक्ति परिचालन भइरहेको महानगरले जनाएको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला, बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना।
3: यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
8: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ।

0: सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रम सम्बत 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन, ज्यान गुमाएका 8 जनाकै पहिचान खुल्यो, काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीबाट हटाएका मध्ये 6% मात्रै होल्डिङ सेन्टरमा, वैकल्पिक भनिएका शक्तिहरू विचार शून्य देखेका जनमतका अध्यक्ष सेके राउतको टिप्पणी, देशमा कम्तीमा 2 प्रमुख वैकल्पिक शक्ति चाहिने बाबुराम भट्टराईको भनाई, आज जून 13 तारीक अर्थात नेपालमा मनसुन भित्रने औसत मिति, अझै केही दिन लाग्ने लगायतका खबर प्रस्तुत गरे।
2: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल सरकारले बढ़दो वायु प्रदूषण नियन्त्रण गर्न झण्डै 9.25 अर्ब रूपियाँ बराबरको नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना सञ्चालन गर्ने भएको छ। विश्व बैंकको 5 करोड़ 20 लाख डलर सहुलियत ऋण र 50 लाख डलर अनुदान रहेको यो परियोजना आउँदो आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार यसले उद्योग क्षेत्रलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्न मदद गर्नेछ। परियोजना अन्तर्गत कोइला र जीवाश्म इन्धनबाट चल्ने बोइलर तथा फर्नेसलाई विद्युतीय वा बायोमासमा रूपान्तरण गरिनेछ। विद्युतीय फर्नेसमा जानेलाई पूँजीगत खर्चको 20% र बायोमासमा जानेलाई 10%सम्म अनुदान दिइनेछ। बाँकी रकममा 15 वर्षसम्मको सहुलियत ऋणबाट उपलब्ध हुनेछ। यसबाट 400 उद्योगले सहुलियत वित्तीय पहुँच पाउने, 300 उद्योगमा स्वच्छ प्रविधि जडान हुने र वार्षिक 500 मेट्रिक टन PM2.5 तथा 1,10,000 टन हरित गृह ग्यास उत्सर्जन घट्ने लक्ष्य छ। यसबाट झण्डै 60,000 श्रमिक र 1,80,00,000 नागरिक लाभान्वित हुने अपेक्षा छ।
1: सरकारले आउँदो आर्थिक वर्षभित्र देशको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा 1 वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत उत्पादन क्षमता थपिने उल्लेख छ। यस्तै वार्षिक कार्यक्रम अनुसार 66 केवी प्रसारण लाइन 7,048 सर्किट किलोमिटरबाट बढ़ाएर 7,808 सर्किट किलोमिटर पुर्याउने लक्ष्य छ। यसैगरी 33 केवी प्रसारण लाइन 8,325 सर्किट किलोमिटरबाट बढ़ाएर 8,429 सर्किट किलोमिटर पुर्याउने लक्ष्य छ। आउँदो आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने तथा विद्युत चुहावट 12.03% सीमित गर्ने सरकारको लक्ष्य छ। लघु तथा सानो जलविद्युत आयोजनाबाट 43 मेगावाट तथा सौर्य ऊर्जाबाट 79 मेगावाट विद्युत उत्पादन गर्ने क्षमता थप गर्ने कार्यक्रम रहेको छ। आउँदो आर्थिक वर्षमा 12 प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य छ।
2: जलवायु परिवर्तनले मानव प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पुर्याउन थालेको छ। प्रजनन तथा आईवीएफ विशेषज्ञ डाक्टर रश्मि सिरिसका अनुसार विश्वभर निसन्तानपनको दर बढ़दै गएको छ र यो प्रमुख कारण जलवायु परिवर्तन र वातावरणीय असन्तुलन रहेको छ। चीनमा भएको अध्ययनले प्रजनन समस्याका कुल घटनामध्ये 20% जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको देखिएको छ। बढ़दो तापक्रम, वायु प्रदूषण, रासायनिक पदार्थ र प्लास्टिकको प्रयोगले महिलामा नियमित महिनावारी र छिटो मेनोपज तथा पुरूषमा शुक्रकीटको संख्या र गुणस्तरमा कमी ल्याउने गरेको छ। विश्वमा हरेक 6 दम्पती मध्ये 1 निसन्तानपनबाट प्रभावित छन्। नेपालमा पनि उस्तै अनुपात रहेको अनुमान छ। डाक्टर श्रीसले यसलाई व्यक्तिगत समस्या नभई सार्वजनिक स्वास्थ्य मुद्दाका रूपमा हेर्नुपर्ने र सरकारले एकीकृत अध्ययन तथा नीति निर्माण गर्नुपर्ने जोड़ दिनुभयो।
1: नवलपरासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न पालिकामा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन बनेका छन्। भौतिक संरचना र प्राविधिक अभाव हुँदा दात्री निकाय र नेपाल सरकारबाट प्राप्त मेसिन प्रयोगमा आउन सकेका छैनन्। नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलीखेलले बर्दघाट नगरपालिका वडा नम्बर 14 को शहीद स्मृति अस्पताललाई 2081 सालमा उपलब्ध गराएको 1,20,00,000 रूपियाँ बराबरका 6 डायलिसिस मेसिन प्रयोगविहीन छन्। आर्थिक अभाव र संचालन संरचना नभएकोले मेसिन प्रयोगविहीन रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डीबी बहादुर थापाले बताउनु यसैबीच बुटवल मुटु अस्पतालले केही महिना अघि सुनौल नगरपालिकालाई उपलब्ध गराएको 8.5 करोड़ रूपियाँ बराबरका 5 डायलिसिस मेसिन पनि प्रयोगविहीन छन्। रामग्राममा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालका 5 डायलिसिस मेसिनले दैनिक 17 जना बिरामीलाई सेवा दिँदै

0: भएका छन्। बिरामीको चाप बढ़ी भएकाले सेवा नपाउने बिरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता छ।
1: सगरमाथा आरोही तथा संघीय सांसद मिङमा ग्याबु शेर्पा सहित नेपाल र चीनका गरी 53 जना सगरमाथा आरोही चीनमा सम्मानित हुनुभएको छ। 73 औं सगरमाथा दिवसका अवसरमा चीनमा रहेको नेपाली राजदूतावासले आयोजना गरेको नेपाल चीन सगरमाथा एडभेञ्चर फेस्टिभलमा आरोहीहरूलाई सम्मान गरेको नेपाली दूतावासले जनाएको छ। पूर्व उपसभामुख इन्दिरा राणा मगर र नेपाली राजदूतावासका कार्यवाहक राजदूत रोशन खनालले 29 चिनिया र 24 नेपाली आरोहीलाई सम्मान पत्र प्रदान गर्नुभएको छ। नेपालमा पर्वतीय पर्यटनको प्रवर्धन तथा नेपाली र चिनिया पर्वतारोहण तथा पर्यटन व्यवसायी बीच सहकारी अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको चीनका लागि नेपालका कार्यवाहक राजदूत खनालले जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-5523
2: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
4: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्ण बिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
2: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै शहबाजले शान्ति अहिलेसम्मकै नजिक आएको भन्दै सम्झौता हुने चरणमा पुग्ने बताउनु भएको हो। यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलले यसै हप्ताभित्र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दावी गर्नुभएको थियो। इरानका विदेश मन्त्री अब्बास अरागचीले पनि शान्ति सम्झौता निकट रहेको बताउनु भएको छ। तर यही बेला इजरायलले दक्षिणी लेबनानमा भीषण हवाई आक्रमण गरेको छ। आक्रमणमा परि 1 जनाको ज्यान गएको छ भने भौतिक संरचनामा ठूलो क्षति पुगेको बीबीसीले जनाएको छ। आक्रमणका कारण दक्षिणी लेबनानको बिन्त जबेलमा कैयौं आवासीय घर र सरकारी भवनहरू ध्वस्त भएका छन्। इरानी संचार माध्यमहरूले नयाँ सम्झौता भएमा लेबनान सहित सबै मोर्चामा चलिरहेको युद्धको अन्त्य हुने बताएका छन्। तर इजरायलले लेबनानमा कब्जा गरेको भूमिबाट तत्काल पछि हट्ने आफ्नो कुनै योजना नरहेको बताएको छ। इजरायली सेनाले आज एक आदेश जारी गर्दै दक्षिणी लेबनानका 20 वटा शहर र गाउँका बासिन्दाहरूलाई तत्काल घर छोडेर जहरानी नदीको उत्तरतर्फ जान चेतावनी दिएको छ।
0: भारतीय वायुसेवाको विमान दुर्घटना हुँदा पाइलट सहित 5 जनाको ज्यान गएको छ। बिहान असमको जोरहाटमा रहेको रौरिया भारतीय वायुसेवा बेसमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, पाइलट फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र सिंह, अग्निवीर वायु खेमा राम कुवावत र अग्निवीर वायु दानिश आलमको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ। एकजना सह पाइलट घाइते भएका छन्। भारतीय वायुसेवाले एक्समा लेख्दै N-32 विमान दुर्घटनामा परेको र पाँचजना कर्मचारीको मृत्युमा संवेदना व्यक्त गरेको छ। विमान एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा खसेपछि दुई टुक्रा भएर आगलागी पनि भएको थियो। भारतीय वायुसेनाका सेना र सामान ढुवानीमा प्रयोग गर्दै आएको विमान नियमित उडानको क्रममा दुर्घटनामा परेको हो।
1: नेपाल दर्पणमा अब खेल खबर। नेपाल बास्केटबल संघको आयोजनामा 10 राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता असार 1 गतेदेखि हुने भएको छ। काठमाडौँको किर्तिपुर कवर्ड हलमा हुने प्रतियोगितामा मुफसलका 3 सहित 8 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। मुफसलबाट सहभागी हुने टोलीमा अन्नपूर्ण बास्केटबल एसोसिएशन, कास्की सुनसरी बास्केटबल एसोसिएशन र लुम्बिनी प्रदेश रहेका छन्। बाँकी काठमाडौँ उपत्यका आईएएस नेपाल, लेट्स गो बास्केटबल एकाडेमी, ट्रेनिङ ग्राउण्ड, बुढा नीलकण्ठ नगरपालिका र ग्रान्डी स्टार्स छन्। उपाधि विजेताले 50,000 तथा उपविजेताले 30,000 नगद पुरस्कार प्राप्त गर्नेछन्। यो प्रतियोगिताबाट राष्ट्रिय महिला टोलीको छनौट गरी साबा महिला च्याम्पियनशीपमा सहभागी गराइने संघले जनाएको छ। लीग कम नकआउट ढाँचामा हुने प्रतियोगिताको फाइनल खेल असार 6 गते हुनेछ।
0: र फिफा विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदैछन्। बिहान पाउने 1 बजे कतार र स्विजरल्याण्ड, पाउने 4 बजे ब्राजिल र मोरक्को, पाउने 7 बजे हाइटी र स्कटल्याण्ड तथा बिहान पाउने 10 बजे अस्ट्रेलिया र टर्की खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोन भिनियासँग 1-1 गोलको बराबरी खेल्यो। आयोजक अमेरिकाले पाराग्वेलाई 4-1 गोलले हराएको छ। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
1: आजको रंग दर्पण असारे भाकामा केन्द्रित छ।

भोलि जेठ मसान्त पर्सिदेखि असार लाग्दैछ। मनसुन भित्रिने दिन पनि भरे भोलि हुँदैछ। गाउँठाउँमा पनि रोपाईको चटारोले छुन लागेको छ। जेठको टन्टलापुर घामले भतभती पोलेको यो धरती अब असारको पहिलो वर्षासँगै शीतल हुनेछ र शुरू हुनेछ नेपालीहरूको सबैभन्दा ठूलो कर्मको उत्सव अर्थात् मान रोपेर मुरी उब्जाउने रोपाई। गाउँघरमा असार लाग्नु अघि नै रोपाईको तयारी भइसक्छ। हलो जुवा र कोदालो मर्मत गरिन्छ। जेठमा राखेको ब्याडको हेरचाहमा किसान व्यस्त हुन्छन्। असार लाग्ने बित्तिकै त गाउँका पाटाहरू र बेसीका गराहरूमा रोपाईको रौनक छाउँछ। कोही हली बनेर गोरु धपाइरहेका हुन्छन्, कोही बाउसे बनेर आली र गरा सम्याउँछन्, कोही रोपाहा बनेर हरिया बिउका मुठाहरू हिलोमा रोप्दै अघि बढ्छन्। यसरी हेर्दा खेती जस्तो मात्र देखिए पनि यो चलन गाउँले समाजलाई एकै सूत्रमा बाँध्ने परमा प्रथाको सुन्दर नमूना पनि हो। आज कसैको खेतमा सबै मिलेर रोपेका छन् भने भोलि अर्काको पालो आउँछ। यसरी श्रम र पसिनाको साटासाटले गाउँमा आत्मीयताको नयाँ जरा गाड्छ।

असारे दबदबे हिलोमा छुपुमा छुपु रोपिने रोपाईलाई विशेष ऊर्जावान बनाउने काम भने असारे भाकाले गर्छ। पानी परेर रुजेको शरीर, हिलोमा गाडिएका खुट्टा र कम्मर दुख्ने गरी निहुरिएर बिउ रोप्नुको थकाईलाई भुलाइदिने अचूक औषधि हो असारे गीत। गाउँघरमा अझै पनि असारे भाका उति नै मिठो स्वरमा गाइन्छ। असारे भाका गुन्जिरहँदा हिलो छापाछाप गर्ने र जिस्किने क्रम पनि हुन्छ। यस्तै लोक धुनको एउटै लयमा रोपाई गर्दा थकान कता जान्छ कथा।

दुःख सुख रोदन हाँसो माया प्रीतिका साथै सासूबुहारीका सम्बन्ध र परदेशीका श्रीमानको सम्झना यसका शब्द शब्दमा झल्किन्छन्। युवा युवतीहरू आफ्ना मनका कुरा गीतकै माध्यमबाट साटासाट गर्छन्। हिलोमा पसिना बगाउँदै गाइने यी गीतले प्रकृति र मानव बीचको अटुट सम्बन्धलाई झल्काउँछन्। रोपाईको दिन मध्याहतिर आइपुग्दा खेतको आलीमा बसेर खाजाका रूपमा खाइने दही चिउरा, मकै भटमास अनि अचारको स्वादले रोपाईको रौनकतालाई अझ थपिदिन्छ।

0: आधुनिकताको विस्तार र प्रविधिको विकाससँगै हिजो आज गाउँघरमा हाते ट्र्याक्टर चल्न थालेका छन्। रोपाईका तौर तरिकाहरू फेरिँदैछन्। तैपनि असार महिनाले बोकेर ल्याउने त्यो पुरानो सम्झना, माटोको सुवास र असारे भाकाको गुञ्जन बिना नेपालीपन अधुरो जस्तै लाग्छ। हिजो आज शहरमा धान दिवस मनाएर हिलो छ्याप्ने फेसन चलिरहँदा गाउँका ती वास्तविक गराहरूमा गुञ्जने रैथाने असारे भाकाले भने हाम्रो पहिचान र संस्कृतिलाई बचाइराखेका छन्। त्यसैले सबै मिलेर यसको संरक्षणमा लाग्नुपर्छ भन्नुहुन्छ वरिष्ठ असारे लोक गायक शिवनारायण जोशी।
1: एक दिन गायो र मैले ओहो फलान त असारे गायो भन्ने, त्यो दिन छोडिदिने अनि राज्यले नै वास्ता नगर्ने, अरूहरूलाई प्राथमिकता दिने र कृषिलाई प्राथमिकता दिने हो भने असारे गाउनु नै पर्छ। दिन काटे बाटो नै हो, हाम्रो परम्परा चलेर आएको पनि हो, त्यो राज्यकै हात हुन्छ यो।
2: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन, ज्यान गुमाएका 8 जनाकै पहिचान खुल्यो।
2: काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीबाट हटाएका मध्ये 6% मात्रै होल्डिङ सेन्टरमा, बाँकीको विषयमा सरकार नै अनभिज्ञ।
0: असार शुरू हुनै लाग्दा गाउँघरमा रोपाएको चटारो, गुन्जिन थाले असारे भाका, कृषिमा जोड़ दिँदै लोकधुनको संरक्षण गर्न आग्रह।
2: अमेरिका र इरान बीच शान्ति सम्झौताको अन्तिम तयारी भइरहेको पाकिस्तानी प्रधानमन्त्रीको दावी, लेबनानमा इजरायलको भीषण आक्रमण।
0: र राष्ट्रिय खुला महिला बास्केटबल असारको पहिलो हप्तादेखि हुने विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदै
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्त पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध।
4: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
5: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
5: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के भयो छोरीलाई? भुकेर आएको छौ त? हेर्नुहोस् न काका, छोरी फुल टिप्न बारीमा गएकी थिइन्, सर्पले टोकेछ। विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको। सर्पले टोकेको विषको उपचार गर्दा त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टी भेनमबाट उपचार गर्छन्।
8: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
7: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टी भेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
8: छोरी नाति हो है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु।
7: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ। मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश
9: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नु पर्छ।
10: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् SNAKEBITE nepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोधक
5: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृंगी घाट सामुदायिक वन उपभोक्ता समूह, मुन्सी कपिल वस्तु। सम्पर्क नम्बर 98570-52001।
6: ए रुक रुक रुक,
7: के भयो, किन कराएको यस्तो?
6: दाइ यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
8: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
7: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
9: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
10: युनाइटेड अस्पताल बारदिङ्गा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
11: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
10: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर कुणा बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
11: युनाइटेड अस्पताल बाडगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570।
10: सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
11: युनाइटेड अस्पताल बाडगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
10: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: नमस्कार, सामुदायिक रेडियोबद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएका छ सुभा भूषालसँगै सहकर्मी स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.6 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभर एकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट
1: पत्रकारका लागि नगरपालिकाले वर्षेनी 50 लाख बजेट विनियोजन गर्दै आएको नगर प्रमुख कार्यालयको कथन। बाढगंगामा संचारकर्मीका लागि शनिबारदेखि एआई तालिम शुरू।
0: यशोधारा गाउँपालिकाको निर्णय विरूद्ध कर्मचारी आक्रोशित। करार र ज्यालादारी कर्मचारी एकैपटक हटाइँदै।
1: शिवराजमा किशोरीमाथि अभद्र व्यवहार गरेको आरोपमा 3 जना पक्राउ। घटनाको निष्पक्ष अनुसन्धान गरी कानूनी कार्यवाही अघि बढ़ाइने।
0: रासोपाको प्रथम लुम्बिनी प्रदेश अधिवेशन, सभापति पदमा 6 जनाको उम्मेद्वारी। चुनावबाट नेतृत्व चयन हुने निश्चित।
1: जुखरीमा जेसीबीले बालुवा खन्याउँदा पुरिएर 1 जनाको मृत्यु। घटनाबारे थप अनुसन्धान जारी।
0: र नवलप्रासीमा करोड़ मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन। बिरामी उपचारका लागि जिल्ला बाहिर जान बाध्य।
2: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा।
3: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ। पानीका स्रोतहरू सधैँ भरि भराउ राखौ। वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं। स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोक्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: अब समाचार विस्तारमा। नेपाल पत्रकार महासंघ कपिल वस्तुको आयोजनामा संचारकर्मीको क्षमता विकासका लागि एआई सम्बन्धी तालिम शनिबारदेखि शुरू भएको छ। तालिमको उद्घाटन गर्दै बाढगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले पत्रकारका लागि नगरपालिकाले वर्षेनी 50 लाख बजेट विनियोजन गर्दै आएको बताउनुभयो। वहाँले प्रविधिको ज्ञानले पत्रकारहरूलाई नयाँ आयाम थपिने बताउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न नगर प्रमुख अर्यालले उपस्थिति पत्रकारलाई आग्रह गर्नुभयो।
4: प्रत्येक वर्ष हामीले हाम्रो रातो किताब हेर्दा सबैले हुनुहुन्छ, हामीले 50 लाखभन्दा बढी चाहिँ हामीले प्रत्येक वर्ष विनियोजन गरेका छौँ। यो वर्ष करिब 52 लाख छ, यस्तै कति छ। र ठिक कुराले गर्दाखेरि अब अन्य जिल्लाका तुलनामा हाम्रा जिल्लाका पत्रकारहरूको दक्षतामा कमी हुनु भएन, त्यस कारणले अरू कुराहरू गर्दै गरौँ। तर दक्ष पत्रकार हुनको लागि यहाँ आवश्यकता के हो हुनुहुन्छ, अरू हाम्रा नगरका अरू पत्रकार साथी हुनुहुन्छ, हाम्रो सल्लाह गर्दा अरू हामीसँग लगाउन हामीले गरेकै छौँ। एआई सम्बन्धी अब चाहिँ यो विषयमा अहिले त के अब जान्नु पर्ने भन्ने कुरा उहाँले राख्नु पहिले कति आवश्यक पर्छ हुन्छ भन्ने मैले कुरा राखेका छौँ। उहाँले भनेकै रकम चाहिँ त्यसमा चाहिँ विनियोजन गरिएको छ।
1: कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कपिल वस्तुका अध्यक्ष डिलाराम भोसारले महासंघले पत्रकारका लागि एआई तालिम महत्वपूर्ण कड़ी भएको बताउनुभयो। पत्रकारको क्षमता अभिवृद्धिका लागि एआई तालिम महासंघले दिएको अध्यक्ष भोसारले उल्लेख गर्नुभयो।
4: यो कार्यक्रम एकदम सिकाइमूलक हुन्छ, त्यस कारणले टेक्निकल लाइनमा रहेर साथीहरूले धैर्य रहेर यो एआई सम्बन्धी संचारकर्मी र संचारकर्मीको क्षमता अभिवृद्धि राम्रो हुनेछ भन्ने किसिमको पत्रकार महासंघको विशेष शाखाले अपेक्षा लिएको छ। र बाढगंगा नगरपालिकाले पनि यहाँ जिल्लाका संचारकर्मीहरूको क्षमता अभिवृद्धि होस् र संचारकर्मीहरूले थप यहाँको ऊर्जा प्राप्त होस् र टेक्निकल लाइनमा अझ अगाडि बढ्नुहुन्छ भनेर उहाँले आकृष्ट गर्नुभएको छ भने समन्वय पत्रकार महासंघको विशेष शाखाले गरेको छ।
1: यस्तै नेपाल पत्रकार महासंघ कपिल वस्तुका पूर्वाध्यक्ष भेषराज पाण्डेले पत्रकारलाई प्रविधिको ज्ञान हुनु अति आवश्यक भएको जनाउँदै एआई तालिम महत्वपूर्ण हुने बताउनुभयो। उहाँले बाढगंगा
0: संचार क्षेत्रका निम्ति राजधानीको रूपमा रहेको समेत उल्लेख गर्नुभयो।
5: बाणगंगा नगरपालिकाले बजेटहरू विनियोजन गर्दै मीडियाको परिवर्तनका लागि थुप्रै कार्यक्रमहरू अगाडि सारेको छ। त्यसमध्ये यो पछिल्लो कार्यक्रम पनि निकै महत्वपूर्ण छ। यद्यपि यो तालिमलाई हामीले अझै समय गरेर अलिकति हामी सबैको फुर्सद मिल्ने चरणमा राखेको भए कति धेरै बेटर हुन्थ्यो। परिस्थितिले हामीलाई अवधारमै पुर्याइसकेको छ। त्यो यो दुई दिनको तालिममा उपस्थित सम्पूर्ण साथीहरूले सबै कामलाई थाकिराखेर भए पनि यो तालिमको महत्वलाई ग्रहण गर्नुहुनेछ।
0: नेपाल पत्रकार महासंघ कपिल वस्तुको आयोजनामा पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि एआई सम्बन्धी तालिम शुरू भएको हो। पत्रकारितामा प्रविधिको प्रयोगलाई सुदृढ़ बनाउने उद्देश्यसहित शुरू गरिएको उक्त तालिममा जिल्लाका 30 जना भन्दा बढ़ी सक्रिय पत्रकारहरूको सहभागिता रहेको छ। बाढ़गंगा नगरपालिकाको सहयोगमा सञ्चालन भएको उक्त तालिममा पत्रकारहरूलाई एआईको प्रयोग, समाचार लेखन, यसको प्रयोग, जाँच तथा डिजिटल सुरक्षा तथा आधुनिक मीडिया प्रविधिका बारेमा व्यावहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ। तालिमको सहजीकरण प्रशिक्षक उमेश श्रेष्ठले गर्नुभएको छ। उहाँले पत्रकारिताको बदलिदो स्वरूपसँगै एआई प्रविधिको प्रयोग अनिवार्य बन्दै गएको उल्लेख गर्दै यसले समाचार उत्पादनलाई छिटो, प्रभावकारी र तथ्यपरक बनाउन सहयोग गर्ने बताउनुभयो। कार्यक्रममा सहभागी पत्रकारहरूले एआई सम्बन्धी तालिमले आफ्नो पेशागत दक्षता बढ़ाउन मदत पुग्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले डिजिटल युगमा प्रतिस्पर्धी पत्रकारिता गर्न यस्ता तालिमहरू नियमित रूपमा अति आवश्यक रहेको बताएका छन्। संघका सहसचिव कृष्ण प्रसाद पौडेलको संचालन एवं कोषाध्यक्ष मोहन बेलवासीको स्वागत मन्तव्यबाट उद्घाटन कार्यक्रम गरिएको थियो।
6: कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले ज्येष्ठ नागरिकको सम्मान र संरक्षण समाजको साझा दायित्व भएको बताउनु भएको छ। ज्येष्ठ नागरिक सम्मान तथा आजीवन सदस्यताको आज प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उहाँले यस्ता कार्यक्रमले ज्येष्ठ नागरिक चिन्जान तथा अनुभव आदान प्रदानको अवसर सिर्जना गर्ने उल्लेख गर्नुभयो। उहाँले ज्येष्ठ नागरिकको सेवा र सम्मान गर्ने अवसर पाउँदा खुशी लागेको बताउँदै उहाँहरूको अनुभव र योगदान समाजका लागि प्रेरणाको स्रोत भएको धारणा व्यक्त गर्नुभयो। संस्थाका अध्यक्ष राजेश गेवालीले ज्येष्ठ नागरिकको सम्मानका लागि संस्था निरन्तर सक्रिय रहेको बताउनुभयो। उहाँले समाजका ज्येष्ठ सदस्यको योगदानको कदर गर्दै उनीहरूको मनोबल उच्च राख्न यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो। नेपाल अर्बुद रोग निवारण संस्था कपिलवस्तु शाखाले ज्येष्ठ नागरिक सम्मान तथा आजीवन सदस्यताको प्रमाणपत्र वितरण कार्यक्रम गरेको छ। संस्थाका अध्यक्ष गेवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। कपिलवस्तु नगरपालिकाको सहयोगमा आयोजना गरिएको कार्यक्रममा 60 जना ज्येष्ठ नागरिकलाई 2 सल्ला, सम्मान पत्र, गुलकोष तथा एक एक थान गिलास प्रदान गरी सम्मान गरिएको संस्थाले जनाएको छ। साथै संस्थाका आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा कमला सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन संस्थाका सचिव इन्दिरा देवकोटाले गर्नुभएको थियो।
0: कपिलवस्तुको यशोधरा गाउँपालिकाले स्वीकृत दरबन्दी बाहेकका सम्पूर्ण करार र ज्यालादारी कर्मचारीलाई एकैपटक हटाउने निर्णय गरेपछि पीड़ित कर्मचारीहरूले तीव्र आपत्ति जनाएका छन्। वर्षौंदेखि सेवा गरिरहेका कर्मचारीहरूलाई कुनै विकल्प र पूर्व सूचना बिना अचानक निकाल्न लागेको भन्दै उनीहरू आक्रोशित बनेका हुन्। गाउँपालिकाले बिहिबार ज्येष्ठ 29 गते एउटा सार्वजनिक पत्र जारी गर्दै आगामी 2083 असार 1 गतेदेखि लागू हुने गरी दरबन्दी बाहेकका सबै करार तथा ज्यालादारी कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय गरेको थियो। गाउँपालिकाको यो एकपक्षीय निर्णयले थुप्रै कर्मचारीहरूको रोजी रोटी खोसिने भएपछि उनीहरू माझ तीव्र आक्रोश र असन्तुष्टि चुलिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटोलको निर्देशनका कारण यो कदम चाल्नु परेको हो। अख्तियार
1: को कार्यालय पोटेवलले गत 2082 चैत्र 30 गते दरबन्दी बाहेकका कर्मचारीका सम्बन्धमा निर्णय कार्यान्वयन गर्न गाउँपालिकालाई पत्र पठाएको थियो। सही निर्देशनको आधारमा गत जेठ 13 गते बसेको यस धरा गाउँपालिकाको 16 गाउँसभाको बैठक 17 गाउँ सभाको बैठकले दरबन्दी बाहेकका कर्मचारीहरूको सेवा थप नगर्ने औपचारिक निर्णय गरेको हो। गाउँपालिकाको यो निर्णयबाट मातहतका धेरै क्षेत्रहरू प्रभावित हुने भएका छन्। गाउँपालिका अन्तर्गतका सबै उडा कार्यालयहरू पालिकाभित्रका सबै स्वास्थ्य चौकीहरू यशोधर आधारभूत अस्पताल लगायतका निकायमा कार्यरत सिकिर दरबन्दी बाहेकका कर्मचारीहरू हट्नेछन्। सामूहिक रूपमा प्राविधिक प्रशासनिक कर्मचारी हटाउँदा गाउँपालिकाको दैनिक प्रशासनिक कामकाज र विशेष गरी स्वास्थ्य सेवा ठप्प हुन सक्ने भन्दै स्थानीय नागरिकहरूले समेत चिन्ता व्यक्त गर्न थालेका छन्। उता पीड़ित कर्मचारीहरूले भने श्रम अधिकारको स्थापित मान्यता विपरीत आफूहरूलाई सड़कमा ल्याउन लागि भन्दै आपत्ति जनाएका छन्।
6: कपिलवस्तुको शिवराज नगरपालिका 10 लालपुरमा विद्यालयबाट घर फर्किँदै गरेकी एक किशोरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढ़ाएको छ। प्रहरीका अनुसार मिति 2083 जेठ 28 गते बिहान करिब 11:30 बजे विद्यालयबाट छुट्टी भई घरतर्फ फर्किने क्रममा मोटरसाइकलमा आएका तीनजनाले बाटोमा मोटरसाइकल रोकी किशोरीलाई जिस्काउने तथा अभद्र व्यवहार गरेको भन्दै पीड़ित पक्षले उजुरी दिएको हो। उजुरीका आधारमा शिवराज नगरपालिका 8 लुहरौला निवासी 25 वर्षीय आलम मुसलमान, 25 वर्षीय मह आलम गद्दी र 25 वर्षीय अतहार मुसलमान विरूद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। आरोपित मध्ये मह अलाम गद्दीलाई प्रहरीले पक्राउ गरी आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाएको छ भने अन्य आरोपितहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ। स्थानीयवासीले विद्यालय जाने आउने विद्यार्थीहरूको सुरक्षामा विशेष ध्यान दिन तथा दोषीमाथि कानून बमोजिम कार्यवाही गर्न माग गरेका छन्। प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गरी कानूनी कार्यवाही अगाडि बढ़ाइने जनाएको छ। प्रहरीले जनाएको छ आरोपित मध्ये मह अलाम गद्दीलाई प्रहरीले पक्राउ गरी आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाएको छ भने अन्य आरोपितहरूको खोजी तथा घटनाबारे

0: भएको आरोपमा चार पाकिस्तानी नागरिक पूर्व पक्षका लागि थुनामा गएका छन्। पूर्वी नेपाल हुँदै कपिलवस्तु आएर शिवराज नगरपालिकाको चन्द्रवटामा पक्राउ परेका दुई महिला र काठमाडौँबाट पक्राउ परेका उनका दुई पुरूषलाई कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले बिहिबार पूर्वपक्ष थुनामा पठाउने आदेश गरेको हो। थुनामा जानेमा पाकिस्तानी नागरिक 21 वर्षीय बेबी कसुलुम र 37 वर्षीय सर्वना सवाना रहेका छन्। त्यस्तै राहदानी नम्बर यूएस 1848071 भएका बेबी कसुलमका श्रीमान 23 वर्षीय इफान अली र राहदानी नम्बर 1Q59881003 भएका सर्वाना सवानका श्रीमान 41 वर्षीय सफिउर रहमान पनि थुनामा गएका छन्। त्यस्तै उनीहरूको मुद्दा मिलाएर सफाई दिने भन्दै बिचौलियाको काम गरेको आरोपमा पक्राउ परेका कास्की पोखराका सोमलाल सुवेदीलाई पनि थुना पठाइएको छ। पाँचजनालाई संगठित अपराध र डाका चोरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी रिपेन्द्र कुमार सिंहले बताउनुभयो।
1: कपिलवस्तुको आधारभूत तहका लागि साक्षरता शिविरका सम्बन्धी 5 दिने प्रशिक्षण तालिम तौलिहावामा शुरू भएको छ। शिक्षा तालिम केन्द्र लुम्बिनी प्रदेशको आयोजनामा रूम टू रीड र पीस नेपालको सहयोग शिक्षा विकास तथा समन्वयका कपिलवस्तुको समन्वयमा तालिम शुरू भएको हो। तालिममा सहभागी 15 जना तयार हुने प्रशिक्षकले कपिल वस्तुको 3 पालिकामा रहेका 82 विद्यालयका कक्षा 1 पढ़ाउने शिक्षकलाई तालिम प्रदान गर्ने संस्थाका कर्मचारी निर्देशक मणि प्रसाद गैरेले बताउनु भएको छ। तालिम उद्घाटन सत्रमा शिक्षा विकास तथा समन्वय इकाई कपिल वस्तुका प्रमुख माधव बन्जाडेले शिक्षा राज्यकै प्राथमिकतामा परेको क्षेत्र रहेको भन्दै तालिमले प्रभावकारी र गुणस्तरीय शिक्षा तथा सिकाई उपलब्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले लागू भएको नमूना शिक्षा कार्यक्रमले आगामी दिनमा शिक्षा विकास को खाका कोर्ने बताउनुभयो। उहाँले इकाईले कार्यक्रमका लागि सहकार्य र समन्वय गर्ने स्पष्ट पार्नुभएको छ। तालिम केन्द्रका प्रमुख हिमलाल खनालले रूम टू रीड कार्यक्रमले शिक्षकहरूको सिकाईको विकास हुने जसले गर्दा प्रारम्भिक विद्यालयमा भर्ना भएका कक्षा प्राविमा पढ्ने विद्यार्थी सिकाई समेत प्रभावकारी हुने बताउनुभयो। उहाँले केन्द्रका 5 प्रशिक्षकले सहजीकरण गर्ने बताउनु भएको छ। उद्घाटन सत्र केन्द्रका प्रमुख हिमलाल खनालको अध्यक्षतामा सम्पन्न भएको हो। आतिथ्यतामा शुरू तालिममा कपिलवस्तु बुद्धभूमि र शिवराज नगरपालिकाका विज्ञ शिक्षकहरूको सहभागिता रहेको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदमा 6 जनाले उम्मेद्वारी दर्ता गरेका छन्। दाङमा जारी अधिवेशनमा प्रदेशको नेतृत्वका लागि प्रदेश उपसभापति शालिकराम किमिरे, केन्द्रीय संगठन विभाग सदस्य गोपाल किमिरे, केन्द्रीय विभाग सदस्य मधुप्रसाद अर्याल, केन्द्रीय विभाग सदस्य गणेश पौडेल, प्रतिनिधि सभाकी समानुपातिक सांसद मंजु गेवाली भूषाल र बाँकीका डाक्टर राजकुमार सुवेदीले उम्मेद्वारी दर्ता गराएका छन्। शालिकराम किमिरे रासोपा स्थापनाकालदेखि पार्टीमा प्रदेश सदस्य कोषाध्यक्ष हुँदै उपसभापति हुनुभएको हो। मधु अर्याल रूपन्देही 3 क्षेत्रीय सभापति रहनुभएको थियो। उहाँ रूपन्देही 3 उपचुनावका लागि 9 जना प्रारम्भिक उम्मेद्वारमा छनौट हुनुभएको थियो। उहाँ मन्टेश्वरी स्कूल संचालक र मन्टेश्वरी सामानका विक्रेता व्यवसायी समेत रहनुभएको छ। गणेश पौडेल 2079 संघीय संसद चुनावमा रूपन्देही 2 उम्मेद्वार रहनुभएको थियो। उहाँ विभिन्न वामपन्थी दलहरू परिवर्तन गर्दै रासपा प्रवेश गर्नुभएको थियो। मंजु भूषाल समानुपातिक संघीय सांसद हुनुहुन्छ। निर्माण व्यवसायी समेत रहनुभएकी उहाँ विगतमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एमाले हुँदै 2082 सालमा रासपा प्रवेश गर्नुभएको हो। गोपाल घिमिरे गत फागुन 21 गते को चुनावमा रूपन्देही 2 प्रतिनिधि सभा सदस्य उम्मेद्वारका आकांक्षी रहनुभएको थियो। तर सुलभ खरेलले टिकट पाउनुभएको थियो। सहमतिमा सभापति हुन चाहनुभएका

0: पहाड़का प्रदेश सभापति देवराज पाठकले उम्मेद्वारी नदिएपछि अब अन्य आकांक्षा बीच सहमतिको सम्भावना क्षीण रहेकाले चुनावबाट नेतृत्व चयन हुने निश्चित जस्तै बनेको अधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिनुभएको छ। अधिवेशनमा करिब 843 जना प्रतिनिधि मतदाता रहेका छन्। प्रदेश अधिवेशनमा प्रदेश समिति, प्रदेशका जिल्ला समिति, प्रदेश समिति माथिका, प्रदेशभित्रका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य विभागका पदाधिकारी र सदस्य निर्वाचन क्षेत्रीय समिति संयोजक र सहसंयोजक, स्थानीय तहका सभापति सबै र महानगरबाट 4, उपमहानगरबाट 3, नगरपालिकाबाट 2 र गाउँपालिकाको 1 जना, पालिका समितिबाट मनोनित भएर आएका प्रतिनिधि मतदाता रहेका छन्।
1: दाङको कालाकाटे सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गर्दै गर्दा बालुवाले पुरिदा एकजना मजदूरको मृत्यु भएको छ। मृत्यु हुनेमा गडबा गाउँपालिका दुई निवासी 45 वर्षीय लालमणी यादवको मृत्यु भएको जिल्ला प्रहरीकारले दाङका सूचना अधिकारी एवं प्रहरी नायक उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। बज्रगुरु कान्छा राम जेबी कन्स्ट्रक्सन प्रणालीले सञ्चालन गरेको अलकत्रा बिटुमेन बनाउने प्लान्टमा यादव काम गरिरहेका बेला जेसीबी चालकले बालुवा खन्याउँदा गम्भीर घाइते हुनुभएको थियो। प्रहरी नायक उपरीक्षक डाक्टर केसीका अनुसार इलाका प्रहरी कार्यालय गडबाको टोलीले तत्काल उद्धार गरी उपचारका लागि लमई अस्पताल पुर्याएको थियो। अस्पतालमा चिकित्सकहरूले उहाँलाई मृत घोषणा गरेका थिए। घटनापछि जेसीबी र चालक अनिल कुमार थारूलाई इलाका प्रहरी कार्यालय गडबाले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबाट थप अनुसन्धान भइरहेको जनाएको छ।
0: दाङमा सुनसहित दुईजना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा राजपुर गाउँपालिका 7, सुनपतरी नाका बस्ने 40 वर्षीय रूपलाल गिरी र रूकुम बाँसीकोट गाउँपालिका 6 का 22 वर्षीय दिलीप परियार रहेका छन्। प्रहरीले उनीहरूको साथबाट 214.500 ग्राम तौल सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। प्रहरी नायब उपरीक्षक डाक्टर केसीका अनुसार गिरीले भारतबाट सुन नेपाल ल्याएको र परियार खरिद गर्ने व्यक्ति रहेका छन्। उक्त धातुको हालको बजार मूल्य करिब 52,74,000 रूपियाँ बराबर रहेको अनुमान गरिएको छ। उनीहरूलाई लम्बही नगरपालिका 9 अमिलिया स्थित नमस्ते होटलबाट जेठ 29 गते पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो।

0: जिल्लाका विभिन्न पालिकामा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोग विहीन रहेका छन्। भौतिक संरचना र प्राविधिक अभाव हुँदा दात्री निकाय र नेपाल सरकारबाट प्राप्त मेसिन प्रयोगमा आउन सकेका छैनन्। नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलीखेलले बर्दघाट नगरपालिका वडा नम्बर 14 सहित स्मृति अदालतलाई 2081 सालमा उपलब्ध गराएको 1,20,00,000 रूपियाँ बराबरका 6 डायलिसिस मेसिन प्रयोगविहीन भएका हुन्। आर्थिक अभाव र संचालन संरचना नभएकाले मेसिन प्रयोगविहीन भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डीबी बहादुर थापाले जानकारी दिनुभएको छ। त्यसै गरी बुटोलको मोटो अस्पताल केही महिना अघि सुनवल नगरपालिकाले उपलब्ध गराएको 8.5 करोड़ रूपियाँ बराबरको 5 डायलिसिस मेसिन पनि प्रयोगविहीन भएका छन्। नगरको आफ्नै अस्पताल सञ्चालनमा नआएकाले मेसिन सञ्चालन हुन नसकेको मेयर विमला अर्यालले बताउनु भएको छ। रामग्राममा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालका 5 डायलिसिस मेसिनले दैनिक 17 बिरामीलाई सेवा दिँदै आएका छन्। बिरामीको चाप बढ़ी भएकाले सेवा नपाउने बिरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ।
1: बुटवल नारायणगढ़ सड़क खण्ड अन्तर्गत नवलपुर खण्डमा जेब्रा क्रस निर्माणको काम भइरहेको छ। सड़क सुरक्षा सुदृढ़ बनाउने तथा पैदल यात्रीलाई सुरक्षित रूपमा सड़क वारपार गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले जेब्रा क्रस निर्माणको काम अघि बढ़ाइएको हो। आज कावासोती नगरपालिकाको विभिन्न चोक तथा बाटो क्रस गर्न बनाइएका स्थानहरूमा जेब्रा क्रस निर्माण गर्ने कार्य गरिएको छ। सड़क निर्माण कार्य अन्तिम चरणमा पुगेको हुँदा आयोजनाले सड़क सुरक्षा सम्बन्धी विभिन्न संकेत चिन्ह राख्ने कामलाई पनि धमाधम अगाडि बढ़ाएको छ।
0: पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदी नियन्त्रणका लागि शुरू गरिएको तटबन्ध नियन्त्रण कार्य भारतीय पक्षको अवरोधका कारण प्रभावित बनेको छ। बाढ़ी तथा कटानको उच्च जोखिम रहेको क्षेत्रमा थप तटबन्ध निर्माण गर्ने तयारी भए पनि काम अगाडि बढ़न नसकेको बताइएको छ। सुस्ता गाउँपालिका 5 स्थित नारायणी नदी पारीको ऐतिहासिक भूमि सुस्तामा गत चैत्र महिनादेखि नदी नियन्त्रण तथा तटबन्ध निर्माणको काम भइरहेको छ। सिंचाई विभाग अन्तर्गतको सिंचाई तथा जलस्रोत व्यवस्थापन कार्यालय चितवनले करिब 12 करोड़ रूपियाँ लागतमा झण्डै 1 किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरिरहेको छ। तर थप 132 मिटर क्षेत्रमा निर्माण गर्न लागि तटबन्धको काम भने रोकिएको छ।
1: गुल्मीको कालीगण्डकी गाउँपालिकाले व्यावसायिक फलफूल खेती विस्तारका लागि बिरूवा वितरण गर्ने भएको छ। यस गाउँपालिका चालू आर्थिक वर्ष 2082-83 वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत फलफूलका बिरूवा वितरण गर्न प्रस्ताव आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद मरासिनीले जानकारी दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत मरासिनीका अनुसार पालिकाभित्र व्यावसायिक रूपमा फलफूल खेती सञ्चालन गर्न इच्छुक कृषक समूह कृषि सहकारी निजी फार्म तथा उद्यमी कृषकहरूले आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। कृषकहरूको माग अनुसार सुन्तला कागती कफी आप लिची अवकाडो र टिमुर लगायतका फलफूलका बिरूवाका लागि माग प्रस्ताव पेश गर्न आग्रह गरिएको छ।

0: यिनी खबर सँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। पत्रकारका लागि नगरपालिकाले वर्षेनी 50 लाख बजेट विनियोजन गर्दै आएको नगर प्रमुख कार्यालयको कथन। बाढगंगामा संचारकर्मी यसोधरा गाउँपालिकाको निर्णय विरूद्ध कर्मचारी आक्रोशित, करार र ज्यालादारी कर्मचारी एकैपटक हटाइदै। शिवराजमा किशोरीमाथि अभद्र व्यवहार गरेको आरोपमा 3 जना पक्राउ, घटनाको निष्पक्ष अनुसन्धान गरी कानूनी कार्यवाही अगाडि बढ़ाइने। राष्ट्रपतिको प्रथम लुम्बिनी प्रदेश अधिवेशन, सभापति पदमा 6 जनाको उम्मेद्वारी, चुनावबाट नेतृत्व चयन हुने निश्चित। दिउखुरीमा जेसीबीले बालुवा खन्याउँदा पुरिएर 1 जनाको मृत्यु, घटनाबारे थप अनुसन्धान जारी। र नवलपरासीमा करोड़ मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन, बिरामी उपचारका लागि जिल्ला बाहिर जान बाध्य। हवस् एफएम ब्यान्डको 99.6 मेगाहर्जसँगै वेबसाइट www.budhavaj.com, हाम्रो पात्र बुधावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुधावाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने जगतलाई धन्यवाद दिँदै सुबार स्मृति विदा हुन्छौ। नमस्कार।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
3: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ, लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डढेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघरसम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डढेलो लगाउने व्यक्तिलाई 3 वर्ष।
5: शीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। काभ्रे बस दुर्घटनाको छानबिन गर्न समिति गठन। बाजुराको धुलाचोर सड़क खण्ड 3 दिनपछि सञ्चालनमा। रेसुङ्गामा खुला रूपमा माछा, मासु र दुग्धजन्य पदार्थ ढुवानी गरे कार्यवाही हुने।
6: अहिले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमन पनि गएका थियौं।
5: 11 वर्षपछि औषधिको मूल्य समायोजनको बहस पुनः शुरू। मूल्य समायोजनका लागि अध्ययन र नयाँ नीति निर्माण गर्दै सरकार। औद्योगिक क्षेत्रको भाडा 700% बढ़ाएको उद्योगीको आरोप। माग पूरा नभए उद्योग बन्दको चेतावनी।
7: सरकारले हामी छुन्छौं कार्यवाही गर्छौं भने जुन तरिकाले अगाडि बढ्नुभएको छ त्यो गैर कानूनी हो। त्यो तरिकाले यदि उहाँहरू अगाडि बढ्न खोज्नुभयो भने हामी सम्पूर्ण उद्योगहरू बन्द गरिदिन्छौं।
5: कांग्रेसमा देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद गर्न शीर्ष नेताहरूलाई उपसभापति शर्माको आग्रह। एमाले पुनर्गठन अभियानमा प्रदेश स्तरबाट सुझाव संकलन शुरू।
8: अनि अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा तल नेता साथीहरूको कुराकानी राय परामर्श सुन्नलाई हो यो।
5: र फिफा विश्वकप 2026 आज राति कतार र स्विजरल्याण्ड, भोलि बिहान ब्राजिल र मोरक्को खेल हुँदै।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: कृत्रिम बुद्धिमत्ता एआई को प्रयोग तीव्र रूपमा बढ़दै जाँदा यसले जीवनलाई सहज बनाएको छ, तर साथसाथै गोपनीयता, रोजगारी र गलत सूचना जस्ता चुनौती पनि बढ़िरहेका छन्। डीप फेक र साइबर अपराध जस्ता जोखिमले समाजमा नयाँ समस्या थपेका छन्। त्यसैले एआई को जिम्मेवार र सुरक्षित प्रयोगका लागि स्पष्ट कानूनी तथा नैतिक नियमन आवश्यक छ। प्रविधिको विकाससँगै मानव हितलाई प्राथमिकतामा राख्दै सन्तुलित नीति निर्माण आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
10: गुल्मीको रेसुङ्गा नगरपालिकाले माछा, मासु, दूध, दही लगायत खाद्य तथा दुग्ध जन्य पदार्थ खुला रूपमा ढुवानी गर्न रोक लगाएको छ। नगरपालिकाले सूचना जारी गर्दै वत्सालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा खाद्यजन्य वस्तुहरू सामान्य प्लास्टिकमा राखी, झुण्डाइएर खुल्ला रूपमा अस्वस्थकर तरिकाले ओसार पसार गर्ने गरिएको गुनासो बढ़ेकाले यस्ता गतिविधि नगर्न निर्देशन दिएको जनाएको छ। सीआईएनसँग कुरा गर्दै नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले सूचनाको अभिज्ञा गर्दै खुला, असुरक्षित वा अस्वस्थकर ढंगले खाद्य सामग्री ओसार पसार गरेको पाइएमा आवश्यक अनुगमन गरी प्रचलित कानून बमोजिम, जरिवाना, वस्तु जफत तथा अन्य कानूनी कार्यवाही गरिने चेतावनी दिनुभयो।
6: नागरिकहरूको व्यापक जनगुनासो पनि थियो यो विषयमा। वत्सालादेखि अब जहाँ मासु काटिन्छ त्यहाँदेखि बिक्री केन्द्रसम्म मासु ढुवानी गर्ने क्रममा चाहिँ व्यापारीहरूले सामान्य प्लास्टिक जन्य त्यो झोलामा मासु देखाउँदै तपाईँको त्यो रगत पनि चुहाउँदै अनि बाइकमा झुन्ड्याएर लिएर गएको अवस्था छ। यसले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमन पनि गएका थियौँ। त्यो यता कता त्यस्तो गुनासो चाहिँ सही हो भन्ने खालको पनि पुष्टि हुन आएको हुँदा हामीले चाहिँ एउटा सूचना प्रकाशन गरेरै यसरी सचेत गराउनु पर्छ।
10: नगरपालिकाले अब यस्ता सामग्री ढुवानी गर्दा अनिवार्य रूपमा सफा, सुरक्षित, चुहावट नहुने र पूर्ण रूपमा ढाकिएको कन्टेनर वा उपयुक्त प्याकेजिङ प्रयोग गर्नुपर्ने जनाएको छ। काभ्रेप्लाञ्चोको नवबुद्ध नगरपालिकामा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन नेपाल प्रहरीले 6 सदस्यीय छानबिन समिति गठन गरेको छ। बनेपाबाट रोशीतर्फ जाँदै गरेको बस अनियन्त्रित भई करिब 300 मिटर तल खस्दा 8 जनाको घटनास्थलमै मृत्यु भएको थियो भने 16 जना घाइते भएका छन्। घाइतेहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई दुर्घटनाको वास्तविक कारण र जिम्मेवार पक्ष पहिचान गरी 7 दिनभित्र प्रतिवेदन बुझाउने निर्देशन दिएको छ। प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका सबै 8 जनाको पहिचान खुलिसकेको छ र थप घटनाबारे अनुसन्धान जारी रहेको छ। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रको भाडा 700% सम्म बढ़ाइएको भन्दै सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति जनाएको छ। महासंघका अध्यक्ष एजाज अलामले भाडा वृद्धि र बक्यौता रकम तिर्न दिएको 7 दिने सूचनाले देशभरका करिब 700 उद्योग संकटमा पर्ने र हजारौं श्रमिक रोजगारी जोखिममा पर्ने बताउनुभयो। उद्योगहरूका अनुसार भाडा वृद्धि सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा उद्योगहरूको नाम सार्वजनिक गर्दै रकम असुल्न खोजिरहेको छ। महासंघले दुवै पक्षले दायर गरेको पुनरावलोकनका मुद्दा फिर्ता लिएर अदालतको पुरानो फैसला कार्यान्वयन गर्न आग्रह गरेको छ। माग अनुसार नभए देशभरका उद्योग बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी महासंघले दिएको सीआईएमसँग कुरा गर्दै इजाज आलमले भन्नुभयो,
7: हामीले पहिलाको 30,000 छौँ, पछिको भाडा हामी तिर्न तयार छौँ, त्यो अनुरूपले जाउँ। तर उहाँहरूको भनाइ के भने 75 बढेको भाडा तिर्नुहोस् भन्नुहुन्छ। अब सर्वोच्चले गरिसकेको फैसला पनि नमान्ने हो भने कानूनी राज्यमा के मान्ने त? त्यसले गर्दा कानूनको विज्ञहरूको भनाइ अनुसार अन्तिम फैसला आइसकेपछि त्यसलाई यदि तपाईँले अथवा कसैले पनि चित्त नबुझेर फेरि पनि पुनरावलोकनको लागि गए तापनि त्यो निर्णय तत्काललाई मानेर जानुपर्ने हुन्छ र पछि यदि अर्को निर्णय आयो भने त्यसलाई पनि फेरि मान्नुपर्ने हुन्छ भनाइयो। हामीले त्यति मात्रै अहिले भनिरहेका छौँ। र अर्को पाटो औद्योगिक क्षेत्रको व्यवस्थापनको भाडाको पैसा बाँकी हो, सरकारको कुनै कर अथवा अन्य भ्याटको कुनै पैसा बाँकी होइन। र सरकारले हामी छुन्छौँ कार्वाही गर्छौँ भनेर जुन तरिकाले अगाडि बढ्नुपर्छ त्यो गैर कानुनी हो। त्यो तरिकाले यदि उहाँहरू अगाडि बढ्न खोज्नुभयो भने हामी सम्पूर्ण उद्योगहरू बन्द गरिदिन्छौँ।
10: नेपालमा 11 वर्षदेखि रोकिएका औषधिको मूल्य समायोजन फेरि चर्चामा आएको छ। औषधि उत्पादकहरूले उत्पादन लागत, कच्चा पदार्थ, ढुवानी खर्च र डलर विनिमय दर बढेकाले मूल्य पुनरावलोकन आवश्यक भएको बताएका छन्। उपभोक्ताहरूले भने मूल्य वृद्धिले उपचार खर्च बढ्ने चिन्ता व्यक्त गरेको छ। नेपालमा औषधिको मूल्य निर्धारण र नियमनको जिम्मेवारी औषधि व्यवस्था विभाग अन्तर्गत रहेको छ। विज्ञहरूको सुझाव अनुसार औषधिको मूल्य प्रत्येक 2 वर्षमा पुनरावलोकन गर्नुपर्ने, छुट्टै मूल्य निर्धारण षड्यन्त्र बनाउनुपर्ने र अत्यावश्यक औषधिमा विशेष मूल्य नियन्त्रण लागू गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद आवश्यक रहेको भन्दै 5 शीर्ष नेतालाई ध्यान आकर्षण पत्र पठाउनु भएको छ। शर्माले शीर्ष नेताहरू शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला र शशांक कोइरालालाई सम्बोधन गर्दै आफूले अघि सारेको 7 बजे प्रस्तावमाथि छलफल गर्न आग्रह गर्नुभएको छ। उहाँका अनुसार जेठ 16 गते प्रस्तुत गरिएको प्रस्तावमाथि हालसम्म कुनै औपचारिक छलफल नभएको भन्दै चाँडै बैठक आयोजना गरी संवाद अघि बढ़ाउनुपर्ने आवश्यकता रहेको छ। शर्माले पार्टीभित्रको मतभेद समाधानको लोकतान्त्रिक उपाय भेटघाट संवाद र सहमति भएको उल्लेख गर्दै आवेगभन्दा माथि उठेर प्रस्तावको अध्ययन र छलफल गर्न शीर्ष नेताहरूलाई आग्रह गर्नुभएको हो। कांग्रेसभित्र आन्तरिक एकता र संवादलाई बलियो बनाउन उनले सकारात्मक जवाबको अपेक्षा गरेको बताएका छन्। नेकपा एमाले पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि प्रदेश स्तरबाट सुझाव संकलन अभियान शुरू गरेको छ। पार्टीका अनुसार प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै संगठनलाई थप प्रभावकारी बनाउन उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा 15 सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलले आज बागमती प्रदेशबाट सुझाव संकलन अभियान शुरू गरेको छ। आगामी असार महिनाभर विभिन्न प्रदेशमा भेला आयोजना गरी केन्द्रीय प्रदेश र जिल्ला तहका नेताहरूबाट सुझाव लिइने नेता भानुभक्त ढकालले सीआईएम
8: अनि अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा अब तल नेता साथीहरूको कुराकानी राय परामर्श सुन्नलाई हो। यो प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म, प्रदेशका पदाधिकारीहरू र यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग एक दिने कार्यक्रम गर्छौं सबै प्रदेशमा जनसंगठनको सम्पर्कको, त्यसपछि विभाग र निकायहरूको पनि एक दिन गर्छौं।
10: कार्यदलले जनसंगठन विभाग प्रमुख तथा पार्टीका विभिन्न निकायसँग पनि छलफल गरी सुझाव संकलन गर्ने जनाएको छ। संकलित सुझावका आधारमा पार्टी पुनर्गठन र रूपान्तरणका योजना तयार गरिने एमाले जनाएको छ। कर्णाली करिडोर अन्तर्गतको बाजुरा धुलाचौर सड़क खण्ड 3 दिनपछि सञ्चालनमा आएको छ। हुम्ला र बाजुराका बासिन्दा बीच रानीसेन क्षेत्रको सीमा स्वामित्वलाई लिएर विवाद भएपछि बाजुराको हिमाली युवा क्लबले बुधबार राति 10 बजेदेखि सड़क अवरूद्ध गरेको थियो। सड़क बन्द भएपछि हुम्लाबाट बाहिरिने र भित्रिने बस, ट्रक लगायत साना सवारी साधन गरी झण्डै 80 गाड़ी बीच बाटोमै रोकिएका थिए भने झण्डै 300 यात्रु अलपत्र परेका थिए। जिल्लाको स्थानीय प्रशासनको सक्रियतामा सड़क खुलाइएको बाजुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुरासैनीले जानकारी दिनुभयो। आज बिहान 8 बजेदेखि सड़क खुलेको हो। सड़क असार 2 गतेसम्मको लागि खुलाइएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुरासैनीले सीआईएनसँग बताउनुभयो।
11: 3 र 5 गते घटना घटेपछिको दोषीहरूलाई चाहिँ पक्राउ गर्नुपर्छ भन्ने उहाँहरूको माग थियो। त्यो अनि हालसम्म पनि पक्राउ नपरेको हुनाले चाहिँ त्यो पक्राउ गर्न दबाव दिनको लागि भनेर उहाँहरूले त्यहाँका स्थानीय बासिन्दाहरूले जुन धुलाचौर हिमाली गाउँपालिका स्थानीय बासिन्दाहरूले बन्द गरेका थिए सड़क मार्ग कर्णाली करिडोर। अनि अब हुन त पक्राउ त अहिलेसम्म भइसकेको छैन, तर उहाँहरूले चाहिँ अब हामीले पनि उहाँलाई बारम्बार यो यसरी राष्ट्रिय राजमार्ग यसो बन्द गर्न मिल्दैन भन्ने खालको कुराहरू गरेर राजेन्द्रसँग छलफल गरेर अनि यसलाई हटाउन धेरै आग्रह गर्यौं, धेरै अनुरोध गर्यौं, पहल गर्यौं, राजेन्द्र दलका व्यक्तिसँग बैठकमा छलफल गर्यौं। अनि अहिले चाहिँ उहाँहरूले त्यहाँका जस्तै अब हुम्लाका बासिन्दा त्यही बाटो हिँड्ने अनि अब दैनिक जनजीवन असर परेको अनि त्यसपछिबाट चाहिँ मानवीय संवेदनशीलतालाई ख्याल गर्दै अब 2 गतेसम्मको लागि चाहिँ अहिले खुल्ला गरेका छौ।
10: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 छनौट अन्तर्गत आज राति र भोलि बिहान 2 रोमाञ्चक खेल हुँदैछन्। समूह बी अन्तर्गत कतार र स्विजरल्याण्ड बीचको खेल नेपाली समय अनुसार राति 1:15 बजे शुरू हुनेछ। दुवै टोली जित निकाल्दै समूहमा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छन्। यस्तै समूह सी अन्तर्गत फुटबलको महाशक्ति मानिएको ब्राजिल र मोरक्को बीचको प्रतिस्पर्धा भोलि बिहान 1:45 बजे हुनेछ।
12: संतोषी रावल। दाङमा अपाङ्गता भएका महिला अचार बनाउँदै व्यवसायतर्फ उन्मुख।
13: के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए, धेरै खुसी लाग्यो भनौँ है। शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है।
12: तालिमले सिप आत्मविश्वास र रोजगारीको अवसर दिँदै रिपोर्ट सँगै युवाको रोजाई बन्दै सुगम संगीत तर कलाकारको जीविका कति सुरक्षित। विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालीसोर जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtyeye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घामनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चढ्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
12: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नेपालमा अपाङ्गता भएका व्यक्तिहरूमध्ये महिलाहरू अझै पनि शिक्षा, रोजगारी र आर्थिक अवसरबाट तुलनात्मक रूपमा बढ़ी वञ्चित हुने गरेका छन्। यस्तै चुनौतीबीच दाङको घोराहीमा सञ्चालन भइरहेको अचार बनाउने तालिमले अपाङ्गता भएका महिलाहरूलाई आत्मनिर्भर बन्ने नयाँ सम्भावना देखाएको छ।
17: कोराही उपमहानगरपालिका चौधकी 35 वर्षीय सुमन चौधरी शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ। दैनिक जीवनका धेरै चुनौतीका बीच उहाँ अहिले कोराही 15 स्थित अमृत टोलमा सञ्चालन भइरहेको 15 दिने अचार बनाउने तालिममा सहभागी हुनुभएको छ। सिप सिकेर आफ्नै खुट्टामा उभिने अवसर पाउँदा उहाँ उत्साहित हुनुहुन्छ।
13: अचार बनाउने तालिम भन्दाखेरि अब हामी घरमा त बनाउँछौ हुन त, तर यहाँ आउँदाखेरि म अलि छुट्टै किसिमको अनुभव पाए भनौँ होइन, अनि कसरी बनाउनु पर्ने रहेछ, कतिजनाको सहभागी हुनुपर्छ, के के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए, धेरै खुसी लाग्यो भनौँ है। शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है।
17: कोराही 15 केजी 27 वर्षीय कृष्ण केसीका अनुसार तालिमले अचार बनाउने विधि, सरसफाई, गुणस्तर कायम गर्ने तरिका तथा बजार व्यवस्थापन बारे जानकारी दिएको छ। सिप सँगै व्यवसाय सञ्चालनको आधार सिक्न पाउँदा उहाँ उत्साहित हुनुहुन्छ।
18: बाहिर देख्नेले यसले के गरी खान सक्छ र भन्ने एउटा त्यो देख्ने व्यक्तिलाई भन्दा हामी भोग्नेले चाहिँ यो गरेर खान सक्छौँ है भन्ने वातावरण एउटा मिलाइदिनु भएको छ। साङ्गालाई त एउटा तालिम दिँदा पछि सिकलाई धेरै गाह्रो हुन्छ। यो समयमा हाम्रो सुशीला म्यामले लगनशीलता लिएर आफ्नो सिकाइलाई आफ्नो शिक्षालाई हामीलाई दिनु भएको छ।
17: तालिमको अर्को विशेषता भनेको समावेशी सहभागिता हो। बोल्न र सुन्न नसक्ने महिलाहरूले पनि दोभाषीको सहयोग र प्रत्यक्ष अभ्यास मार्फत अचार बनाउने सिप सिकिरहेका छन्। कोराही 17 केजी सीता कुमारी चौधरी अवसर पाई अपाङ्गता भएका व्यक्तिले पनि सफल व्यवसाय सञ्चालन गर्न सक्ने बताउनुहुन्छ।
19: घर बनाउनु र म्यामले सिकाइदिएकोमा धेरै फरक छ, राम्रो सकिन्छ। अब एक्लै त होइन, अब साथीहरू सँगै एक्लै त सम्भव, पछि पछि एक्लै पनि गर्न सकिएला। सरकारले त अब हामी व्यवसाय गर्दाखेरि बिक्री पनि गरिदिन पर्यो, सहयोग पनि गर्न पर्यो, अब हामीसँग त अब धेरै पैसा पनि त हुँदैन नि त।
17: तालिमका प्रशिक्षक सुशीला थापाका अनुसार सहभागीहरू निकै सक्रिय र उत्साहित छन्। अपाङ्गता भएका महिलालाई आय आर्जनसँग जोड्न सकिए उनीहरूको जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको विश्वास छ।
20: अपाङ्गता भएका व्यक्तिहरूले पनि सिक्न पाउनु भएको छ, मैले सिकाउन पाए खुसी लागेको छ। उहाँहरूलाई चाहिँ साथ सपोर्ट हजुरहरूको सबैबाट सबै पछिले चाहिँ गरिदिनु होला र गरिदिनु पनि पर्छ भन्ने चाहिँ मेरो पनि सोच विचार चाहिँ रहेको छ। उहाँहरूले पनि यतिसम्म जिज्ञासा राख्नु गर्नु भनेको धेरै राम्रो।
17: विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रको आयोजनामा तथा अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल दाङको समन्वयमा सञ्चालन भइरहेको तालिममा विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूको सहभागिता रहेको छ। अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल दाङका अध्यक्ष देवका खनालले अपाङ्गता भएका महिलालाई राहत होइन सिप र उत्पादनसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो।
21: अपाङ्गता भएका महिला दिदी बहिनीहरू पछाडि परेको हुनाले सिप सिकौं आत्मनिर्भर बनाऊ भन्ने मूल नाराका साथ हामी अगाडि बढ्नेछौ भनेर एउटा हामीले सिप सिकेर ओरेर भोलि यही सिपलाई प्रयोगमा ल्यायौं भनेर भनेपछि भोलि रोजी रोटी यहीबाट नै हुन्छ। कतिपय कुराहरू अचार बनाउन त थाहा छ हामीलाई भनेर भन्ने कुरामा यो अचारको तालिम ल्याइसके पछाडि हो अचार भन्ने कुरो यस्तरी बन्दो रहेछ भन्ने सिक्नु भएको छ उहाँहरूले।
17: नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सहभागिता अझै न्यून रहेको अवस्थामा तालिमले उनीहरूलाई सिप आत्मविश्वास र रोजगारीको अवसर प्रदान गरिरहेका छन्। तर सिप सिकाएर मात्र पर्याप्त हुँदैन, उत्पादन बजारीकरण सहुलियत ऋण तथा व्यवसाय विस्तारका कार्यक्रमसँग जोड्न सके यस्ता प्रयास अझ प्रभावकारी बन्न सक्ने सहभागीहरू बताउँछन्। सुशीला ओली, सीआईएन रेडियो मध्यपश्चिम दाङ।
12: साझा खबरमा अब बाँकी खबर। पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67,01,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षका लागि वार्षिक विकास कार्यक्रम अन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि 50 करोड़ बजेट विनियोजन गरिएको छ। ग्वार्को 7 बाटो एकान्तकुना फ्लाइ ओभरका लागि 12,67,00,000 छुट्याइएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ। त्यसै गरी सुरुङ मार्ग विकास कार्यक्रमका लागि 3,77,80,000 बजेट छुट्याइएको छ। मन्त्रालयले टोखा सहरे गुर्जु भन्ज्याङ सुरुङ मार्गका लागि 11,48,000 बजेट विनियोजन गरेको छ। यस्तै विभिन्न प्रस्तावित सुरुङ मार्गहरूको सम्भाव्यता अध्ययनका लागि 1,90,000 बजेट छुट्याइएको छ। यस्तै सुर्खेतको भेरी नदीको वर्दियाको दानुवा तालसम्म सुरुङ मार्ग अध्ययनका लागि 5,60,000 बजेट विनियोजन गरिएको छ। दोलालघाट चरनावती सुरुङ मार्गका लागि 18,90,000 विनियोजन गरिएको छ भने हात्तीसार बबई सुरुङ मार्गका लागि 7,56,000 छुट्याइएको छ। आउने हप्ता देशका पहाड़ी र तराई भेगमा हल्का गर्मी बढ़ने सम्भावना रहेको मौसमविदले बताएका छन्। आउँदो बुधबार र बिहिबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा गर्मी बढ़ेर तातो दिन हुने सम्भावना समेत रहेको मौसमविदले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालका अनुसार कोशी प्रदेशमा बिहिबार समय केही ठाउँमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ। तराईको हकमा मधेस बागमती र गण्डकी प्रदेशमा मंगलबारभित्र थोरै ठाउँमा तथा बुधबारदेखि बिहिबारसम्म एक दुई ठाउँमा मध्यम पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो। यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार र शनिबार थोरै ठाउँमा तथा आइतबारदेखि बिहिबारसम्म एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। युवाको मन जित्दै नेपाली सुगम संगीत

0: धेरैले मन पराउनु भयो. त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड.
1: स्रष्टा र गायक आत्मनिर्भर बन्ने बाटोमा विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला. संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब शनिवारी विशेष. नेपाली सुगम संगीतप्रति युवा पुस्ताको आकर्षण तीव्र रूपमा बढ़दै गएको छ. आधुनिक प्रविधि, सामाजिक सञ्जाल र नयाँ पुस्ताका स्रष्टाहरूको आगमनले सुगम संगीतलाई नयाँ उचाइमा पुर्याएको छ. प्रेम, समाज र जीवनका यथार्थ भावनालाई सरल शैलीमा प्रस्तुत गर्ने भएकाले युवाहरू यस विधातर्फ बढ़ी आकर्षित भएका छन्. तर गायक र स्रष्टालाई आत्मनिर्भर बनाउन सकेको छ? साथी सन्तोष गन्धर्वले गायिका बुनु श्रेष्ठसँग यसै विषयमा कुराकानी गर्नुभएको छ.

0: 2054 सालमा रेडियो नेपालमा यहाँले गीत गाउनु भयो, यही गीत चाहिँ है शुभारम्भ यहाँको चाहिँ लोकगीतबाट भयो, तर अहिले चाहिँ यहाँको जडा चाहिँ ठ्याक्कै फरक छ। अहिले आधुनिक गीतमा अलिक बढी चाहिँ तपाईँको आवाज सुन्न पाइन्छ। यहाँले अहिले पछिल्लो समय यहाँको सोसियल मिडियामा हेर्यो भने पनि यहाँले आधुनिक गीतमा अलिक बढी चाहिँ आफ्नो आवाज दिएको पाइन्छ होइन। पछिल्लो समय चाहिँ यहाँले जुन धार समाइरहनु भएको छ आधुनिक गीतको होइन, कसरी आयो यो?
1: जब त्यो रेडियो नेपालको स्टेजबाट प्रोग्राममा गाइसकेर ओर्ले त्यो बेलामा मलाई यति धेरै गाउनको लागि अफर आएको थियो। नर्मल्ली मैले त्यो बेलामा 50-60 लोक दोहोरी गीतहरू गाएको छु, मलाई अहिले सम्झनामा पनि छैन यति धेरै गाएको छु कि गीतहरू। त्यसपछि चाहिँ यतिमै सीमित हुनुहुँदैन, अलिकति फराकिलो हुनुपर्छ होइन, नलेज भनेको सबै कुराको लिनुपर्छ भनेर ट्राई गरेको थिएँ कि मैले। अनि त्यसपछि सेकेन्ड चाहिँ मैले जिन्दगी सागर बीच भन्ने गाएँ कि, त्यो चाहिँ फेरि बिल्कुलै फरक, यता त्यो रातो माटो लोप भयो अनि जिन्दगी सागर बीच भन्ने त्यो बेलामा धेरै चर्चित गीत पनि हो, मेरो फर्स्ट आधुनिक फर्स्ट गीत हो त्यो चाहिँ। अनि त्यसपछि थिएन मेरो कोही भन्ने हाम्रो गोपालिन्दन सरको पनि गाएँ मैले, त्यो गीत अलिकति रिलिज चाहिँ भएको छैन, अहिले आएर अलिकति त्यसमा समस्याहरू भइराखेको छ, सायद पछि त्यो मिल्यो भने मेरो भोइसमा पनि म रिलिज गर्छु होला। त्यो गाउनु अगाडि, लोकगीत गाउनु अगाडि चाहिँ लोकगीतहरू खासै सुन्दिनँ थिएँ कि म, प्रायः अब गजलहरू नै सुन्थेँ, अनि जस्तै अरुणा लामा दिजुको, गोपालिन्दन सरको भयो, अनि मनपर्ने अब नारायण गोपाल सरको त भइनैहाल्यो होइन, अरुण थापा दाईको मेरो फेभरेट सिङ्गरहरू हुनुहुन्थ्यो, उहाँहरूको गीतहरू धेरै सुन्ने, धेरै आउँथ्यो पनि कि गाउनलाई, कहीँ साथीभाइ बस्दाखेरि लगाउन भन्दाखेरि फ्याटक गाउने पनि। त्यो हिसाबले मलाई जिन्दगी सागर बीच गाउन त्यस्तो कुनै गाह्रो नै भएन, जति बरु त्यो लोकदोहोरीमा मैले मेहनत गर्नु पर्यो, मलाई अलिकति त्यो भाकाहरू टिप्न गाह्रो भयो, त्यो आधुनिकमा त्यस्तो गाह्रो भयो।
0: कस्तो भन्दाखेरि अहिले चल्छ कि चल्दैन, या दर्शक श्रोताहरूले मन पराइदिनुहुन्छ कि पराइदिनुहुन्न भन्ने खालको एउटा मनमा त्रास बढ्दै जाँदा यहाँले त्यो गीत रेकर्ड गर्नुभयो होइन, त्यस पछाडिको प्रतिक्रिया सुनाउन कस्तो भयो?
1: अचम्मै लाग्यो मलाई, यति धेरै बज्यो रेडियोहरूमा होइन, यति धेरै फरमाइस आउने गीतहरू, त्यो यता लोकगीत त्यो रातो माटो पनि धेरै नै बज्यो त्यो बेलामा, पपुलरै थियो, अनि सँगसँगै फेरि यता आधुनिक ट्राई गरे, आधुनिकमा पनि त्यत्तिकै के राम्रो कि धेरैले मन पराउनु भयो। त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड अहिले पनि।

0: एकदमै धेरै मन छ नि आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौ न?
1: सर्जकहरूको गीतहरू त अनगिन्ती छन् धेरै। फ्याट भन्नुपर्दाखेरि मलाई हाम्रो अर्ण लामा दिजुको चौतारीमा बसेर रुन पाऊ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ। कहिले काहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन, यति छुन्छ कि त्यो गीतले।
0: सुन्न सक्छौ हामी?
1: हुन्छ हुन्छ, सानो टुक्रा हुन्छ।

बोनु श्रेष्ठ भनेर चिनिएको मेरो आफ्नै शब्द रचना र हाम्रो स्वर्गीय सुनिल बरदेवा दाईको कम्पोजमा एउटा गीत सुनाउनु मन छ। झिम झिम

0: काभ्रे बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। बाजुरा धुलाचोर सड़क खण्ड तीन दिनपछि सञ्चालनमा आएको छ। रेसुङ्गामा खुल्ला रूपमा माछा मासु र दुग्धजन्य पदार्थ धुवानी गरे कार्यवाही हुने भएको छ। एघार वर्षपछि औषधिको मूल्य समायोजनको बहस पुनः शुरू भएको छ। मूल्य समायोजनका लागि अध्ययन र नयाँ नीति निर्माण गर्दै सरकार औद्योगिक क्षेत्रको भाड़ा 700% बढ़ाएको उद्योगीको आरोप छ। माग पूरा नभए उद्योगको बन्दको चेतावनी दिइएको छ। र फिफा विश्वकप 2026 आज राति कतार र स्विजरल्याण्ड र भोलि बिहान ब्राजिल र मोरक्को खेल हुँदैछ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र,
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला साँझको 8 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। 10 वर्षे सशस्त्र द्वन्द्वको घाउ निको हुने बाटोमा प्रसन्न र बाबुराम मुछिएको मुद्दाको आदेशले पूर्व बाल लडाकुहरूमा खुशी। संक्रमणकालीन न्याय अनुसार प्रसन्न र बाबुराममाथि पनि अनुसन्धान गर्न बाटो खुल्यो।
1: तत्काल अनुसन्धान गर्न परेन, जेनरल प्रक्रियाबाट परेन, स्पेसिफिक त्यस्ता आयोगहरू गठन भइसक्यो है, तिनीहरू नै अनुसन्धान गरेर कार्यवाही अगाडि बढाउँछन् भन्ने नै हो।
2: अब यो जघन्य अपराधमा पर्यो कि, अब यो क्षमा हुने ऊ हुनेमा परेन। यो अब यो नर्मल केस जस्तो निवेदन लिने त्यत्तिकै भुल्ने बिर्सिने यो फर्काउने जस्तो भएन। त्यो भएर चाहिँ अब केही समय चाहिँ अब कानून बनाउनेतिर अब कानूनले कस्तो गर्छ त्यो छलफलको परिकार कसरी अगाडि बढ्छ अब त्यसमा हुने भयो।
0: परराष्ट्र मन्त्री खनाल भोलि चीन भ्रमणमा जाँदै द्विपक्षीय वार्ता हुने। सरकारी कार्यालयमा संयुक्त युवा सहकर्ता भर्ना गर्ने तयारी। कार्यविधिको मस्यौदामा सुझाव माग। 40,000 घुससहित भूमि प्रशासन मनाङका नासु कर्णेल रंगेहात पक्राउ। सुस्तामा भारतीय एसएसबीको हस्तक्षेप विरूद्ध काठमाडौँमा प्रदर्शन। साथमा प्रमुख खबर संक्षेप नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। अब राजनैतिक दलहरूले बाल बालिकालाई आफ्ना गतिविधिमा प्रयोग गरे मानवाधिकार उल्लंघनमा कार्यवाही हुने भएको छ। 10 वर्ष लामो सशस्त्र द्वन्दका क्रममा बाल बालिकालाई हतियार बोकाउन लगाएको विषयमा पनि कानूनी रूपमा छानबिनको बाटो खुलेको छ। सर्वोच्च अदालतको परमादेश अनुसार तत्कालीन माओवादी नेतृत्वमाथि संक्रमणकालीन न्याय प्रक्रिया मार्फत अनुसन्धान अगाडि बढ़ाउन सकिने भएको छ। तत्कालीन माओवादीका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड र डाक्टर बाबुराम भट्टराईमाथि छुट्टै कानून बनाएर अनुसन्धान गर्न बाटो खुलेको हो। पूर्व बाल सैन्य लेनिन विष्टले दायर गरेको रिटमा सर्वोच्च अदालतले प्रचण्ड र डाक्टर भट्टराईलाई तत्काल पक्राउ गर्ने वा फौजदारी अभियोजन गर्ने कुनै आदेश भने दिएको छैन। अदालतले यो विषय संक्रमणकालीन न्याय प्रक्रिया अर्थात सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग मार्फत नै अगाडि बढ़ाउनु पर्ने ठहर गरेको सर्वोच्च अदालतका सह रजिस्ट्रार अर्जुन प्रसाद कोइडाले नेपाली नेटवर्कलाई जानकारी दिनुभयो।
2: होइन, अहिले तत्कालै फौजदारी अभियोग लगाएर अनुसन्धान सम्बन्धी अब कानूनबाट गर्न अहिले पर्दैन। योसँग सम्बन्धित अब जुन किसिमको मुद्दाहरू उजुरीहरू सुन्नको लागि छुट्टै यसका विशेष त्यो आयोगहरू पनि गठन भएका छन्। त्यो आयोगले यसको आवश्यक कार्यवाही अगाडि बढाउने छ भन्ने हिसाबले अहिले छुट्टै फौजदारीबाट सामान्य जुन अधिकार प्रयोग गरेर अनुसन्धान गर्न परेन भन्ने हिसाबले आदेश भएको। तत्काल अनुसन्धान गर्न परेन, जेनरल प्रक्रियाबाट परेन, स्पेसिफिक त्यस्ता आयोगहरू गठन भइसकेका तिनीहरू नै अनुसन्धान गरेर कार्यवाही अगाडि बढाउँछन् भन्ने नै हो।
1: अब फौजदारी कार्यवाहीको माग गरे पनि तत्काल छुट्टै अभियोजन गर्न नपर्ने ठहर गर्ने
2: त्यही नै खास उहाँहरूले अहिले तत्कालै अहिले सामान्य क्षेत्राधिकार प्रयोग गरेर अनुसन्धान अगाडि बढाउने अभियोग लगाउने गर्न परेन भन्ने नै हो।
1: अदालतले निवेदक लेनिन विष्ट समेतको माग अनुसार प्रचण्ड र बाबुराम विरूद्ध युद्ध अपराधमा प्रत्यक्ष फौजदारी अभियोजन गर्न आदेश दिन अस्वीकार गर्दै संक्रमणकालीन न्याय संयन्त्रकै उपयोग गर्नुपर्ने उल्लेख गरेको छ। निवेदकहरूले आयोगमा उजुरी दिइसकेको र आयोगले जानकारी दिइसकेको उल्लेख गर्दै अदालतले यो विषयमा थप केही बोली रहनु नपर्ने स्पष्ट पारेको छ। रिट निवेदक लेनिन विष्टले भने फैसलापछि खुशी व्यक्त गर्नुभएको छ।
3: जुन द्वन्दको घाउलाई जसरी मलम लाउनु पर्ने थियो त्यसरी नलाइसके पछाडि जसरी विचल्ली बनाएर त्यो भटिकमा पनि भनिएको छ। यो त अहिले सरकारले अन्तर्राष्ट्रिय सन्धि सम्झौतालाई पालन नगरिकन जसरी विचल्ली बनाएको छ यसलाई चाँडै कार्यान्वयन गर्नु, क्षतिपूर्तिहरू दिनु, शिक्षा र स्वास्थ्यमा परेको असरलाई चाहिँ तत्कालै सम्बोधन गर्नु भन्ने कुराहरू पनि गरेको छ। अर्को चाहिँ यो अन्य देशहरूमा पनि यसले चाहिँ एउटा राम्रो खालको नजिर चाहिँ दिएको छ। नेपालमा त एकदम यो दुर्गामी प्रभाव चाहिँ पर्छ यसले, किन भन्दा अब उपरान्त कुनै पनि राजनीतिक दल अथवा कसैले पनि बालबालिकालाई झण्डा बोकाउने, राजनीतिक भाषणहरूमा प्रयोग गर्ने, हतियार बोकाउने त यो कल्पना पनि नगर्नको लागि चाहिँ स्पष्ट सन्देशहरू चाहिँ योले दिएको छ।
1: विष्टले यसअघि अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीमा पनि मुद्दा दायर गरेको बताउनु भएको छ। उहाँका अनुसार यो फैसलाले द्वन्दकालका बाल सैनिकहरूको दीर्घकालीन मागलाई केही हदसम्म सम्बोधन गरेको छ। वृहत शान्ति सम्झौताले यस्ता विषय समाधान गर्ने आधार तय गरिसकेको र शान्ति प्रक्रियासँग सम्बन्धित काम सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग मार्फत नै अगाडि बढ़ने उहाँले बताउनुभयो। सर्वोच्च अदालतको आदेश अनुसार संक्रमणकालीन न्याय प्रक्रियामा बाल सैन्यको मुद्दा समेट्ने बाटो खुलेको विष्टले बताउनुभयो।
3: एउटा स्वागत योग्य कदम हो र यो यसलाई अन्तर्राष्ट्रिय समुदायले पनि एउटा यो टीआरसी एक्टमा जसरी समेट्नु पर्थ्यो अब चाहिँ राम्रोसँग चाहिँ समेट्नको लागि बाटो खुलेको छ र सम्बोधन गर्ने बाटोहरू चाहिँ खुलेको छ भन्ने चाहिँ कुराहरू आएको छ। मलाई पर्सनली रूपमा पनि फोनमा कुराहरू गर्दाखेरि यो चाहिँ एउटा सर्वोच्च अदालतले गरेको यो ऐतिहासिक निर्णय भएको कारणले यो नजिर चाहिँ धेरै समयसम्मलाई अरू देशले पनि नजिरको रूपमा चाहिँ प्रयोग गर्न मिल्ने खालको एउटा भट्टिक चाहिँ आएको छ। यो
1: विष्टले अदालतमा रिट दायर गरेदेखि नै प्रचण्ड र भट्टराईले पुराना विषय कोट्याएर मुद्दा मामिलातिर गए देशलाई फेरि द्वन्दतर्फ धकेल्ने तर्क गर्दै आउनु भएको थियो। तर सर्वोच्च अदालतको आदेशले तत्काल पक्राउ पर्ने वा प्रत्यक्ष फौजदारी कार्यवाहीको अवस्थाबाट प्रसन्न र भट्टराईले उन्मुक्ति पाउनु भएको छ। रिट निवेदक विष्टले पनि आदेशलाई जीत वा हारका रूपमा नलिएको बताउनु भएको छ।
3: यो चाहिँ राम्रो छ, अब कोही कारवाही हुने र नहुनेले जित हारको चाहिँ निर्णय भन्दा पनि हाम्रो डिग्निटीमाथि जसरी प्रश्न उठिरहेको थियो त्यो अन्त्य भएको छ। जसरी हाम्रो पुनस्थापनाको लागि सरकारले चाहिँ प्याकेजहरू बनाउनु पर्ने थियो, सम्बोधन गर्ने कार्यक्रमहरू ल्याउनु पर्ने थियो र भविष्यका बालबालिकालाई द्वन्द्वमा प्रयोग हुनबाट रोक्नुपर्ने जुन सरकारको दायित्व थियो त्यो चाहिँ अब चाहिँ बाटो खुलेको छ। त्यो भएर चाहिँ एउटा समग्र नयाँ जेनेरेसनको पनि जित हो भन्ने लाग्छ।
1: अदालतले 18 वर्ष मुनिका बाल बालिकालाई सैन्य गतिविधिमा प्रयोग गर्ने कार्यलाई गम्भीर मानवाधिकार उल्लंघन मान्ने गरी कानून बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश पनि जारी गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले पूर्व बाल लडाकु लेनिन विष्ट र डाक्टर ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमाथि सुनवाई गर्दै सशस्त्र द्वन्द्वका क्रममा बाल सैनिकका रूपमा प्रयोग गरिएका व्यक्तिहरूलाई अयोग्य वा बहिर्गमित जस्ता अपमानजनक शब्द प्रयोग नगर्न सरकारलाई स्पष्ट निर्देशन दिएको छ। विष्टका अनुसार यो मुद्दा जघन्य अपराधसँग सम्बन्धित भएकाले अब क्षमा दिने वा फकाई फुलाई गरेर टार्ने अवस्था अन्त्य हुनुपर्ने सन्देश अदालतले दिएको छ।
3: अब यो जघन्य अपराधमा पर्यो कि, अब यो क्षमा हुने ऊ हुनेमा परेन। यो अब यो नर्मल केस जस्तो निवेदन लिने त्यत्तिकै भुल्ने बिर्सिने यो फकाउने जस्तो भएन। त्यो भएर चाहिँ अब केही समय चाहिँ अब कानून बनाउनेतिर अब कानूनले कस्तो गर्छ त्यो छलफलको तरिका कसरी अगाडि बढ्छ अब त्यसमा हुने भयो।
1: भनेको तपाईँहरूले क्षतिपूर्ति पाउने एउटा कुरो भयो, अर्को कुरो यो मानवाधिकार उल्लंघन अथवा जघन्य अपराधमा कारवाहीमा पर्ने पनि भए त्यसो भए।
3: हजुर हजुर, अब यो चाहिँ अब उहाँ कस्तो खालको चाहिँ आयुक्तहरू आउनुहुन्छ त्यसमा पनि भर पर्छ। त्यो भएर उहाँहरूले अब समग्र छलफलहरू अनुसन्धानहरू अगाडि बढाउनुहुन्छ होइन। त्यो भएर त्यो चाहिँ अब अदालतमा भएको विषय पनि भयो, अदालतले आदेश दिएपछि उहाँहरूले कार्यान्वयनमा जानुपर्छ भन्ने लाग्छ, त्योमा चाहिँ हामी विश्वस्त छौँ।
1: पूर्व बाल सैनिक लेनिन विष्टले आफूलाई बाल सैनिक बनाएर प्रसन्न र बाबुरामले युद्ध अपराध गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो, जसमा संक्षिप्त आदेश जारी भएको छ भने पूर्ण फैसला आउन बाँकी छ। दस वर्षे सशस्त्र द्वन्द्व समाप्त भएको दुई दशक नजिक पुग्दा समेत यसको धेरै घाउ र विवाद पूर्ण रूपमा समाधान हुन सकेका छैनन्। शान्ति प्रक्रिया शुरू भएदेखि नै संक्रमणकालीन न्यायका विषयहरू लामो समय अलमलमा परिएका बेला सर्वोच्च अदालतको पछिल्लो आदेशले द्वन्द्वकालीन घटनाको सत्य निरूपण, पीड़ितको न्याय र बाल सैनिक सम्बन्धी मुद्दालाई संस्थागत रूपमा सम्बोधन गर्ने दिशातर्फ प्रक्रिया अगाडि बढ़ने संकेत गरेको छ। देशमा दशक लामो सशस्त्र द्वन्द्वका घाउ अझै बाँकी रहेको यथार्थ पुनः उजागर भएको छ भने शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने प्रयासले अब नयाँ गति लिन सक्ने अपेक्षा गरिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री समीक्षा मोते।
4: परराष्ट्र मन्त्री सुशील खनाल सेनिया विदेश मन्त्री वाङेको निमन्त्रणामा भोलिदेखि चार दिने चीन भ्रमणमा जाँदै हुनुहुन्छ। भ्रमणका क्रममा बेजिङमा दुई देशबीचको सम्बन्ध सुदृढ़ बनाउने विषयमा द्विपक्षीय वार्ता हुने र मन्त्री खनालले त्यहाँ आयोजना हुने लगानी सम्मेलनलाई समेत सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँ असार 3 गते स्वदेश फर्कनुहुनेछ। सरकारले मुलुकभरका सरकारी कार्यालय र स्थानीय तहहरूमा सेवा प्रवाहलाई चुस्त र नागरिक मैत्री बनाउन ठूलो संख्यामा शिक्षित युवाहरू परिचालन गर्ने गृह कार्य शुरू गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाह सहजकर्ता परिचालन कार्यविधि 2083 मसौदा सार्वजनिक गर्दै सरकारवाला र आम नागरिकबाट सुझाव माग गरेको छ। यो कार्यविधि पारित भएमा देशभरका स्थानीय तह, वडा कार्यालय, प्रदेश र संघीय कार्यालयहरूमा प्रति निकाय बढ़ीमा दुई जनासम्म सहजकर्ता भर्ना गरिनेछ। यसरी नियुक्त हुने सहजकर्ताहरूले राजपत्रांकित तृतीय श्रेणी वा सहायक पाँचौ तहको शुरू तलब स्केलको 50% बराबरको रकम मासिक प्रोत्साहन पारिश्रमिकका रूपमा पाउनेछन्। मन्त्रालयले यस मस्यौदामाथि थप सुधारका लागि 7 दिनभित्र राय सुझाव पठाउन आह्वान गरेको छ। नेपाली कंग्रेस भित्र सुलिँदै गएको आन्तरिक विवाद र संवादहीनता अन्त्यका लागि उपसभापति विश्वप्रकाश शर्माले पार्टीका पाँच अग्रज नेताहरूलाई लिखित ध्यानाकर्षण पत्र पठाउनु भएको छ। आफूले अघि सारेको सात बुधे प्रस्तावमाथि हप्ता दिनसम्म पनि कुनै सुनवाई नभएपछि नेता शर्माले डाक्टर शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला र डाक्टर शशांक कोइरालालाई आज पत्र पठाउँदै तत्काल चिया गफ र छलफलका लागि आह्वान गर्नुभएको छ। नेपाली कंग्रेसको संस्थापन इतरपक्षले भने भोलि मोरङको विराटनगरमा विशेष भेला गर्ने भएको छ। पार्टीभित्र दबाव सिर्जना गर्न र गुटभन्दा माथि उठेर कंग्रेसलाई एकताबद्ध बनाउन भन्दै बुधे प्रस्तावमाथि हप्ता दिनसम्म पनि कुनै सुनवाई नभएपछि नेता शर्माले डाक्टर शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला र डाक्टर शशांक कोइरालालाई

0: मीरालाई कृष्ण प्रसाद सिठौला र विजय कुमार गच्छदारले सम्बोधन गर्ने कार्यक्रम छ। नेकपा एमाले पार्टी सुदृढीकरण शुद्धिकरण र रूपान्तरणका लागि प्रदेश स्तरबाट सुझाव संकलन कार्य आजदेखि काठमाण्डुबाट शुरू गरेको छ। उपाध्यक्ष राम बहादुर थापा बादलको संयोजकत्वमा गठित 15 सदस्य उच्च स्तरीय कार्यदलले बागमती प्रदेश कमिटिको समन्वयमा आजदेखि छलफल शुरू गरेको हो। पार्टीभित्र नेतृत्व परिवर्तनको माग उठिरहेका बेला अध्यक्ष केपी शर्मा ओली पनि निकै सक्रिय देखिनु भएको छ। एमाले सचिव महेश बस्नेतका अनुसार अध्यक्ष ओलीले भोलि अपरान्ह 4 बजे बागमती प्रदेशका केन्द्रीय सदस्य प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षहरूलाई छलफलका लागि भक्तपुरको गुण्डुमा बोलाउनु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कर्णेललाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ। अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले आज नियन्त्रणमा लिएको हो। जग्गा रोका गर्ने काममा सहजीकरण गरिदिने बहानामा कर्णेलले सेवाग्राहीसँग घुस मागेका थिए। सेवाग्राहीबाट लिएको 40,000 रूपियाँ घुस र स्रोत नखुलेको थप 21,070 रूपियाँ उनीबाट बरामद गरिएको छ। नवलपरासी पश्चिमको सुस्थामा भारतीय सीमा सुरक्षा बल एसएसबीले गरेको हस्तक्षेप विरूद्ध काठमाण्डुमा प्रदर्शन भएको छ। भारतीय सुरक्षाकर्मी शुक्रबार सुस्थाको थारूटोलमा प्रवेश गरेपछि आज नेकपा माओवादीले काठमाण्डुको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। प्रदर्शनकारीहरूले सीमा अतिक्रमण बन्द गर्न, सुस्थावासीलाई सम्मान दिन र देशको भौगोलिक अखण्डताको रक्षा गर्न माग गरेका छन्। यस्तै सीमा विवादका विषयमा विवादास्पद अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग समेत राखेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयले काभ्रेको नमबुद्ध स्थित बुच्छाकोटमा भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। काभ्रेका एसएसपी कमल थापाको संयोजकत्वमा आज 6 सदस्यीय छानबिन समिति गठन गरिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार उक्त समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न समय सीमा तोकिएको छ। हिजो भएको बस दुर्घटनामा 8 जनाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते 16 जनाको धुलीखेल अस्पतालमा उपचार जारी छ। सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित भएको छ। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कमल बहादुर शाहले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएपछि बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रम पारित भएसँगै सुदूरपश्चिम प्रदेश सरकारले आगामी 18 गते बजेट ल्याउने अन्तिम तयारी गरिरहेको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरानबीचको सम्भावित शान्ति सम्झौता आगामी 24 घण्टाभित्र फाइनल हुने दावी गरेका छन्। उनले आज साँझ सामाजिक सञ्जाल एक्स मार्फत सम्झौता टुंगिए लगत्तै तुरन्तै विद्युतीय हस्ताक्षर हुने र अर्को हप्ता प्राविधिक वार्ता शुरू हुने बताएका छन्। प्रधानमन्त्री शरीफले पहिले भन्दा शान्ति सम्झौताको नजिक पुगेको बताएका छन्। र फिफा विश्वकप अन्तर्गत आज समूह बी को पहिलो खेलमा एसियाली टोली कतारले बलियो युरोपेली प्रतिद्वन्दी स्विजरल्याण्डको सामना गर्दछ। अमेरिकाको सान फ्रान्सिस्को स्थित लेभिस स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार आज राति 1:15 शुरू हुनेछ। 4 वर्ष अघि आफ्नै घरेलु मैदानमा खराब प्रदर्शन गरेको कतार यसपटक नयाँ प्रशिक्षक जुलेन लोपेटेगुईको नेतृत्वमा बलियो कमब्याक गर्ने दाउका साथ मैदान ओर्लदैछ। यसै गरी विश्वकपको समूह सी अन्तर्गतको अर्को बहुप्रतीक्षित खेलमा भोलि बिहान विश्वकपको सबैभन्दा सफल टोली 5 पटकको विजेता ब्राजिल र मोरक्को भिड्दैछन्। न्यू जर्सी स्थित मेटलाइफ रंगशालामा हुने यो खेल नेपाली समयअनुसार भोलि बिहान 4:15 शुरू हुनेछ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता

0: अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: विषादी विसुन औषधि होइनन्। अनावश्यक विषादी प्रयोग नगरौ नगराउ। प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौं। विषादीले मानव स्वास्थ्य, जीव जन्तु, वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
2: हाम्रो खानाको करिब दुईटै हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचक जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ।
1: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउँ। व्यवसायिक किट विकास केन्द्र, हरियर भवन।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री सुनिल कोइराला।
5: भूमाफियामाथि 31 वर्षपछि सरकारको डोजर, 1800 रोपनी सरकारी जग्गा फिर्ता ल्याउने घोषणा, तर कार्यान्वयनको परीक्षा अझै बाँकी। काठमाडौँमा अतिक्रमण भएका सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउने विषय फेरि राष्ट्रिय बहसको केन्द्रमा आएको छ। 31 वर्ष अघि तयार भएको रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णयसँगै हजारौं रोपनी सरकारी जग्गा फिर्ता हुने आशा जागेको छ, तर प्रश्न उस्तै छ, यति वर्षसम्म कार्यान्वयन हुन नसकेको प्रतिवेदन अब साँच्चै कार्यान्वयन होला त? 31 वर्ष सरकारी फाइलमा थन्किएको एउटा प्रतिवेदन, सर्वोच्च अदालतको आदेश समेत व्यवस्था गरिएको एउटा विषय र अहिले त्यही प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेर सरकारले काठमाडौँ उपत्यका भूमाफिया अतिक्रमणकारी र राजनीतिक संरक्षणको जालोमाथि प्रहार गर्ने संकेत दिएको छ। मन्त्री परिषदको पछिल्लो निर्णयले 2052 सालमा तयार भएको रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बाटो खोलेको छ। आयोगको अध्ययन अनुसार तत्कालीन काठमाडौँ महानगर क्षेत्रका 35 वडामा गरी 1859 रोपनी भन्दा बढ़ी सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणमा परेको थियो। त्यसबेला मात्रै 8000 भन्दा बढ़ी व्यक्तिले 2000 भन्दा बढ़ी कित्ता सरकारी जग्गा विभिन्न तरिकाले कब्जा गरेको तथ्य आयोगले उजागर गरेको थियो, तर यति गम्भीर प्रतिवेदन 3 दशकसम्म किन कार्यान्वयन हुन सकेन? यसको उत्तर राजनीतिक र प्रशासनिक दुवै तहमा भेटिन्छ, किनभने आयोगले औल्याएका धेरै जग्गा सामान्य नागरिकले मात्र होइन, राजनीतिक पहुँच भएका व्यक्ति, प्रभावशाली समूह, व्यवसायी र संस्थाहरूले समेत उपयोग गरिरहेको चर्चा त्यति बेलादेखि हुँदै आएको छ। सरकार फेरिए, मन्त्री फेरिए, नीतिहरू फेरिए, तर सार्वजनिक जग्गामाथिको कब्जा भने उस्तै रह्यो। यहाँसम्म कि सर्वोच्च अदालतले 2067 सालमै रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशनात्मक आदेश दिएको थियो, तर अदालतको आदेश पनि फाइलमै सीमित भयो। अब भने सरकारले सर्वोच्चको आदेश टेकेर प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ, तर अर्को प्रश्न उठ्छ कि अब साँच्चै कार्यान्वयन सम्भव छ? कानूनी रूपमा सम्भव छ, किनकि सरकारसँग सर्वोच्च अदालतको आदेश पनि छ र मन्त्री परिषदको निर्णय पनि, तर व्यावहारिक रूपमा यो अत्यन्तै चुनौतीपूर्ण देखिन्छ, किनभने 31 वर्ष अघि अतिक्रमण भएको भनिएका धेरै जग्गामा अहिले घर बनिसकेका छन्। कहीँ व्यापारिक भवन छन्, कहीँ सरकारी निकाय नै बसेका छन्, कतिपयमा ब्याङ्कबाट ऋण समेत लिइएको छ। यस्तो अवस्थामा जग्गा फिर्ता गर्ने प्रक्रिया अदालत, प्रशासन र राजनीतिक तहमा लामो विवादको विषय बन्न सक्छ। अर्को चुनौती हो राजनीतिक इच्छा शक्ति। विगतमा पनि धेरै आयोग बने, धेरै प्रतिवेदन तयार भए, तर प्रभावशाली व्यक्तिमाथि कार्यवाहीको चरणमा पुग्दा प्रक्रिया रोकिएको इतिहास छ। यदि सरकार साँच्चीकै निष्पक्ष रूपमा अघि बढ्ने हो भने उसले राजनीतिक दबाव, आर्थिक स्वार्थ र प्रशासनिक अवरोध एकै पटक सामना गर्नुपर्नेछ। तर कार्यान्वयन सफल भयो भने यसको प्रभाव निकै ठूलो हुनेछ। पहिलो, राज्यको सम्पत्तिमाथिको अवैध कब्जा अन्त्य गर्ने सन्देश जानेछ। दोस्रो, सार्वजनिक जग्गा संरक्षणमा नयाँ उदाहरण स्थापित हुनेछ। तेस्रो, वर्षौंदेखि भूमाफियाको प्रभावमा रहेको भूमि प्रशासन प्रणालीमाथि विश्वास पुनर्स्थापित हुन सक्छ। र चौथो, सार्वजनिक सम्पत्तिमाथि कब्जा गरेर शक्ति र पहुँचको दुरूपयोग गर्ने प्रवृत्तिलाई ठूलो झट्का लाग्नेछ। अहिले सरकारको निर्णयले आशा जगाएको छ, तर नेपाली जनताले विगतमा धेरै प्रतिवेदनहरू धूलो खाएको देखिसकेका छन्। त्यसैले अबको प्रश्न निर्णय भयो कि भएन भन्ने होइन, प्रश्न हो सरकार साँच्चै भूमाफियाको ढोका ढकढक्याउन तयार छ कि छैन। र अर्को प्रश्न, 31 वर्षदेखि कब्जामा रहेका सरकारी जग्गा फिर्ता ल्याउने साहस राज्यले देखाउन सक्छ कि सक्दैन, किनकि यो केवल जग्गाको विषय होइन, यो राज्यको अधिकार, कानूनको शासन र सार्वजनिक सम्पत्तिको संरक्षणको परीक्षा पनि हो। सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने घोषणा गरेसँगै सार्वजनिक जग्गा संरक्षणको बहस फेरि चर्किएको छ। अब सबैको नजर निर्णयमा होइन, त्यसको कार्यान्वयनमा केन्द्रित हुनेछ। आखिर 31 वर्ष पुरानो फाइल अब न्यायको ढोकासम्म पुग्छ कि फेरि सिंहदरबारकै दराजमा थन्किन्छ, त्यो भने समयले बताउनेछ।

0: नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: आजको जनता जान्न चाहन्छन् मा हामीसँग हुनुहुन्छ पूर्व बाल सैन्य लडाकु लेनिन बिष्ट।
1: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइनी बैंक सबैका लागि बैंक।
2: यो धेरै लामो समयपछि बल्ल सर्वोच्चले आदेश दिएको छ तपाईँहरूको मुद्दामा, यो आदेशलाई यहाँले कसरी हेर्नु भएको छ?
3: यो चाहिँ एकदम राम्रो अब आदेश आएको छ, यसलाई हामीले स्वागत पनि गरेको छौँ। यो चाहिँ एउटा अब यो जुन द्वन्द्वको घाउलाई जसरी मलम लाउनु पर्ने थियो त्यसरी नलाइसके पछाडि जसरी बिचल्ली बनाएर त्यो भटिकमा पनि भनिएको छ। यो त अहिले सरकारले अन्तर्राष्ट्रिय सन्धि सम्झौतालाई पालन नगरिकन जसरी बिचल्ली बनाएको छ यसलाई चाँडै कार्यान्वयन गर्नु, क्षतिपूर्तिहरू दिनु, शिक्षा र स्वास्थ्यमा परेको असरलाई चाहिँ तत्कालै सम्बोधन गर्नु भन्ने कुराहरू पनि गरेको छ। अर्को चाहिँ यो अन्य देशहरूमा पनि यसले चाहिँ एउटा राम्रो खालको नजिर चाहिँ दिएको छ। नेपालमा त एकदम यो दुर्गामी प्रभाव चाहिँ पर्छ यसले, किन भन्दा अब उपरान्त कुनै पनि राजनीतिक दल अथवा कसैले पनि बालबालिकालाई झण्डा बोकाउने, राजनीतिक भाषणहरूमा प्रयोग गर्ने, हतियार बोकाउने त यो कल्पना पनि नगर्नको लागि चाहिँ स्पष्ट सन्देशहरू चाहिँ यो उसले दिएको छ। त्यो भएर यो चाहिँ एकदम राम्रो छ। अब यो टिआरसीमा चाहिँ अब यो हाम्रो पहिला पनि मुद्दा परेको कारणले अब टिआरसीको कार्यक्षेत्रबाट चाहिँ यसलाई सम्बोधन गर्ने भनेको छ, त्यो पनि राम्रो कुरा हो। किन भन्दा अर्को आयोगहरू बनाएर गर्नुभन्दा नि भएकै आयोगलाई अलिकति प्रभावकारी ढंगले कार्यान्वयनमा लगेर हिजोका बालबालिकाहरूलाई पनि सम्बोधन गर्ने र नयाँ नयाँ जेनेरेसनको चाहिँ भविष्य सुरक्षित गर्ने ढंगले जसरी एउटा आएको छ भट्टिक, यो चाहिँ एकदम राम्रो छ। अब फुल भट्टिक आए पछाडि नै थाहा हुन्छ धेरै कुरा त, किन भन्दा त्यहाँ के लेखेको छ, कस्तो कुरालाई सम्बोधन गर्ने भन्ने कुराहरूमा चाहिँ, तर समग्रमा हेर्दाखेरि यो धेरै पोजिटिभ चाहिँ आएको छ। यो
2: अब तपाईँ नै आफै सैन्य गतिविधिमा संलग्न हुनुहुन्थ्यो तर पछि अयोग्य हुनुभयो, त्यही भएर तपाईँ अदालत पुग्नुभयो, न्याय पाएको अनुभूति भएको छ तपाईँलाई?
3: यो त एउटा यस्तो डिग्निटीको कुरा पनि हो होइन, जसरी एउटा मुभमेन्टमा लागिसके पछाडि कसैलाई चाहिँ एउटा नामले चाहिँ बदनाम गराउने कामहरू गरेको थियो, हामी त्यसको विरुद्ध पनि लामो समय चाहिँ लडेका थियौँ। किन भन्दा पैसा मात्र ठुलो कुरा होइन कि, डिग्निटीको नै कुरा हो। त्यही कारणले धेरै साथीहरूले चाहिँ आत्महत्या गर्नुसम्म पनि पर्ने स्थिति आयो। अहिले चाहिँ स्पष्ट रूपमा चाहिँ अदालतले के भनेको छ भन्दा ती शब्दहरू प्रयोग गर्नलाई बन्देज लगाएको अवस्था छ, सरकारको नाममा परमादेशै जारी गरेर अब ती शब्दहरूलाई चाहिँ ख्याल गर्नुपर्ने भनेको छ। अब भविष्यमा पनि त्यस्ता शब्दहरू प्रयोग गर्नको लागि चाहिँ अब सरकारले अरू समुदायहरूले अथवा चाहिँ विज्ञहरूले चाहिँ अब सोच्नलाई बाध्य हुने गरी अब त्यो शब्दहरूमा चाहिँ रोक लगाइएको कारण यो हाम्रो एउटा डिग्निटीको लडाई पनि हो, त्यसमा हाम्रो चाहिँ जित भएको छ। एउटा हाम्रो पहिचानको लडाई हो, त्यसमा हाम्रो जित भएको छ। एउटा स्वाभिमानको लडाई हो, त्यसमा हाम्रो जित भएको छ भन्ने चाहिँ हाम्रो छ। अब हामी केही दिनमा चाहिँ आफ्नो धारणाहरू राख्छौँ र यसलाई समग्रमा चाहिँ एउटा स्वागत योग्य कदम हो र यो यसलाई अन्तर्राष्ट्रिय समुदायले पनि एउटा यो टिआरसी एक्टमा जसरी समेट्नु पर्थ्यो अब चाहिँ राम्रोसँग चाहिँ समेट्नको लागि बाटो खुलेको छ र सम्बोधन गर्ने बाटोहरू चाहिँ खुलेको छ भन्ने चाहिँ कुराहरू आएको छ। मलाई पर्सनली रूपमा पनि फोनमा कुराहरू गर्दाखेरि यो चाहिँ एउटा सर्वोच्च अदालतले गरेको यो ऐतिहासिक निर्णय भएको कारणले यो नजिर चाहिँ धेरै समयसम्मलाई अरू देशले पनि नजिरको रूपमा चाहिँ प्रयोग गर्न मिल्ने खालको एउटा भट्टिक चाहिँ आएको छ। यो
2: जस्तो तपाईँहरूको माग चाहिँ तत्कालीन माओवादी नेतृत्वका पुष्पकमल दाहाल प्रसन्न र डाक्टर बाबुराम भट्टराई विरूद्ध फौजदारी कार्यवाहीको माग गर्नुभएको थियो, त्यो चाहिँ भएन नि?
3: होइन त्यो त यस्तो छ, त्यहाँ लेखिएको के छ भन्दाखेरि टिआरसीमा चाहिँ निवेदन परेको कारणले चाहिँ यसलाई जघन्य अपराधको रूपमा, युद्ध अपराधको रूपमा चाहिँ व्याख्या गरेर कानून बनाएर अगाडि बढाउनु पर्छ, टिआरसीले नै यसलाई अगाडि बढाउने हो भनेको कारणले अब ठ्याक्कै अदालतले गरेन भन्दा पनि त्यो कुरा चाहिँ कानून बनाएर सम्बोधन गरेर यसलाई जघन्य अपराधको रूपमा, युद्ध अपराधको रूपमा बालसेना राखेको चाहिँ पुष्टि भएको चाहिँ एउटा दस्तावेजले नै बोलिसकेको छ, फुल बेन्चले पनि बोलिसकेको कारणले अब फुल बेन्चको निर्णयलाई हामीले स्वागत गरेका छौँ। अब यो केही समय अब यसको प्रक्रियाहरू फुल भट्टी के आए पछाडि नै अब हामीले के रहेछ भन्ने कुरा थाहा हुन्छ। अहिलेको परिस्थितिलाई हेर्दा अहिलेको जुन एउटा समरी जस्तो एउटा भट्टी आएको छ त्यसलाई हेर्दाखेरि एकदम राम्रो चाहिँ छ, एउटा हाम्रो नैतिक जित चाहिँ भएको छ, एउटा कानूनी जित भएको छ भन्ने चाहिँ हाम्रो ठम्मे छ।
2: भनेको यो आदेशले प्रचण्ड र बाबुराम दोषी देखिएको चाहिँ ठहर भयो त्यसो भए?
3: दोषी देखेको भन्दा पनि हाम्रो अधिकारको लागि नेपाल सरकारले पहल गर्नुपर्छ भन्ने कुरा चाहिँ हिजोसम्म केही सम्बोधन नगरेको कुरा स्वीकारेको छ नि त सरकारले, चाहिँ गर्नुपर्ने कर्तव्यहरू नगरेको र हामीलाई वञ्चित अधिकारबाट वञ्चित गराइरहेको कुरालाई स्वीकारेर अब चाहिँ अधिकारहरू दिनु, सम्बोधन गर्नु भन्ने कुराहरू चाहिँ बोलेको छ। हामीले अब कसले कारवाही हुन्छ कि हुँदैन भन्दा पनि हामीले हाम्रो न्याय महसुस गरौँ कि गरेनौँ भन्ने कुराहरू, अब यो कानुन पनि बन्छ, अब कानुन पनि प्रक्रियामा कसरी बन्छ भन्ने कुराहरू पनि अब त्यहाँ छलफलको विषय होला होइन। त्यो भएर चाहिँ एउटा राम्रो भट्टी आएको कारणले यसलाई यो चाहिँ राम्रो छ, अब कोही कारवाही हुने र नहुनेले जित हारको चाहिँ निर्णय भन्दा पनि हाम्रो डिग्निटीमाथि जसरी प्रश्न उठिरहेको थियो त्यो अन्त्य भएको छ। जसरी हाम्रो पुनर्स्थापनाको लागि सरकारले चाहिँ प्याकेजहरू बनाउनु पर्ने थियो, सम्बोधन गर्ने कार्यक्रमहरू ल्याउनु पर्ने थियो र भविष्यका बालबालिकालाई द्वन्द्वमा प्रयोग हुनबाट रोक्नुपर्ने जुन सरकारको दायित्व थियो त्यो चाहिँ अब चाहिँ बाटो खुलेको छ। त्यो भएर चाहिँ एउटा समग्र नयाँ जेनेरेसनको पनि जित हो भन्ने लाग्छ मलाई।
2: भनेको संक्रमणकालीन न्याय सम्बन्धी जुन दुई आयोग छन् अब तिनीहरूले थप अध्ययन गरेर आदेश दिन सक्छन्, अदालतको निष्कर्ष पनि त्यही छ। सशस्त्र द्वन्द्वमा बालबालिकालाई जुन सैन्य गतिविधिमा प्रयोग गर्नेहरूलाई पनि मानव अधिकार उल्लङ्घनमा कारवाही हुन सक्ने, त्यहाँबाट पनि
3: मानव अधिकार उल्लङ्घनको मात्र होइन कि जघन्य अपराधमै चाहिँ राखेर छलफल अगाडि बढाउनु, कारवाही अगाडि बढाउनु भनिसकेको अवस्था छ भनेपछि अब यो जघन्य अपराधमा पर्यो कि, अब यो क्षमा हुने ऊ हुनेमा परेन यो
2: हजुर।
3: अब यो नर्मल केस जस्तो निवेदन लिने त्यत्तिकै भुल्ने बिर्सिने यो फर्काउने जस्तो भएन, त्यो भएर चाहिँ अब केही समय चाहिँ अब यो कानुन बनाउनेतिर अब कानुनले कस्तो गर्छ त्यो छलफलको परिकार कसरी अगाडि बढ्छ अब त्यसमा हुने भयो।
2: भनेको तपाईँहरूले क्षतिपूर्ति पाउने एउटा कुरो भयो, अर्को कुरो यो मानव अधिकार उल्लङ्घन अथवा जघन्य अपराधमा कारवाहीमा पर्ने पनि भए त्यसो भए
3: हजुर हजुर। अब यो चाहिँ अब उहाँ अब कस्तो खालको चाहिँ आयुक्तहरू आउनुहुन्छ त्यसमा पनि भर पर्छ, त्यो भएर उहाँहरूले अब समग्र छलफलहरू अनुसन्धानहरू अगाडि बढाउनुहुन्छ होइन। त्यो भएर त्यो चाहिँ अब अदालतमा भएको विषय पनि भयो, अदालतले आदेश दिएपछि उहाँहरूले कार्यान्वयनमा जानुपर्छ भन्ने लाग्छ, त्योमा चाहिँ हामी विश्वस्त छौँ
2: कार्यान्वयन हुन्छ र यहाँहरूले जुन माग गर्नुभएको थियो त्यो पुरा हुन्छ भन्नेमा यहाँहरू विश्वस्त हुनुहुन्छ?
3: हामीले अब माग गरेका धेरै कुराहरू पुरा भएको छ, मेन भनेको हाम्रो अस्तित्वको लडाइँ हो होइन, पहिचानको लडाइँ हो, त्यो प्राप्त भएको छ, त्यो ठुलो कुरा हो।
1: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइएमई बैंक सबैका लागि बैंक दिस होम 518।
2: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै, भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ। आजलाई बिदा दिनुहोस्, नमस्कार।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ जीवन जोगाऊ लुथरन वर्ल्ड रिलिफ नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डढेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डढेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
3: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
4: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
5: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
5: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड़ दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलिफ नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
9: ए रुक रुक रुक,
10: के भयो, किन कराएको यस्तो
9: दाई?
10: यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
11: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
10: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
12: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
13: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना। विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
14: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
13: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
14: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
15: सुन्नु न,
16: भन न भन।
15: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने।
16: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
15: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
16: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
15: तौलिहावा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा।
16: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल, तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा। प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी। मोबाइल 98215 90 00 95, 98575 56 095 र 98174 52 311।
17: युनाइटेड अस्पताल बारदिङ्गा 7 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
18: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
17: हाडजोर्नी नसा तथा बालरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाडजोर्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बालरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर कुणा बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठे गोर्खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोजिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
18: युनाइटेड अस्पताल बाढगङ्गा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 98575158।
17: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: अन्त्य गरौँ, कुष्ठ रोग मुक्त समाज निर्माण गरौँ।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: ओहो, तोहर राजा जी के दिलवा टूट जाए, तोहर राजा जी के दिलवा टूट जाए। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
3: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
2: सकिनै लाग्यो आमा लिपपोत गरेर।
3: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
2: हुन्छ आमा। ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
4: हो, पुरिदिनु पर्यो।
2: आमा लौ न, मलाई सर्पले पो टोक्यो।
3: लौ न, खै खै कहाँ टोक्यो छोरी?
2: दाहिने हातमा टोक्यो आमा।
3: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ,
5: के भयो काकी?
3: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
5: नातिनु काकी। अनि मुस्कान नातिकन शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
3: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
5: अनि काकी, मुस्कानले लगाएको लुगा गर्दाना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
3: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पो निकाल्ने हो कि?
5: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
3: त्यसो भए झारमौरा लिएर आएर झारमौरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
5: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
3: बुझे बाबु।
5: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
3: हुन्छ हुन्छ बाबु।
5: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चयाको स्वास्थ्य संस्थामा पो सर्पतन्त्रको उपचार गरिदो रहेछ। हो, त्यही लगाउनु पर्यो मुस्कानलाई।
3: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रमेश आइसक्यो।
5: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बीचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
3: ए हस् हस् बाबा।
6: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
7: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिले काहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
6: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रीष्मा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रीष्मा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-571-713, संचालक गिरिराज कणे।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
4: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्याटिएको, स्पोर्ट्स इन्जुरीज साथै हार जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्याटिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रागमा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला।

0: 40 र 535-641।
1: हे भगवान, यो टोयलेट भुर्रेर पानी पनि माथि आउनलाई सक्यो। कति झन्झट भयो, कला बोलाउने होला।
2: ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
3: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
1: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
2: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
1: प्रोप्राइटर नोने थारू।
3: सम्पर्क नम्बर 98144-49-750 र 98-76-31-393।
4: कता हो काका लहर लहर गर्दै?
5: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, किन बटर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्दा बाउला भनेर बिहानै दौडेको छु।
4: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
5: लौ हिँड, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
4: हजुर, हाम्रा सेवाहरू,
5: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर, कपिल वस्तु। प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ। 98-46-19-125 र 98-75-52-004।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
8: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारडिङ्गा 2 टिप्रा कपिल वस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
9: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
8: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
9: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
8: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
9: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
8: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
10: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
8: सम्पर्क कपिल वस्तु प्राविधिक प्रतिष्ठान बारडिङ्गा 2 पिपरा कपिल वस्तु। फोन 076-550-101, मोबाइल नम्बर 98-475-4967।

0: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा, रूपन्देही। मोबाइल 97464-0290। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
1: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
2: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
3: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
4: हाम्रा सेवाहरू: पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला, मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिप निस्कने, फिसर, मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
3: महिलामा हुने समस्या: महिनावारी गडबडी, सेतो पानी बग्ने, पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या: शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या: ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबियस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा। पुरानो भन्दा पुरानो बात: युरिक एसिड तथा गर्दन, ढाड, कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार।
4: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श।
3: दैनिक BMS डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा। प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द 4 बुद्ध चोक, कपिल वस्तु। मोबाइल 98473-64-6666 र 98214-15291।
4: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
1: दाजु, एक कप चाय के 30 रुपया, कत्रा महंगा। आजकल तो कुछ चीज में फिर पैसा वसूल नहीं हुई ना।
5: उठ जे भाई, अब एनसेल में पैसा वसूल
1: हो का?
5: हो जे, एनसेल में आप खाली 18 रुपया में एक दिन अलग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती। तब नहीं हुई ते पैसा वसूल, गजब बात है। अब मैं फिर पैसा वसूल करें। आज *123 हैश डायल करी या एनसेल ऐप में जाके ई पैक खरीद करी। एनसेल नेपाल के लग।
6: कैंसर को संपूर्ण उपचार विराटनगर में। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97161-0025-30।

यतिन्जेलसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुशी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड तराई गाउँ बस्ती पाखा पखेरा सहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डोलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हुन्। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश, जागर, उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपनी।

0: हजुर अब एक किसिम पछि पूर्वमा लाली पत्तिनेछ घामको झुल्को देखिनेछ चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन् खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन् राजमार्गमा मोटरहरू घुइकेका घुइके छन् बिहान उदाइसकेको छ तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ अनि अर्को कुरा तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ निकै प्रेमपूर्व बित्नेछ हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ मौलिक कला संस्कृतिको संरक्षणमा दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ हामीसँग शक्ति तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति सूचनामूलक प्रस्तुति शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन् तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दछौ
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
2: यति बेला बिहानको 5 बज्यो

तस्मै श्री गुरवे नमः, तस्मै श्री गुरवे नमः। समादरणीय सूत्र श्रोता, कार्यक्रम अध्यात्म दर्शनमा यहाँहरूलाई स्वागत छ। कार्यक्रम अध्यात्म दर्शन सँगै उपस्थित भएको छु म तपाईहरूकै प्रिय व्यक्ति आचार्य कमल। कार्यक्रम अध्यात्म दर्शन सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz को आकाशीय ध्वनि तरंगमा प्रत्येक दिन बिहान 5 बजेदेखि करिब करिब 5:30 बजेसम्म तपाईहरूले सुन्दै आइराख्नु भएको छ। कार्यक्रम अध्यात्म दर्शनमा हामी विशुद्ध रूपमा आत्मिक छलफल, आत्मिक सत्संग गर्ने गर्दछौं, जसले जीवन रूपान्तरणको लागि ठूलो भूमिका खेलोस् र प्रत्येक जीव मात्रको कल्याण होस्, प्रत्येक व्यक्ति व्यक्तिको चेतना जागृत होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् र सबैले परम तत्वलाई आनन्दको रूपमा बोध गर्न पाउन् भन्ने उद्देश्य साथ यो कार्यक्रम सञ्चालित छ। यसै उद्देश्यको साथमा आज पनि हामी फरक प्रसंग लिएर तपाईहरूमा आज उपस्थित भइसकेका छौं। प्रसंग प्रारम्भ गर्नुभन्दा पूर्व सुन्छौं एउटा सुमधुर भक्ति संगीत।

तपाई भन्नु होला भगवानका सकाम भक्त पनि त हुन्छन्, यस्तै भक्तहरूका पनि सकाम भक्त हुन सक्छन्। हो, तर यसमा दुई कुराको विचार गर्नु अनिवार्य छ। पहिलो के भने, संसारबाट पूर्ण विरक्त एवं ईश्वरमा पूर्ण शरणागत जीवका लागि मात्रै कहिलेकाहीँ कतै कतै नियमको उल्लङ्घन भएको इतिहासमा पाइन्छ। दोस्रो कुरा, कसैलाई भगवान वा सन्तले कुनै विशेष उद्देश्यले संसारी सामान दिए नै भने पनि त्यसका साथै यस्तो शक्ति पनि दिएका हुन्छन् जसद्वारा त्यो व्यक्ति ती वस्तुहरूमा आसक्त नहोस्, तब मात्र ती हितैषी सिद्ध हुन्छन्, नत्र खतरा नै खतरा छ। यसरी इतिहास प्रसिद्ध यस्ता विशिष्ट उदाहरणहरूलाई उपयुक्त दुवै मापदण्डमा मिलाएर बुझ्नुपर्छ र हेर्नुपर्छ। अर्को कुरा, महापुरूषले सिद्धिहरूको चमत्कार देखाउने गर्दैनन्। हामीहरू त्यस्ता महापुरूष बनाउँदा दम्भी राक्षसहरूको चंगुलमा फस्छौं जसले भौतिक सिद्धिहरूको चमत्कार देखाउने गर्छन्। चमत्कारलाई नमस्कार छ भन्ने वाक्य त सबैलाई यादै होला। बस त्यति भएपछि त्यो चमत्कार चाहे नरक पुर्याउने खालको होस्, चाहे अझै त्योभन्दा पनि निम्न खालको होस्, त्यसलाई तपाईँ स्वीकार गर्नुहुन्न। जस्तै कुनै बाबाले तामस सिद्धिद्वारा दाख छोहरा बदाम मगाए, तपाईँले खानुभयो, तर तपाईँले त्यो कुन चाहिँ सिद्धिको परिणाम हो र यी बाबाको मृत्युपछि कुन गति होला भन्ने कुरा चाहिँ बुझ्नुहुन्न। हामी कहाँ प्रमुख रूपमा पाँच प्रकारका सिद्धिहरू हुन्छन्, जसमध्ये सबैभन्दा निम्न स्तरको सिद्धि तामस सिद्धि हो। यसलाई भूत सिद्धि पनि भनिन्छ। निम्न स्तरका मानिसहरू यो गर्छन् जसको परिणाम शास्त्रमा नरक बताइएको छ। दोस्रो राजस सिद्धि, जसबाट मनुष्यको रक्षाको कार्य हुन्छ। यो तामस भन्दा श्रेष्ठ हुन्छ, तापनि मायातर्फ नै लैजाने खालको हुन्छ, अतएव यो पनि बुझ्ने मान्छेको लागि त्याज्य नै हो। तेस्रो सिद्धि सात्विक हुन्छ, जसमा आठ प्रमुख सिद्धि बताइएका छन्। अणिमा लगिमा गरिमा आदि, अर्थात सत्वगुण सम्पन्न दैवी शक्तिबाट मनुष्य सानो भन्दा सानो बन्न सक्छ, कपास भन्दा पनि हलुङ्गु हुन सक्छ, अदृश्य हुन सक्छ, अर्काको मनको कुरा जान्न सक्ने हुन्छ, सूक्ष्म शरीर लिएर उड्न सक्छ, पानीमा आगोमा आकाशमा हिँड्न सक्छ, आदि आदि। तपाईँहरू यस्ता सिद्धिलाई भगवान भन्दा कम मान्नुहुन्न, किन्तु यिनीहरू पनि संसारी मायिक सिद्धिवाला हुन्। यिनको सिद्धिको परिणाम पनि निकै घातक हुन्छ। यिनीहरू केही दिन यस्ता सिद्धिहरूको प्रयोग गर्छन्, पछि ती समाप्त हुन्छन्। समाप्त नै भएनन् भने पनि यिनबाट जनता ठग्ने काम नै भइरहेको हुन्छ, किनकि यस्ता मानिसमा मायाको पूर्ण आधिपत्य रहेको हुन्छ। यसैले उनीहरू तिनको सदुपयोग गर्न सक्दैनन्। यस्ता सिद्धिहरू पनि अत्यन्त घातक हुन्छन्, यिनीहरूबाट करोडौं कोष टाढा रहनुपर्छ। चौथो सिद्धि मुक्ति रूपा महासिद्धि हो। यस्ता मानिस मायातीत हुन्छन्, अर्थात ब्रह्ममा एकत्व प्राप्त गर्छन्, किन्तु यिनीहरूलाई प्रेमानन्दको रस प्राप्त हुँदैन। जसरी समुद्रमा घुलमिल भएर नदीले आफ्नो अस्तित्व मेटाउँछ, त्यसै गरी यिनीहरूले पनि ब्रह्ममा एकत्व प्राप्त गरेका हुन्छन्। यसैले यिनीहरूबाट पनि सावधान रहनुपर्छ। हाम्रा आचार्यहरूले त यस सिद्धिलाई पिशाची भनेका छन्। जस्तै भुक्ति मुक्ति स्पृहा यावत पिशाची हृदय सर्वते तावत भक्ति सुखस्यात्र कथम अभ्युदय भवेत, भक्ति रसामृत सिन्धुले भन्छ। जबसम्म भुक्ति अर्थात ब्रह्मलोक पर्यन्तका ऐश्वर्य भोगहरूको कामना एवं मुक्ति अर्थात ईश्वरमा एकत्व सिद्धि दुई डंकिनीले हृदयमा स्थान जमाइरहन्छन्, तबसम्म भक्ति महादेवीको प्राकट्य हुन सक्दैन। अत यस महासिद्धिसँग पनि परम चतुर व्यक्तिहरू सावधान नै रहन्छन्। अब विचारी जी परमशया नै मुक्ति निरादरी भक्ति लुभाने, पाँचौं सिद्धिलाई परम सिद्धि अर्थात प्रेम रसको उपलब्धि भनिन्छ। यसमा मायाबाट पनि मुक्ति प्राप्त हुन्छ, साथसाथै दिव्य द्वैत परम रसको आस्वादन पनि भइरहन्छ र यो अनन्त कालसम्म प्राप्त भइरहन्छ। अब तपाईँले बुझ्नुभयो होला कि पहिले चारै किसिमका सिद्धिहरूबाट आफूलाई सावधान राख्नुपर्छ। चमत्कारलाई नमस्कार गर्नु ठिक होइन, अपितु चमत्कारीहरूलाई टाढैबाट नमस्कार गर्नु ठिक हो, अन्यथा आफ्नो लक्ष्य गुमाउनु पर्ने हुन्छ। महापुरूषहरू मिथ्या आशीर्वाद दिँदैनन् र श्राप पनि दिँदैनन्। तपाईँहरू महापुरूषलाई श्राप दिने पेटारो ठान्नुहुन्छ, यसर्थ महापुरूषले श्राप दिने हुन् कि भनेर डराउनुहुन्छ। यदि महापुरूषले पनि छिपछिपे खरे खोलाले झै बाढीयुक्त बनेर जनतालाई डुबाउन थाले भने तिनको समुद्र गाम्भीर्य कहाँ रहन्छ र फेरि जब तिनका लागि निन्दा स्तुति उभयसम छ भने किन कसैलाई श्राप दिइरहनु। जीव अज्ञानी छ, उसले अपराध नगरेर के गर्छ त भन्ने पनि उनीहरू जान्दछन्। न कश्चिन नापराध्यति, अर्थात अपराधिकी जननी मायाको परिसमाप्ति नभएसम्म अपराध गर्न छोड्ने को छ र। यो कुरा बुझ्ने भएकाले पनि महापुरूषहरू कसैलाई क्रोध गर्दैनन्। हरिदास जस्ता सन्तलाई
गुण्डाले रगताम्य हुने गरी कुटेका थिए अनि मरेको ठानेर नदीमा फ्याँकिदिए। तैपनि हरिदासले भगवानसँग यही प्रार्थना गरे कि यी बिचरा अज्ञानी छन्, यिनको कुनै अपराध छैन। यदि हजुर मेरो प्रार्थना स्वीकार गर्नुहुन्छ र मसँग प्रेम गर्नुहुन्छ भने यी सबैको बुद्धि शुद्ध गरिदिनुहोस्। सोच्नुहोस्, यस्ता आतताई प्रति समेत महापुरूषका उद्गार कस्ता रहेका छन्। त्यसैले महापुरूष श्राप दिन सक्दैनन्। यदि तपाईँ इतिहासमा त त्यस्तो कुरा भेटिन्छ भन्नुहोला, तर त्यसको मर्म अर्कै छ। त्यस्तो श्राप लोकहितका लागि कहिलेकाहीँ कतै कतै भएको छ। त्यसमा महापुरूषको अहित भावना निहित छैन, अहित भावना हुनै सक्दैन। यसै गरी महापुरूषले आशीर्वाद पनि दिँदैन। जस्तो हिजो आज तपाईँको नाटकीय प्रणाममा बाबा भनिने व्यक्तिहरू आफ्नो हात तपाईँको टाउकोमा राखेर ठूल्ठूला लामा लामा आशीर्वाद दिइरहन्छन्, तर परिणाम सयमा जिरो नै रहन्छ। तपाईँ पनि भन्नुहोला, ठिकै छ, आफ्नो के भी छ र, किन्तु यी सबै अज्ञानताका कुरा हुन्, यिनबाट सावधान रहनुपर्छ। हो, सम्पूर्ण विश्वका लागि मंगल कामना भने अवश्य रहन्छ, किनकि ती महापुरूषहरू पूर्ण काम भइसकेका हुन्छन्। महापुरूषहरूलाई चिन्ने प्रत्यक्ष प्रमाण के हुन्छ भने महापुरूषको दर्शन सत्सङ्ग आदिबाट ईश्वरमा स्वाभाविक रूपले मन लाग्न थाल्छ। तर त्यसरी मन लाग्नुको स्तर भने सबैको भिन्न भिन्न हुन सक्छ। जस्तै चुम्बकले फलामलाई तान्न त अवश्य तान्छ, किन्तु यदि फलाममा अन्य धातुहरूको मिश्रण छ भने ढिलो गरी तान्छ। अर्थात फलाममा जति मात्रामा अन्य धातु मिसिएको हुन्छ त्यति नै मात्रामा खिचाइ कम हुन्छ। यसमा चुम्बकको दोष होइन, अपितु फलाममा रहेको मिश्रणको दोष हो। यस प्रकार साधकको मन जति निर्मल हुन्छ त्यति नै मात्रामा तानिन्छ। यही कारणले गर्दा इतिहासमा महापुरूषलाई देखेर एउटा व्यक्तिको मन तुरन्त तानियो, एउटाको ढिलो गरी तानियो, एउटाको यति कम तानियो कि उसले अनुभव नै गर्न सकेन। र एउटा व्यक्तिले त महापुरूषलाई गाली मात्रै गरिदियो, तर मननीय कुरा के छ भने गाली गर्नलाई पनि लाभै हुन्छ, किनकि उसले जुन ईश्वरीय तत्वको कुरा सुनेको हुन्छ त्यो उसमा जम्मा भएर रहिरहन्छ। समय आएपछि अर्थात वैराग्य भएपछि त्यो सुनेको तत्वले पनि काम गर्न थाल्छ। अब अर्को प्रत्यक्ष लाभ के हुन्छ भने साधकका साधना पथका जुन क्रियात्मक समस्याहरू अर्थात उल्झनहरू हुन्छन् तिनलाई महापुरूषले समाधान गरेर बोधगम्य बनाइदिन्छन्। वास्तवमा अनुभवहीन कोरा पाण्डित्यले मात्रै साधनाको सही बोध हुन सक्दैन। पाण्डित्यले त प्राय अल्मल्याउने काम गर्छ र शंकाहरूलाई बढाइदिन्छ मात्रै, जसबाट साधक किं कर्तव्य विमूढ जस्तो बन्न पुग्छ। ऊ यो ठिक हो कि त्यो ठिक हो भनेर सोच्न थाल्छ बस, अनि जहाँ संशय उत्पन्न भयो त्यहाँ साधना समाप्त भयो। शंका गरी गरिकन समाजमा प्रतिष्ठा प्राप्त गरौं भन्ने साधकको लक्ष्य जस्तो बन्न जान्छ, स्वयं त नष्ट हुन्छ नै अरूलाई पनि डुबाइदिन्छ। अज्ञश्चाश्रद्धदानाश्च संशयात्मा विनश्यति, नायम लोकोऽस्ति नपरो न सुखम् संशयात्मनः। अब संशयहरूलाई समाप्त गरेर सही साधना पथमा हिँडाउने कार्य ब्रह्मनिष्ठ महापुरूष गुरूले मात्रै गर्न सक्छन्, जुन सबैभन्दा ठूलो समस्या हो। हामीहरू वाचिक रूपले खुबै पढ्ने र सुन्ने गर्छौं, किन्तु शंकाहरूको समाधान बिना साधना गर्न सक्दैनौं, समय यापन मात्रै गरिरहन्छौं। तेस्रो प्रत्यक्ष प्रमाण हो वास्तविक महापुरूषका ती क्रियात्मक अवस्थाहरू जुन समय समयमा बहिरङ्ग रूपमा देखिन्छन्, तिनलाई देखेर साधकलाई स्वाभाविक उत्साह र उत्तेजना प्राप्त हुन्छ, जसबाट ऊ आफ्नो साधनामा दृढ विश्वास जमाएर तीव्र रूपमा अघि बढ्दै जान्छ। जब साधकले कुनै महापुरूषमा प्रत्यक्ष कुनै कुरा देख्छ तब उसले म पनि प्राप्त गर्न सक्छु भनेर आफूमाथि विश्वास गर्न थाल्छ। अनुमान प्रमाणद्वारा महापुरूषहरूलाई चिन्ने

भनिसकेको चाहिन्छ। हेर्नुहोस्, महापुरुषलाई दिव्य प्रेम प्राप्त भइरहन्छ, सबैभन्दा उच्चतम वस्तु त्यही हो। त्यसैको बलले भक्तहरू भगवानलाई नचाउने गर्छन्। त्यस्तो दिव्य प्रेमको झाँकी कहिलेकाहीँ बाहिर पनि प्रकट हुन्छ। यद्यपि प्रेम लुकाउने तिनको स्वभाव हुन्छ, तथापि वातावरण पाएपछि त्यो प्रकट भइहाल्छ। जसको हृदयमा प्रेमको समुद्र भरिएको छ, त्यो कहिलेकाहीँ भित्रै स्थिर रहिरहन्छ र बाहिर छतल्किहाल्छ। त्यसैले वेदव्यासजीले भागवतमा भन्नुहुन्छ, एवं व्रत सुप्रिय नाम कृत्या जातानुरागो द्रुतचित्त उच्चै। अर्थात प्रेमास्पद भगवानका नाम गुण लीला आदि स्मरण कीर्तन आदिबाट त्यो प्रेम बाहिर छतल्किएर आउँछ, जसलाई हामी सात्विक भावका रूपमा देख्छौ। सात्विक भाव 8 किसिमका हुन्छन्। स्तम्भस स्वेदोथ रोमाञ्च स्वरभेदोथ बेपतुः वैवर्ण्यः मश्रु प्रलयः इत्याष्टौ सात्विका स्मृतः भक्तिरसामृत सिन्धु। प्रेमास्पदको सम्झनामा वृक्ष समान स्थिर भई समाधिस्थ हुनु, पसिना आउनु, रौँ ठाडा हुनु, आवाज बदलिनु, शरीरमा कम्पन हुनु, अनुहारको रंग बदलिनु, आँसु आउनु, मूर्छित हुनु, बाहिर प्रकट भएका यी 8 सात्विक भावहरूलाई देखेर भित्र कति अगाध प्रेम होला भन्ने अनुमान लगाउन सकिन्छ। यिनै सच्चा भक्त हुन् भन्ने थाहा हुन्छ। यसरी जसरी धुवालाई देखेर आगोको अनुमान लगाइन्छ, अर्थात यत्र यत्र धुमस तत्र तत्र बनि, जहाँ जहाँ धुवा हुन्छ त्यहाँ त्यहाँ अवश्य आगो हुन्छ भने जस्तै बाहिर प्रकट भएको प्रेमबाट अन्तरङ्ग असीम प्रेमको अनुमान लगाउन सकिन्छ। फेरि पटक पटक उसमा प्रेमास्पदको वातावरण दिएर त्यसलाई पक्का गरिन्छ। यसरी परमहंसलाई समेत अप्राप्त दिव्य प्रेम विद्यमान भएको निश्चय भएपछि सम्बन्धित व्यक्तिलाई महापुरुष हुन् भनेर चिन्न सकिन्छ। त्यसपछि महापुरुष लुकेर लुक्न सक्दैनन्। म तपाईँलाई संसारी कामयुक्त प्रेमद्वारा पनि बुझाइदिन्छु। कल्पना गर्नुहोस्, तपाईँकी छोरीको कुनै केटाप्रति आसक्ति छ र तपाईँ त्यो पत्ता लगाउन आतुर हुनुहुन्छ। तपाईँ यताउति बुझ्दै हिँड्नुहुन्छ, तर यो गलत तरिका हो। तपाईँ यसरी पत्ता लगाउन सक्नुहुन्छ, तपाईँ बाहिरबाट घर आउनुहोस् अनि आफ्नी श्रीमतीसँग भन्नुहोस्, सुन त श्रीमती आउँछिन्, छोरीलाई चाहिँ एकछिन बाहिर पठाइदिनुहोस्। बस छोरीलाई त्यो कुरा सुन्ने उत्कण्ठा पैदा भइहाल्छ, ऊ लुकी छुकी आमा बाबुको कुरा सुन्न थाल्छ। तपाईँ आफ्नी श्रीमतीसँग भन्नुहोस्, अब छोरी ठुली भई यसको विवाह गरिदिनुपर्छ, एउटा केटो साह्रै राम्रो छ। बस त्यसपछि त्यही सम्भावित केटाको नाम भन्नुहोस् जोसँग छोरीको प्रेम छ। त्यसपछि छोरीसँग खाने पानी माग्नुहोस्, ऊ बडो खुसी साथ फुर्किँदै पानी लिएर आउँछ। बस तपाईँ यस कुरालाई समाप्त गरिदिनुहोस्। 2 दिनपछि फेरि श्रीमतीसँग भन्नुहोस्, त्यो मैले विवाहका लागि विचार गरेको केटो थियो नि, त्यो त अहिले भर्खर दुर्घटनामा परेर मरेछ। अब छोरीको चेहरा र चाल हेर्नुहोस्, बस थाहा पाइहाल्नुहुनेछ। तपाईँहरू स्वयंले अनुभव गर्नुभएको हुन सक्छ कि कुनै पति परायण स्त्रीको पति मरेपछि मानिसहरू उसका विषयमा अलिकति चर्चा गर्न थाल्छन्। उहाँ त साह्रै असल हुनुहुन्थ्यो, यो सुन्ने बित्तिकै स्त्रीको आँसु झर्न थाल्नेछ। जब संसारी स्वार्थमय नाटकीय प्रेममा त यस प्रकारको प्रेम प्रकट हुन थाल्छ र थाहा हुन्छ भने महापुरुषले कति लुकाउन सक्छन् त। जब तपाईँ पछ्याइ नै रहनुहुन्छ, तब अवश्य नै महापुरुषहरू गुरूहरू फेला पर्छन्। यो सर्वश्रेष्ठ तरिका हो, किनभने प्रेमको अनुभव सबैलाई छँदैछ। बस त्यसैलाई अनन्त गुणा गरिदिनाले अनुमान लगाउन सजिलो हुन्छ। एउटा कुरामा ध्यान दिनुपर्छ कि कुनै पनि गुरूलाई सहसा चिन्न सकिँदैन, केही समय लाग्छ। उसँग केही दिन बस्नुहोस्, दिनरात उसका प्रतिक्षणका विचारहरू बुझ्नुहोस्, त्यसपछि मात्रै कोही केही निश्चय हुन सक्छ। 1-2 घण्टामा ठूलो धोका हुन सक्छ। महापुरुषहरू ज्यादै खेलवाड गर्दछन्, बाल स्वभाव नठहरियो। यस प्रकार केही समयको सत्सङ्गद्वारा महापुरुषलाई चिन्न सकिन्छ, तर हामी महापुरुषलाई गुरूलाई चिन्न सक्छौ नै भन्ने दावी गर्न चाहिँ सक्दैनौ। शास्त्रहरूले भनेका छन्, श्रद्धायुक्त भएर मात्रै महापुरुषलाई गुरूलाई चिन्न सकिन्छ। केवल बौद्धिक अहंकारको बलले मात्रै त यो सर्वथा सधैँका लागि असम्भव छ, किनभने एकै नाटकमा तपाईँलाई पाताल पुर्याउन सक्ने शक्ति पनि तिनमा हुन्छ। यसको भावार्थ के निस्कियो भने, यदि तपाईँ विरक्त हुनुभयो भने मात्रै श्रद्धायुक्त हुन सक्नुहुन्छ, तब मात्रै गुरूसँगको मिलन काम लाग्ने हुन्छ। अन्यथा तुलसीको कथन अनुसार पनि बुझ्न सकिन्छ, मूर्ख हृदय न चेत जो गुरु मिलही विरञ्चीसम्म, अर्थात ब्रह्म जस्ता गुरु प्राप्त भए पनि गुरुसँग तपाईँको भेट नहुन सक्छ। तात्पर्य के हो भने, तपाईँ श्रद्धाहीन भएका कारण कुतर्क गर्नुहुन्छ र कुतर्कहरूद्वारा गुरूलाई चिन्न सक्नुहुन्न। यसबाट गुरुसँगको मिलन पनि लाभदायक हुन सक्दैन, किनकि

डाक्टरलाई डाक्टर मान्ने कुरा बिरामीलाई त्यतिखेर मात्रै सुझ्नेछ जब ऊ आफूलाई रोगी महसुस गर्छ। तपाईँ भन्नु होला हामी काम क्रोध लोभ आदि रोगबाट ग्रस्त छौं, यो त सबैले जानेकै कुरा हो। त्यो त सबैले जानेका छन् तर सबैले मान्दैनन्, जस्तो कि तुलसीदासजी भन्नुभएको छ, है सबैके लखी विरल नि पाए। अर्थात यद्यपि यी कामादि दोष सबैका अन्तःकरणमा नित्य विद्यमान रहन्छन् किन्तु केही थोरैले मात्रै महसुस गर्दछन्। यसर्थ उनीहरूले मात्रै उपचार गराउने कुरा सोच्छन्, उनीहरू नै डाक्टरमा विश्वास गर्छन् र औषधि सेवन गर्छन्। अन्यथा यतिसम्म हुन्छ कि मानिसहरू महापुरूषलाई केही सीमासम्म महापुरूष अर्थात डाक्टर त मान्छन् तर औषधि खाने अर्थात साधना गर्ने कुरामा भने लापरवाही गर्छन्। यसरी वास्तविक परिणामबाट वञ्चित हुन पुग्छन्। यसर्थ तपाईँ वास्तवमै श्रद्धालु पनि हुनुपर्छ, वास्तविक सन्तको शरणागत पनि हुनुपर्छ, अनि मात्रै समस्या समाधान हुन सक्छ। तुलसीदासले भन्नुभएको पनि छ, सठ सुधरही सत संगति पाई। अब सठ मूर्खहरू चाहिँ संगतबाट चाहिँ सुध्रिन्छन् भन्नुहुन्छ। यदि श्रद्धायुक्त भएर महापुरूषको गुरुको आदेशको पालना गर्यो भने मूर्खको पनि सुधार हुन सक्छ। जस्तै फलाम पनि पारसको स्पर्शले सुन भन्छ, यहाँ त सन्तको संगतबाट सुन मात्रै होइन स्वयं पारस नै पनि बन्न सकिन्छ। तर फलाम र पारसको मिलनमा गडबडी भयो अथवा फलाम नै गलत छ वा पारस नै गलत छ वा दुवै नै गलत छन् भने परम लक्ष्यको प्राप्ति सधैँका लागि असम्भव हुन्छ। अब फेरि एकपटक यो क्रमलाई बुझ्नु पर्यो, तपाईँलाई परमानन्द प्राप्त गर्नु छ, परमानन्द एकमात्र ईश्वरमा छ, त्यसैले ईश्वरलाई प्राप्त गर्नु छ। ईश्वर त इन्द्रिय मन बुद्धिद्वारा अप्राप्य छन् तर ईश्वरले जब जसमाथि कृपा गर्दछन् उसैले मात्रै ईश्वरलाई प्राप्त गर्न सक्छ। ईश्वरको कृपा शरणागतमाथि निर्भर हुन्छ। शरणागति मनले गर्नुपर्छ, मनले अनादिकालदेखि संसारमा नै सुख छ भन्ने मान्दै आएको छ। यसर्थ संसारको स्वरूप गम्भीरतापूर्वक बुझ्नुपर्छ, संसारको स्वरूप बुझेर बारम्बार विचार गर्नुपर्छ अर्थात मनन गर्नुपर्छ, तब मात्रै संसारबाट वैराग्य हुन्छ। अर्थात राग द्वेष रहित मनले मात्रै महापुरूषलाई चिन्न सकिन्छ। यसरी महापुरूष भेटिएपछि ईश्वर शरणागतिका लागि कुनै कुन मार्ग अपनाउने भन्ने प्रश्न पैदा हुन्छ, अर्थात ईश्वर प्राप्तिका उपायहरू जान्नुपर्छ। राधे राधे गोविन्द, गोविन्द राधे, राधे राधे गोविन्द।

0: आज विक्रम सम्वत 2083 साल जेठ 31 गते आइतबार जेठ कृष्ण चतुर्दशी 13 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: द्वन्द पीड़ितलाई सम्मानपूर्वक स्थितिमा फर्काउन सर्वोच्चको परमादेश। कांग्रेसमा संस्थापन र इतर पक्षबीच झन फाटो। रूगड ठेक्काका खारेज गर्ने निर्णय विरूद्ध व्यवसायी। विश्वकप फुटबलमा गैरातीको खेलमा कतार र स्विजरल्याण्ड बीचको खेल बराबरी। मोरक्को र ब्राजिल बीचको खेल जारी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको असहाय कुकुरका सहारा बन्दै प्रकाश शीर्षकको शुभ समाचार।
0: सड़कमा छोड़िएका बिरामी र घाइते कुकुरलाई धेरैले व्यवस्था गर्छन्। कतिपयले त लखेट्ने र हिंसा गर्ने समेत गर्छन्। बर्दियाका प्रकाश मल्ल भने यिनै असहाय जनावरको सेवा गरेर आत्मसन्तुष्टि खोजिरहनु भएको छ। गुलरिया नगरपालिका 4 तुलापुरका मल्ल विगत एक दशकदेखि सड़कमा अलपत्र परेका कुकुरको उद्धार उपचार र संरक्षणमा सक्रिय हुनुहुन्छ। उहाँले गुलरियाको कोटही टोलमा 2 बीघा जग्गा भाड़ामा लिएर सोल्टिज होप नामक कुकुरका लागि आश्रय स्थल सञ्चालन गर्नुभएको छ। त्यहाँ अहिले 300 भन्दा बढ़ी कुकुर राखिएका छन्। सड़कमा दुर्घटनामा परेका बिरामी अशक्त तथा छाड़िएका कुकुरलाई उद्धार गरेर ल्याइने र उपचारपछि पुनः सुरक्षित स्थानमा छाड़ने काम भइरहेको मल्लले बताउनुभयो। उहाँले भन्नुभयो कुकुरको पनि जीवन छ, उनीहरूलाई पनि बाँच्न पाउने अधिकार छ, त्यसैले असहाय कुकुरको सक्दो सेवा गर्ने प्रयास गरिरहेको छु। उहाँका अनुसार शुरूमा 2 कुकुरलाई घरमै राखेर उपचार गर्ने गरिएको थियो। विस्तारै कुकुरको संख्या बढ़न थालेपछि व्यवस्थित रूपमा संरक्षण केन्द्र सञ्चालन गर्नुपर्ने अवस्था आएको हो। अहिले आश्रय स्थलमा 3 कर्मचारीले कुकुरको हेरचाह गरिरहेका छन्। उद्धार गरिएका कुकुरलाई अवस्था अनुसार वर्गीकरण गरेर उपचार गरिन्छ। निको भएका कतिपय कुकुरलाई पुनः पुरानै क्षेत्रमा लगेर छाड़िन्छ भने केहीलाई पशुप्रेमीले पाल्नका लागि घर लैजाने गरेका छन्। मल्ललाई कसैले सड़कमा घाइते वा बिरामी कुकुर देखिएको जानकारी गराए उहाँ आफै उद्धारका लागि पुग्नुहुन्छ। उहाँले काठमाडौँदेखि महेन्द्रनगरसम्मका कुकुरको उद्धार गरिसकेको दावी गर्नुभयो। पछिल्लो समय सड़कमा छाड़िएका गाई गोरूको संरक्षणमा समेत सक्रिय भएको उहाँको भनाई छ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सशस्त्र द्वन्द्वका पीड़ितलाई सम्मानपूर्वक स्थितिमा फर्काउन सर्वोच्चको परमादेश शीर्षकमा हिमालय टाइम्समा खबर छ। सशस्त्र द्वन्द्वका पीड़ितलाई सम्मानपूर्वक स्थितिमा फर्काउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। पीड़ितलाई सम्भव भएसम्म राज्य र समाजले

0: को पीड़ालाई स्वीकार करी आत्मसम्मान फर्काउन र द्वन्द्वमा बाल बालिकाको प्रयोग हुनु दुखद घटना थियो भन्ने कुरालाई इतिहास र स्मारकहरूमा स्थान दिन सरकारका नाममा परमादेश जारी गरेको हो। लेनिन विष्ट समेतले दायर गरेको मुद्दामा सपना प्रधान मल्ल, सुनिल पोखरेल, शान्ति सिंह थापाको पूर्ण इजलासले शुक्रबार संक्षिप्त आदेश जारी गर्दै पीड़ितको गुमेको अवसर र शारीरिक मानसिक क्षतिको वास्तविक मूल्यांकन गरी क्षतिपूर्ति दिन समेत आदेश गरेको छ। उनीहरूको शिक्षा, स्वास्थ्य र मानसिक उपचारको उचित व्यवस्था गर्न राज्य र समाजले उनीहरूको पीड़ितलाई स्वीकार गरी आत्मसम्मान फर्काउन समेत आदेश गरेको हो। सर्वोच्चले बाल सैनिक भर्तीलाई दण्डनीय फौजदारी अपराधका रूपमा वर्गीकरण गर्ने कानून निर्माण नगरिएकोमा गम्भीर आपत्ति जनाएको छ। नेपालले बालबालिकालाई सशस्त्र द्वन्द्वमा संलग्न गराउन नहुने सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको स्वैच्छिक प्रलेख अनुमोदन गरेको 24 वर्ष बितिसक्दा पनि बाल सैनिक भर्तीलाई दण्डनीय फौजदारी अपराधका रूपमा वर्गीकरण गर्ने कुनै पनि आन्तरिक कानून हालसम्म निर्माण नभएकोमा सर्वोच्चले गम्भीर आपत्ति जनाएको हो। सर्वोच्च अदालतले कर्मचारीको ट्रेड युनियन खारेज गर्ने सम्बन्धी सरकारको निर्णय विरूद्ध परेको मुद्दामा यसअघि दिएको अन्तरिम आदेश पनि खारेज गरिदिएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेलको संवैधानिक इजलासले पहिले दिएको अन्तरिम आदेश खारेज गरेको हो। त्यस्तै सर्वोच्चले सरकारी अभिलेख तथा दस्तावेजहरूलाई पूर्व बाल सेनाहरूलाई अयोग्य वा बहिर्गर्मित जस्ता अपमानजनक शब्द प्रयोग नगर्न सरकारका नाममा प्रतिषेध मिश्रित परमादेश जारी गरेको छ। अदालतले भनेको छ यस्ता शब्दहरूको निरन्तर प्रयोगले उनीहरूको आत्मसम्मान, व्यक्तित्व विकास, रोजगारीको अवसर र सामाजिक प्रतिष्ठानमा गम्भीर चोट पुर्याइएकाले अबदेखि यस्ता शब्दहरू सरकारी दस्तावेजमा प्रयोग गर्न पाइने छैन।
1: सरकारी सेवाबाट आरक्षण हटाउने प्रयास शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। सरकारवालाहरूले सरकारी सेवाबाट आरक्षण हटाउने प्रयास भएको भनेर विरोध गर्न थालेका छन्। सरकारले संघीय निजामती सेवा विधेयक बनाउँदैछ। यो विधेयक मार्फत सरकारी सेवामा कायम रहेको आरक्षण प्रणालीलाई हटाउने वा कमजोर बनाउने प्रयास भएको भनेर बहस हुन थालेको हो। यस्तो बहसमा सत्तारूढ़ दल, राष्ट्रिय स्वतन्त्र पार्टी, रासोपाकै नेता तथा कार्यकर्ताहरू समेत सामेल भएका छन्। रासोपा संसदीय दलका सचेतक समेत रहेका प्रकाश चन्द्र परियार, राज्यको स्थायी सत्ता र कर्मचारी तन्त्रमा दलित समुदायको प्रतिनिधित्व अझै निराशाजनक रहेको बताउँछन्। उनका नजरमा आरक्षण कटौती गरिएमा दलित समुदायको कर्मचारी तन्त्रमा सहभागिता 10% पनि पुग्दैन। संविधान जारी भएको 10 वर्ष बितिसक्दा पनि दलित सम्बन्धी मौलिक हक सम्बन्धी ऐनहरू बन्न नसकेको पृष्ठभूमि राख्दै उनले भनेका छन् यदि आरक्षणको सवाललाई म्यूट गर्ने वा कटौती गर्ने हो भने दलित समुदायको सहभागिता स्थायी सत्ता र कर्मचारी तन्त्रमा 10% पनि पुग्दैन। राष्ट्रिय दलित कर्मचारी समाज नेपालले शनिबार राजधानीमा आयोजना गरेको समावेशीकरणको विद्यमान अवस्था र भावी कार्यदिशा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सचेतक परियारले यस्तो बताएका हुन्। सचेतक परियारले भने जस्तै संविधान त दलितले मौलिक हकको रूपमा अधिकार प्राप्त गरेको एक दशक भयो तर व्यवहारमा दलितको हक कार्यान्वयन गर्ने संघीय ऐन बन्न सकेको छैन।
0: कांग्रेसमा संस्थापन र इतर पक्षबीच छन् फाटो शीर्षकमा हिमाली टाइम्समा खबर छ। नेपाली कांग्रेसको आन्तरिक विवाद थप गहिरिएको छ। अघिल्लो सातासम्म विवाद समाधानको लागि औपचारिक तथा अनौपचारिक प्रयासहरू भएका थिए तर पछिल्ला दिनहरूमा भने सहमतिको प्रयास रोकिएका छन्। संस्थापन र इतर पक्षबीच पछिल्लो एक साता यता संवाद ठप्प छ। गत शुक्रबार अर्थात जेठ 22 गते उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यभाग सभापति खड्काबीच छलफल भएको थियो। दुवै पक्षका प्रस्ताव टेबल गरेर खड्का र शर्माबीच सहमतिको खोजी भएको थियो। खड्का निवास गोलफुटार बाट बाहिरिँदा शर्माले सभापति थापासँग संवाद गरेर सहमतिका लागि पुनः संवादमा बस्ने वचन दिनुभएको थियो तर 9 दिनसम्म उपसभापति शर्मा संवादको लागि जानु भएको छैन। विवाद समाधानका लागि सभापति गगन थापासँगको 1 महिनासम्म पनि सम्पर्क हुन नसकेको असन्तुष्ट समूहका नेता पूर्ण बहादुर खड्काले जानकारी दिनुभएको छ। विवाद समाधानका लागि संवाद हुन नसकेको भन्दै खड्काले सार्वजनिक असन्तुष्टि नै पोख्नु भएको थियो। खड्काको अभिव्यक्तिप्रति असन्तुष्ट उपसभापति शर्माले सहमतिका लागि अगाडि सारेको प्रस्ताव इतर पक्षका अन्य शीर्ष नेतालाई व्हाट्सएपमा पठाउनु भएको थियो तर असन्तुष्ट नेताहरू शेखर कोइराला प्रकाशमान सिंह विमलेन्द्र निधिले प्रस्ताव पठाए भन्दै शर्माले भ्रम फैलाएको आरोप लगाउनु भएको छ। विवाद समाधानका लागि संवाद ब्रेक भएपछि संस्थापन इतर समूह पुनः प्रदेश भेलामा फर्किएको छ। कांग्रेसको संस्थापन इतर समूहका युवा नेताहरूले पनि शनिबार काठमाण्डुमा भेला गरेका छन्। उनीहरू कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल भएको जानकारी दिएका छन्। युवा नेता भूपेन्द्र चंग साईले पार्टीको आन्तरिक विवाद र विवाद समाधानका उपायबारे छलफल भएको जानकारी दिँदै भन्नुभयो, यो बेला जाने कसरी त पार्टी विभाजनको बाटोमा जाने कि पार्टीलाई एकताबद्ध बनाएर जाने, यिनै विषयमा छलफल भएको छ। उहाँले भन्नुभयो, पार्टीमा चुलिएको राजनीतिक विवाद समाधानका लागि सहमति जुट्न नसके नेपाली कांग्रेसको संस्थापन इतर समूहमा रहेका वरिष्ठ नेताहरू 15 महाधिवेशनमा वञ्चित हुने भएका छन्। क्रियाशील सदस्यता अध्यावधिकमा सहभागी नभएका कारण संस्थापन इतर समूहमा रहेका शीर्ष नेताहरू आगामी असोजका लागि निर्धारण गरिएको महाधिवेशनमा वञ्चित हुने देखिएको हो। पार्टीले क्रियाशील सदस्यता अध्यावधिक नगर्ने कुनै पनि नेता कार्यकर्ता 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने निर्णय गरेको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइरालाको समूह एउटै मंचमा देखिँदैछन्। संस्थापन इतर समूहले आज विराटनगरमा आयोजना गर्न लागेको कोष्टी प्रदेश स्तरीय भेलामा देउवा र कोइरालाको समूह एउटै मंचमा देखिने भएको हो। इतर समूहले आयोजना गर्न लागेको कोष्टी प्रदेश स्तरीय भेलामा नेता कोइरालालाई प्रमुख अतिथि बनाउने जनाइएको छ।
1: ब्याङ्कदेखि ब्रोकर र बीमासम्म फैलिएको भट्ट साझेदारको अरबौं कारोबार अभियोग पत्रमा के छ? शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतहरूले वार्षिक कारोबारबारे सोद्धा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टले भने त्यो यकिन भन्न सक्दिन, तर वार्षिक आय भने करिब 30 करोड़ हुने गरेको छ। त्यसको केही क्षण अघि मात्र उनलाई जगदम्बा स्टील्सलाई बुझाएको 75,26,32,000 रूपियाँको स्रोत सोधिएको थियो। जवाफमा उनले भनेका थिए, स्रोत हाल खुलाउन सक्दिन, पछि कारोबार हेरेर भन्न सक्छु। वैध आमदानीभन्दा बढ़ी अस्वाभाविक आर्थिक कारोबारमा संलग्न भन्दै भट्ट र उनका व्यापारिक साझेदारहरूमाथि सम्पत्ति शुद्धिकरण तथा ब्याङ्किङ धितोपत्र र बीमा सम्बन्धी कसुरमा 4 मुद्दा दायर भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले धितोपत्र बोर्ड र राष्ट्र ब्याङ्क सुपरिवेक्षण विभागको छानबिन प्रतिवेदनका आधारमा संयुक्त तथा श्रृंखलाबद्ध अनुसन्धान गरी बिहिबार विशेष अदालत उच्च अदालत पाटन र काठमाण्ड जिल्ला अदालतमा ती मुद्दा दर्ता गरेका हुन्। त्यसयता भट्ट सहितका उनका व्यावसायिक साझेदारहरू शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उपाध्यक्षद्वय सुलभ र साहिल अग्रवाल, गोल्छा समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, जावलाखेल ग्रुप अफ इण्डस्ट्रीजका प्रबन्ध निर्देशक राजबहादुर शाह, लम्की समूहका प्रबन्ध निर्देशक अमित मरे लगायत 86 विरूद्ध मुद्दा दायर भएको छ, जसमध्ये सबैभन्दा बढ़ी भट्टको हकमा करिब 27 अर्ब र त्यसपछि सुलभ अग्रवालका हकमा 25.5 अर्ब भन्दा बढ़ीको बिगो कायम गरिएको छ।
0: सरकारले कार्यान्वयनमा ल्याएको सुशासन मार्गचित्रले सार्वजनिक प्रशासनमा क्रमिक रूपमा परिवर्तन हुन थालेको छ। कानूनी र व्यावहारिक जटिलताले अन्तर मन्त्रालय तह र आन्तरिक निकायबीच देखिएका समस्या अहिले क्रमिक रूपमा समाधान हुँदै गएका छन्। प्रत्यक्ष रूपमा सेवाग्राहीसँग आर्थिक लेनदेन हुने साबिकको नापी कार्यालय र मालपोतका काममा सुधार आएको छ। विकास निर्माण आयोजना कार्यान्वयनमा अनियमितता, भ्रष्टाचार र घुसखोरी, अभिलेख हेरफेर, सार्वजनिक स्रोत दुरूपयोग जस्ता क्रियाकलाप पनि निरुत्साहित हुँदै गएका छन्। सार्वजनिक निकायमा राजनीतिक हस्तक्षेप कमजोर बनेको छ। कार्यालय र कर्मचारीमा संस्थागत क्षमता, पारदर्शिता र जवाबदेहिता वृद्धि भएको छ। सार्वजनिक निकायले कानूनलाई कड़ाईका साथ कार्यान्वयन गर्न थालेकाले सार्वजनिक प्रशासनमा सुशासन मार्गचित्रको सकारात्मक प्रभाव पर्दै गएको सरकारको बुझाइ छ। सरकारको 100 कार्यसूचीमा समेटिएको सुशासन कायम गर्ने प्रतिबद्धतामा सेवा प्रभाव प्रभावकारी बढ़ाउन र विकास निर्माणमा देखिएको ढिला सुस्ती अन्त्य गर्न सम्बन्धित निकायले तोकिएकै समयमा काम सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको छ।
1: ओलीको राजनैतिक उदय सत्ता अभ्यास र ओरालो यात्रा शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। वाकपटु छुत्रो बोली अहंकारी र आत्मकेन्द्रित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई केहीले यसै गरी चित्रण गर्छन्। निकटहरू उनलाई एक सच्चा साहसी नेता देख्छन्, स्पष्ट रूपमा बोल्न सक्ने, देशको चिन्ता गर्ने राष्ट्रवादी नेता। 74 वर्षीय ओली सम्भवतः 2072 को संविधान जारी भए यता मुलुककै सबैभन्दा विभाजनकारी पात्र हुन्। आधुनिक नेपाली राजनीतिमा विरलै मात्र यस्ता नेता छन् जसको जीवनमा यति धेरै उतार चढ़ाव, पुनरुत्थान र निरन्तर हठ देख्न पाइन्छ। ओलीको राजनीतिक यात्रा विद्रोह, जेल जीवन, गम्भीर रोग र हटले भरिपूर्ण छ। कुनै बेला पार्टीभित्रै किनारामा परेका उनी पार्टी नेतृत्वमा मात्रै पुगेनन्, चारपटक प्रधानमन्त्री पनि बने। उनी भूमिगत कम्युनिष्ट गतिविधिबाट राज्य सत्ताको शीर्ष स्थानमा पुगेका नेता हुन्। ओलीको राजनीतिक यात्राले नेपालको लोकतान्त्रिक अभ्यासका अन्तर्विरोधहरू मात्र प्रतिविम्बित गर्दैन, क्रान्तिकारी धार र संस्थागत शासन प्रणाली तथा लोकप्रियतावादी र संवैधानिक पक्षधर बीचको तनाव पनि झल्काउँछ। ओलीले केही वर्षसम्म राजनीतिक विचारधारा र राजनीतिक प्रणाली दुवैलाई आफ्नो प्राधिकार वरिपरि घुमाए। गत वर्ष भदौसम्म उनी देशकै शक्तिशाली व्यक्ति थिए। तत्कालीन प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कंग्रेसको समर्थनमा उनले सरकारको नेतृत्व गरिरहेका बेला जेएनजी आन्दोलन भयो, त्यसले उनको सत्ता ढाल्यो। छ महिनापछि भएको प्रतिनिधि सभा निर्वाचनमा ओली आफू मात्र पराजित भएनन्, उनको पार्टी निकै खुम्चियो। एमालेलाई त अहिले पनि उनले नै नेतृत्व गरिरहेका छन्, तर नेतृत्व पुनर्गठनको लागि दबाव बढ़दै गएको छ।
0: नेपालमा लागू औषध दुर्व्यसन भयावह सामाजिक समस्याका रूपमा विस्तार हुँदै गएको देखिएको छ। किशोर र युवा पुस्ता यसको सबैभन्दा ठूलो शिकार बन्दै जाँदा परिवार विखण्डन, अपराध वृद्धि र सामाजिक असुरक्षा बढ़न थालेको छ। एकातिर कुलतमा फस्ने युवाको संख्या बढ़िरहेको छ भने अर्कोतर्फ प्रहरीले नियन्त्रण अभियान तीव्र बनाएको छ। पछिल्ला चार दिनमा मात्र देशभरबाट 76 जना लागू औषध कारोबारी र भरिया पक्राउ परेका छन्। केही वर्ष अघि शहर केन्द्रित हुने गरेको सेवन, ओसार प्रसार कारोबार विस्तारै गाउँमा समेत फैलिन थालेको देखिएको छ। यसले दुर्गम जिल्लाका परिवारले पीड़ा भोग्नु परिरहेको छ। काठमाण्डुकी एक आमाका अनुसार उहाँका 20 वर्षीय छोरा विगत 5 वर्षदेखि लागू औषध कुलतमा छन्। सुधार केन्द्र, उपचार र पारिवारिक प्रयासका बावजूद अवस्था सुधारिन सकेको छैन। दुर्व्यसन बढ़दै जाँदा उनी चोरी, छैझगड़ा र अपराधिक गतिविधिमा संलग्न हुन थालेका छन्। त्यस्तै दाङकी अर्की महिलाले पनि किशोर अवस्थामै कुलतमा फँसेका छोराको कारण परिवारले सामाजिक अपमान, आर्थिक भार र मानसिक तनाव झेल्नु परेको बताउनुभयो। लागू औषधकै कारण उहाँको परिवार विखण्डित भएको छ। कुलत बढ़दै जाँदा श्रीमतीसँग सम्बन्ध टुट्नुका साथै वृद्ध आमामाथि हिंसात्मक व्यवहार बढ़ेकाले परिवारले ती युवकलाई सुधार केन्द्रमा राखेर उपचार शुरू गरेका छन्। दुर्व्यसनीको पुनर्स्थापनामा सक्रिय नार्कोनन नेपालका प्रमुख वसन्त कुवरले लागू औषध कुलतमा 15 25 वर्ष उमेर समूह सबैभन्दा बढ़ी जोखिममा परेको बताउनुभयो। उहाँले नेपालमा 10-11 लाखसम्म लागू औषध प्रयोगकर्ता हुन सक्ने अनुमान गर्दै विद्यालय तहबाटै सचेतना अभिवृद्धि गर्नुपर्ने र समाजका हरेक वर्ग परिवार पूर्व सचेत हुनुपर्ने अवस्था रहेको समेत सुझाउनुभयो। लागू औषध नियन्त्रण ब्यूरोको तथ्याङ्कले पनि अवस्था गम्भीर बन्दै गएको देखाएको छ। पछिल्ला वर्षहरूमा लागू औषध कारोबार, ओसार पसार र प्रयोगमा उल्लेख्य वृद्धि भएको छ।
1: रुग्ण ठेक्का खारेज गर्ने सरकारी निर्णय विरूद्ध निर्माण व्यवसायी अभियान दैनिक खबर लेख्छ। पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक निकायबाट अवरोध नपुगे पनि पर्याप्त प्रगति नगरेका आयोजनाको ठेक्का रद्द गर्न सड़क विभागलाई निर्देशन दिएपछि निर्माण व्यवसायी त्यसको विरोधमा उत्रिएका छन्। मन्त्रालयले जेठ 28 गते सार्वजनिक निकायबाट कुनै बाधा अवरोध नभएका तर शुरू ठेक्का अवधिको 50% भन्दा बढ़ी म्याद थप भएका, समग्र प्रगति 90% भन्दा कम भएका तथा विगत एक महीनाभन्दा बढ़ी अवधिदेखि निर्माण स्थलमा निर्माण व्यवसायको उपस्थिति नरहेका ठेक्काहरू रद्द गर्ने प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको हो।